0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434329329, 98028-59321, 061-581-871।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
2: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।
6: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
7: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
8: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौ जतन। वनमा डडेलो लगाउनु कानूनी अपराध हो, डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ, वन जोगिए मात्र हामी जोगिन्छौ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजे गर्णपूर्ण हाइलाइट्समा सबिनको स्वागत छ। आज मिति 2083 साल असार महिनाको 9 गते मंगलबार, सन् 2026 जून 13 तारीक, ज्येष्ठ शुक्ल पक्ष नवमी तिथि। आज अन्तर्राष्ट्रिय एकल महिला दिवस। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। राहदानी विभाग महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर, राहदानी खरिद ठेक्कामा अनियमितता गरेको आरोप। प्रतिनिधि विवादले रासपा महाधिवेशनको बन्द सत्र प्रभावित, अवधि एक दिन थपियो। राष्ट्रिय मानवाधिकार आयोगमा गृहमन्त्री विरूद्ध उजुरी, गृहमन्त्रीमाथि फौजदारी कसुर र मानवाधिकार उल्लंघनको मुद्दा चलाउन माग। काठमाडौँ उपत्यका 50 भन्दा बढ़ी स्थानमा एकै पटक बर्ड फ्लूको प्रकोप, चिड़ियाखाना नै बन्द। पोखरा वड़ा नम्बर 1 बाल मैत्री घोषणा गर्ने तयारी, बाल बालिकाको वस्तुस्थिति प्रतिवेदन बुझाइयो। पोखरामा नीति तथा संवाद कार्यक्रमको आयोजना, संविधान संशोधन र संघीयता सुदृढ़ीकरणबारे व्यापक छलफल। अन्तर्राष्ट्रिय खबरतर्फ, चीनको अमेरिकी कम्पनीमाथि प्रतिबन्ध, इरान अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, 60 दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति। र खेल खबरमा, पोखरा रंगशालामा प्लास्टिक बोतलका लागि छुट्टै बक्स, हरित वातावरणको अभियान थालनी। विश्वकप फुटबल अन्तर्गत मेस्सीको 2 गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
3: अब समाचार विस्तारमा सुन्नुहोस्। पोखरा महानगरपालिकाले प्राकृतिक स्रोत साधन उत्खनन गरेर प्रदेशलाई पठाउनु पर्ने 6 करोड़ रूपियाँ भन्दा बढ़ी रकम पठाएको छैन। यसरी उठेको 6,07,00,000 महानगरले आफू खुशी खर्च गरेको हो। नवलपुरको विनय त्रिवेदी गाउँपालिकाले 3,74,45,000, गैंडाकोट नगरपालिकाले 2,11,06,000 तिर्नुपर्ने बकौता छ। एक वर्षमा मध्यविन्दु नगरपालिकाले पनि 2,05,86,000 तिरेको छैन भने स्याङ्जाको गल्याङ नगरपालिकाले 94,73,000 बुझाउन बाँकी छ। हुप्सीकोट गाउँपालिकाले 7,23,000, गोर्खाको पालुङटार, धार्चे, कास्कीकै रूपा, लमजुङको मर्स्याङ्दी लगायतका पालिकाले प्रदेशको खातामा कानून बमोजिम को 40% राजस्व जम्मा गरेका छैनन्। प्राकृतिक स्रोत साधनमाथि संघ प्रदेश र स्थानीय तहको साझा अधिकार हुने संवैधानिक व्यवस्था छ। सोही अन्तर्गत तीनै तहका सरकारको आफ्नो अधिकार र जिम्मेवारी बाँडफाँड भएका छन्। कतिपय स्रोतबाट संघले राजस्व संकलन गर्छ र तल्ला तहलाई वितरण गर्छ। कतिपयमा प्रदेश संरचनाले कर तथा राजस्व संकलन गरेर केही संघमा पठाउँछ, केही पालिकालाई दिन्छ। केही शीर्षकहरूमा पालिकाले राजस्व उठाएर संघ र प्रदेशलाई पठाउनुपर्छ, तर गण्डकी प्रदेशका स्थानीय तहले प्राकृतिक स्रोतबाट संकलन गरेको रकम आफैले मनमैजू खर्च गरेका छन्। खास गरी ढुङ्गा, गिट्टी, बालुवा, माटो आदि बेचेर संकलन भएको रकम कानून बमोजिम प्रदेश सरकारलाई दिनुपर्ने हिस्सा पनि नपठाएका हुन्। महालेखा परीक्षकको 8 वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 गण्डकी प्रदेशका 15 स्थानीय तहले प्राकृतिक स्रोत उत्खननबाट उठेको राजस्व मध्ये प्रदेश सरकारलाई बुझाउनु पर्ने 18,77,57,000 नबुझाएका हुन्। प्रदेशको आर्थिक एन 2081 दफा 8 को 4 अन्तर्गत सरकारी वित्तीय व्यवस्थापन एन 2074 दफा 5 अनुसार माटो, ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल जस्ता 77-72 को बिक्री र जरिवानाबाट उठेको रकम स्थानीय तहले विभाज्य कोषमा जम्मा गर्नुपर्छ। उक्त रकम मध्ये 60% स्थानीय तहको संचिति कोषमा र 40% प्रदेशको संचिति कोषमा दाखिला गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्था रहेको छ। 15 पालिकाले 40% रकम प्रदेशलाई नदिई आफ्नै धुकुटीमा राखेका हुन्। महालेखा परीक्षकको अनुसार स्थानीय तहले कानूनमा भएको छिद्र प्रयोग गरेर प्रदेशको संचित कोषमा पठाउनुपर्ने रकम नपठाएका हुन्। स्थानीय तहहरूले स्थानीय सरकार सञ्चालन ऐन 2074 देखाएर प्राकृतिक स्रोतको सम्पूर्ण अधिकार आफ्नो भएको दावी गरेका छन्। महालेखा परीक्षकले यसरी बाँकी बक्यौता असूल गर्न प्रदेश सरकारलाई निर्देशन नै दिएको छ। अन्तिम लेखा परीक्षण अनुसार यस वर्ष 15 स्थानीय तहहरूले प्रदेश सरकारलाई प्राकृतिक स्रोत बापत बाँडफाँड गरी बुझाउनु पर्ने 18,77,57,000 बाँडफाँड गराएको पाइएन। प्रतिवेदनमा भनिएको छ स्थानीय तहहरूमा विभाज्य कोषको नियमित तथ्याङ्क संकलन लेखाङ्कन गरी बाँकी रकम प्रदेशमा संचित कोषमा प्राप्त गर्नुपर्छ। प्रदेश सरकार स्रोत साधनको अभावमा आन्तरिक आय बढ़ाउन संघर्षरत रहेको छ। 5 अर्बभन्दा बढ़ी आन्तरिक आमदानीको लक्ष्य लिएको सरकार 2 अर्बमै खुम्चिनुपर्नेछ। प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँड गर्ने सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 62 क र प्रदेशको आर्थिक ऐन 81 व्यवस्था बाँझिएकाले कानून नी रूपमा नै स्पष्ट गरिनुपर्छ। महालेखा परीक्षणको कार्यालयले सुझाव दिएको छ। कानूनमा भएको छिद्रलाई दीर्घकालीन रूपमा नै समाधान गर्नुपर्ने सुझाव उसको रहेको छ। विगत वर्षमा पनि पालिकाले प्रदेशलाई दिनुपर्ने रकम मुठी कस्तै आएको थियो, तर पटक पटक महालेखा परीक्षकले प्रतिवेदनमा उल्लेख गरेपछि केही पालिकाले भने रकम पठाउन थालेका छन्। प्रदेशलाई टेर्दैनन् पालिका, पाउने 19 अर्ब आफ्नै खातामा। आजको आदर्श समाज राष्ट्रिय दैनिकमा खबर छापिएको छ।

पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएका छन्। यहाँका होटलहरू यति बेला भरिभराउँछन्। यति बेला लेकसाइडका सड़क बारहै मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहल पहल बढ़ेको छ। गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू विशेष गरी फेवातालको ताल बाराही मन्दिर, विन्दवासिनी, मुक्तिनाथ तथा विभिन्न पदयात्रामा भारतीय पर्यटकको संख्या उत्साहजनक रहेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो। भारतमा बढ़दो गर्मीबाट राहत खोज्न तथा विदाको सदुपयोग गर्न भारतीय नागरिकले नेपाललाई आकर्षक र सहज गन्तव्यको रूपमा रोज्न थालेको बताउँदै पोखरामा सुवेदीले उनीहरूको स्वागत र सम्मान गर्नु पोखरेली पर्यटन व्यवसायको दायित्व भएको बताउनुभयो। पर्यटकको चहल पहल बढ़ेसँगै डुंगा सियर, पदयात्रा तथा अन्य पर्यटन गतिविधि समेत बढ़ेको अध्यक्ष सुवेदीको भनाई रहेको छ। फेवातालमा दिनहौ 4-5 हजार भारतीय पर्यटकले डुंगा सियर गर्ने गरेको जानकारी फेवा डुंगा व्यवसायी संगठनका सहसचिव धनबहादुर विकले बताउनुभयो। डेढ़ महिनादेखि भारतीय पर्यटक उल्लेख्य उपस्थिति र फेवातालको मध्यभागमा अवस्थित बाराही मन्दिरमा दर्शनका लागि जान रूचि राख्ने गरेको विकले बताउनुभयो। दिनभर ताल छेउमा डुंगा कुरी बेलुका रित्तो हात घर जानुपर्ने बाध्यतामा भारतीय पर्यटक बढ़ेसँगै हटेको छ। सहसचिव विकले भन्नुभयो, अहिले बाराही घाटमा मात्र दिनहौ 140 डुंगाहरू चलायमान रहेका छन्। यस्तै टान गण्डकीका कोषाध्यक्ष दीपक सापकोटाले पछिल्लो डेढ़ महिनामा मात्रै 1.5 लाख भारतीय पर्यटक पोखरा आएको जानकारी दिँदै उनीहरू धार्मिक स्थल, छोटो दूरीको पदयात्रा, प्याराग्लाइडिङ, बन्जी जम्प, डुंगा सेयर तथा ऱ्याफ्टिङ गर्ने गरेको बताउनुभयो। भारतीय पर्यटक यति बेला 5 तारे होटलदेखि साना होटल र धर्मशालासम्म भरिभराउ रहेको उहाँले बताउनुभयो। पर्यटकले कोठा भन्दा पनि खानामा बार्गेनिङ गर्ने गरेको कुरा होटल व्यवसायी पार्वती पाण्डेले सुनाउनुभयो। भारतमा होटलका रूमहरू महँगा हुने भएकाले रूममा उनीहरू खासै बार्गेनिङ गर्दैनन्। पोखरामा होटल भारतीय पर्यटकले धानिएको बताउँदै नेपालका पर्यटकीय तथा धार्मिक क्षेत्रको बारेमा भारतमा प्रचार प्रसार गर्न सकियो भने नेपालमा भारतीय पर्यटक खचाखच हुने उहाँको भनाइरहेको छ। पर्यटन व्यवसायले यो मौसमलाई अफ सिजनको रूपमा लिने गरेको भए पनि पर्यटकको संख्या उल्लेख्य रूपमा बढ़ेपछि पर्यटन व्यवसायीहरू थप उत्साहित बनेका छन्। नेपाली नयाँ वर्ष यता शुरू भएको पर्यटक आगमनले लहर जेठ महिनाको अन्त्यसम्म पनि निरन्तर कायम रहेको पर्यटन व्यवसाय बताउँछन्। भारतीय पर्यटकीय रूपमा चहलपहल भएको पोखरामा एक महिनाको समय अवधिमा पोखरामा मात्रै 1.5 लाख भारतीय पर्यटक भित्रिएको तथ्याङ्क पर्यटन व्यवसायीसँग छ। यहाँका होटलको 90% अकुपेन्सी पुगेको होटल व्यवसायहरू बताउँछन्। विशेष गरी उनीहरू तालबाराई मन्दिर, पुम्दी कोट, शिव मन्दिर, केदारेश्वर, विन्दवासिनी, मुक्तिनाथ, मनोकामना मन्दिर जाने गर्दछन्। नेपालमा आउने पाहुनाको माया गर्नु हामी सबैको कर्तव्य हो। नेपालीहरू पनि भारतको धार्मिक मठ मन्दिरमा जाँदा होटलमा भन्दा पनि बाहिर नै पकाएर खाने गर्छन्। पोखरामा एकै दिन 10 हजार पर्यटक अट्न सक्ने क्षमता होटलमा रहेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी छपाईका लागि बोलपत्र आह्वान सम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा राहदानी विभागका महानिर्देशक सहित 16 जना र सम्बद्ध 2 कम्पनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले विशेष अदालतमा दायर गरेको आरोप पत्र अनुसार बोलपत्र स्वीकृत गर्दा विभागका उच्च पदस्थ कर्मचारीको समेत मिलेमतोमा प्रचलित कानून व्यवस्था विपरीत बोलपत्रको शर्त तथा मापदण्ड परिवर्तन गरेको तथा एकपटक स्वीकृत भइसकेको शर्त मापदण्ड विपरीत हुने गरी बोलपत्र मूल्याङ्कन गरेको पाइएको छ। प्रचलित कानून विपरीत हुने गरी बोलपत्रको प्राविधिक तथा आर्थिक मूल्याङ्कन गरी गलत निर्णयको आधारमा बोलपत्रदाता कम्पनीहरूसँग सम्झौता गरेको पनि पाइएको आयोगका प्रवक्ता सुरेश नेउपानेले बताउनुभयो। आयोगका अनुसार सार्वजनिक खरिद सम्बन्धी ऐन 2063 तथा सार्वजनिक खरिद सम्बन्धी नियमावली 2064 विपरीत हुने गरी बोलपत्रदाता कम्पनीसँग सम्झौता गरेर राष्ट्रलाई ठूलो आर्थिक क्षति पुर्याइएको अनुसन्धानमा देखिएको छ। प्रवक्ता नेउपानेका अनुसार यस गलत कार्यबाट राज्य कोषलाई 10,13,04,61,000 रूपियाँ हानि नोक्सानी पुर्याइएको अनुसन्धानबाट खुलेको छ। यस मुद्दामा 16 जना व्यक्तिलाई 2 वटा कम्पनी
लाई प्रतिवादी बनाइएको छ। मुद्दा दायर गरिएकाको व्यक्ति मध्ये 10 जना विभागका कर्मचारी छन् भने 6 जना बोलपत्रदाता कम्पनीका प्रतिनिधि रहेका छन्। मुद्दा दायर गरिएकाहरूमा विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी, तत्कालीन निर्देशक द्वय शत्रु धनप्रसाद शर्मा पोखरेल र रविन्द्र राज भण्डारी रहनु भएको छ। यस्तै विभागका तत्कालीन लेखा अधिकृत तुलसी आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, तत्कालीन अधिकृत सोमस थापा, परराष्ट्र मन्त्रालयका उपसचिवहरू राजाराम दाहाल, भेषप्रसाद भुटेल र पुष्कर राज नेपाललाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ। राहदानी छपाईका लागि ठेक्का पाएको जर्मन कम्पनी भेरोसिट र यस कम्पनीका मुख्य व्यक्ति भई काम गरेको फालियो लगायतकालाई पनि मुद्दा दायर गरिएको छ। यस्तै बोलपत्रदाता अर्को जर्मनी कम्पनी मिल्ड्युसँग पनि कम्पनीका मुख्य व्यक्ति भई काम गरेको भनी खबरमा उल्लेख गरिएको छ। राहदानी छपाई प्रकरण 16 जना विरूद्ध भ्रष्टाचार मुद्दा आजको गोर्खापत्र दैनिकमा खबर छापिएको छ।

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनको बन्द सत्र आन्तरिक विवादका कारण प्रभावित भएको छ। सोमबार बिहान 9 बजे नै शुरू हुने तालिका भए पनि महाधिवेशन प्रतिनिधिहरूको विषयलाई लिएर उत्पन्न किचलोका कारण अपरान्ह 3 बजेसम्म पनि बन्द सत्र शुरू हुन सकेन। प्रतिनिधि चयनमा देखिएको विवाद नटुंगिएपछि निर्धारित समयभन्दा बढ़ी ढिलाइ भएको हो। बन्द सत्र शुरू हुन नसक्दा विभिन्न प्रतिवेदनहरू पेश गर्ने, त्यसमाथि छलफल गर्ने र निर्वाचन प्रक्रिया नै प्रभावित भएको छ। पार्टीले प्रतिनिधिहरूको विवरण, प्रमाणीकरण, नामावली, रुजु तथा परिचय पत्र छपाईको क्रममा काममा अपेक्षाभन्दा बढ़ी समय लागेकोले बन्द सत्र सार्नु परेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। महाधिवेशन स्थल भरतपुरमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता झा तथा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले बन्द सत्र स्थगित गर्नुको कारणबारे जानकारी दिनुभएको हो। उहाँहरूले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको आधिकारिक विवरण यकिन गर्ने, नामावली प्रमाणीकरण गर्ने तथा परिचय पत्र वितरण कार्यलाई पनि व्यवस्थित बनाउन आवश्यक समय लागेकोले सोमबारका लागि पनि निर्धारित कार्यक्रम सञ्चालन गर्न नसकिएको बताउनुभयो। प्रवक्ता झाले महाधिवेशन पार्टीको सर्वोच्च निर्णय गर्ने थलो भएकाले प्रतिनिधि व्यवस्थापनमा कुनै कमजोरी हुन नदिन विशेष सावधानी अपनाइएको पनि बताउनुभयो। उहाँले देशभरका विभिन्न जिल्ला र प्रदेशबाट आएका प्रतिनिधिहरूको विवरण रुजु गर्ने काम जारी रहेको र सोको प्रक्रिया सम्पन्न नभएसम्म बन्द सत्र शुरू गर्न उपयुक्त नहुने निष्कर्षमा पार्टी पुगेको जानकारी दिनुभयो। महाधिवेशनको वैधानिकता र विश्वसनीयता प्रतिनिधिको सही अभिलेख र सहभागितासँगै जोड़िएको विषय हो। उहाँले भन्नुभयो, हामी प्रतिनिधिको विवरण तथा सदस्यता र परिचय पत्र वितरण प्रक्रियालाई पूर्ण रूपमा व्यवस्थित बनाएर मात्र बन्द सत्र सञ्चालन गर्न चाहन्छौ। प्रवक्ता झाले खास गरी मध्य प्रदेशबाट आउने प्रतिनिधिको संख्याको विषयमा समस्या रहेको बताउनुभयो। उहाँले भन्नुभयो, मौखिक रूपमा 500 भन्दा धेरै भन्ने आएको छ, मौखिक रूपमा हुँदैन, वैधानिक रूपमा के कति संख्यामा प्रतिनिधि हो सोको विवरण यकिन भएपछि मात्र हामी प्रक्रियामा जानेछौ। प्रतिनिधिको विषयमा मंगलबार दिउँसोसम्म टुंगो लगाएर मात्र हामी बन्द सत्र शुरू गर्छौ। अहिले महाधिवेशनमा कोही सहभागी हुन पाएनन् भने 5 वर्ष वञ्चित हुनुपर्ने भएकाले एक दिन पर सारेको बताउँदै प्रवक्ता झाले यो सँगै महाधिवेशन थप एक दिन लम्बिएको बताउनुभयो। निर्वाचन आयोगका प्रमुख केसीले पनि प्रतिनिधि परिचय पत्र वितरणलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार सोमबार साँझ 7 बजेदेखि तयार भइसकेको परिचय पत्र प्रतिनिधिहरूलाई वितरण गरिनेछ। बाँकी परिचय पत्र मंगलबार बिहान वितरण गरिनेछ। सम्पूर्ण प्रतिनिधिले परिचय पत्र प्राप्त गरिसकेपछि मात्र बन्द सत्र सञ्चालन गर्ने उहाँले बताउनुभयो। निर्वाचन सम्बन्धी आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै केसीले प्रतिनिधि व्यवस्थापनको काम सम्पन्न हुने बित्तिकै महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढ़ने स्पष्ट पार्नुभयो। निर्वाचन आयोग तयारी अवस्थामा छ। प्रतिनिधि परिचय पत्र वितरणको काम सम्पन्न भएपछि बन्द सत्र शुरू हुनेछ। त्यसपछि विधानले तोके बमोजिम प्रक्रिया अगाडि बढ़ाइनेछ। उहाँले भन्नुभयो, पार्टीले मंगलबार दिउँसो 12 बजेपछि बन्द सत्र शुरू गर्ने तयारी गरेको समेत जनाएको छ। बन्द सत्रमा महाधिवेशनका विभिन्न प्रस्तावमाथि छलफल हुनुका साथै पार्टीको नयाँ नेतृत्व चयन प्रक्रियालाई पनि अगाडि बढ़ाइनेछ। रासोपाको बन्द सत्र आजको गोर्खापत्र दैनिकमा खबर छापिएको छ। गृहमन्त्री सुदन गुरूङ विरूद्ध राष्ट्रिय मानवाधिकार आयोगमा उजुरी दर्ता भएको छ। सोमबार राष्ट्रिय मानवाधिकार आयोगमा गुरूङ विरूद्ध उजुरी परेको हो। हिरासत कक्षभित्रै मानसिक दबाव, ज्यान मार्ने धम्की तथा गम्भीर मानवाधिकार हनन गरिएको हुँदा यथाशीघ्र स्थलगत अनुगमन तथा तत्काल छानबिन गरी मानवाधिकार सुनिश्चित गर्न भन्दै आयोगमा उजुरी परेको हो। अजय सोडारी र प्रकाश बम सुजन पौडेलले सोमबार आयोगको केन्द्रीय कार्यालयमा पुगेर उजुरी दर्ता गराएका छन्। आयोगको एक विशेष टोली तत्काल सोह्रखुट्टे प्रहरी वृत्तमा खटाई तत्काल हिरासतमा रहेका पीड़ित अजय सोडारी, प्रकाश बम र सुजन पौडेललाई बयान दिन घटनाको सत्य तथ्य जाँचबुझ गर्न माग गरिएको छ। गृहमन्त्री तथा सांसद सुदन गुरूङको टोली प्रवेश गरेको गत जेठ 19 गतेको सोह्रखुट्टे प्रहरी वृत्तको हिरासत क्षेत्र तथा परिषदको सम्पूर्ण सीसीटीभी फुटेज, आगन्तुक अभिलेख र ड्यूटी रजिस्ट्रार आयोगले तत्काल आफ्नो नियन्त्रणमा लिई सुरक्षित गर्न समेत माग गरिएको छ। यस्तै पद तथा शक्तिको दुरूपयोग गरी हिरासतभित्रै पुगेर ज्यान मार्ने धम्की दिने र मानसिक यातना दिने गृहमन्त्री गुरूङ र निजको टोलीमाथि फौजदारी कसुर र मानवाधिकार उल्लंघनको मुद्दा चलाउन तथा अनाधिकृत व्यक्तिलाई संवेदनशील क्षेत्रमा प्रवेश गराउने जिम्मेवारी
प्रहरी कर्मचारीलाई तत्काल विभागीय कार्यवाही गर्न सम्बन्धित निकायलाई तत्काल निर्देशन जारी गर्न माग गरिएको छ। राष्ट्रिय जेएनजी नागरिक अभियानले गत जेठ 21 गते प्रेस विज्ञप्ति जारी गर्दै गुरूङले दलबलसहित थुनुवा कक्षमा प्रवेश गरी उनीहरूमाथि मानसिक दबाव सिर्जना गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने तथा राजनैतिक प्रभाव प्रयोग गर्ने प्रयास गरेको बताएको थियो। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छ।

0: AC, cooler, freeze, cooker, induction, air fryer लगायत अन्य घरेलु सामानहरु घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
2: फिस्टेल आइबिएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
3: हँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
3: साँच्चै हो र
2: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
3: हो त
2: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टेल आइबिएफ केन्द्र फिस्टेल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424-9084-46-525
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3 Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: Is that you? प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
5: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
3: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
5: शशिधर अनि तिमी नि
6: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
5: त्यो पनि एनटीएचएमसीमा छ नि
3: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
4: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
7: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्यू रोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
9: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
8: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
8: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल
4: डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी।

0: 5901 5901
1: परे टकिए नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
2: पाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648 572-849।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
5: हेलो
6: हजुर, नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
6: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
5: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
8: होम केयर सेवा, होम केयर सेवा।
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
8: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिक्लेढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2।
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
11: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
10: चितवनको हरियाली जंगलमा

0: सँग लुका मारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रको नतिजा 40 दिनभित्रै सार्वजनिक गरे पनि यसको विश्वसनीयतामाथि विद्यार्थीहरूले गम्भीर प्रश्न उठाएका छन्। बोर्डले प्रकाशन गरेको नतिजा अस्वाभाविक त्रुटिपूर्ण रहेको भन्दै परीक्षार्थीहरू आन्दोलित भएका हुन्। परीक्षा राम्रो भए पनि नतिजा सोचेभन्दा निकै कम आएको विद्यार्थीहरूको दावी छ। विद्यालयको आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने कतिपय विद्यार्थीले बोर्डको परीक्षामा अंग्रेजी तथा भौतिक विज्ञान फिजिक्स जस्ता विषयमा सी प्लस मात्रै पाएको वा नन ग्रेड आएको गुनासो गरेका छन्। एक विद्यार्थीले आफूले 70 अंकको प्रश्न हल गरे पनि सी प्लस मात्रै आएको बताइन् भने अर्की एक विद्यार्थीले सबै प्रश्नको सही उत्तर लेख्दा पनि फेल गराइएको आरोप लगाएकी छन्। निष्पक्ष मूल्यांकन र पारदर्शी प्रक्रियाको माग गर्दै उनीहरूले बोर्डको ध्यानकर्षण गराएका हुन्। नतिजा असन्तुष्टि जनाउँदै एक विद्यार्थीले भनिन्, विद्यालयको परीक्षामा सधैँ राम्रो नतिजा आउँथ्यो तर बोर्डले सार्वजनिक गरेको परीक्षामा अंग्रेजीमा सोचे भन्दा कम अंक आयो, मेरो परीक्षा निकै राम्रो भएको थियो। अर्की एक परीक्षार्थीले सबै प्रश्न हल गर्दा र उत्तरहरू 100% सही हुँदाहुँदै पनि आफूहरूलाई नन ग्रेड गराइएको गुनासो गरिन्। यस्तै 70 अंकको प्रश्न हल गर्ने विद्यार्थीले सी प्लस मात्रै आएको र जीवनमा पहिलो पटक अंग्रेजीमा यस्तो कमजोर नतिजा बेहोर्नु परेको पीड़ित विद्यार्थीको भनाइरहेको छ। नतिजाबाट असन्तुष्ट विद्यार्थीहरूले आफूले गरेको मेहनत अनुसारको अंक नआएको र उत्तर पुस्तिका परीक्षणमा लापरवाही भएको आरोप लगाएका छन्। उनीहरूले पुनर्योग रिटोटलिङ र पुनर्परीक्षण रिचेकिङको शुल्क समेत अत्यन्त महँगो र अव्यवहारिक भएको बताएका छन्। न्याय माग्न र आन्दोलनको अनुमति लिन भक्तपुरस्थित प्रमुख जिल्ला अधिकारी सीडीओको कार्यालयमा पुग्दा आफूहरूलाई बोर्ड पठाइएको र बोर्ड जाँदा कोही पनि भेट्न नसकिएको उनीहरूको गुनासो छ। पीड़ित विद्यार्थीहरूले निष्पक्ष मूल्यांकन, पारदर्शी प्रक्रिया र आफ्नो आवाजको सुनवाई हुनुपर्ने माग राखेका छन्। गत वैशाख 14 गतेदेखि 27 गतेसम्म संचालित कक्षा बाह्रको परीक्षामा 104,711 विद्यार्थी नन ग्रेड अर्थात अनुत्तीर्ण भएका छन्। बोर्डका अनुसार 38 परीक्षार्थीको परीक्षा रद्द गरिएको छ भने 2 एक वर्षसम्म बोर्डका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कार्यवाही गरिएको छ। असार 5 गते सार्वजनिक नतिजाप्रति असन्तुष्ट विद्यार्थीहरूले शान्तिपूर्ण आन्दोलनका लागि प्रशासनलाई जानकारी गराइसकेका छनृ।

नैग्दीको अन्नपूर्ण गाउँपालिका चारको भूगोलमा पर्ने 8091 मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण शुरू हुने आधार शिविर पहिचान पूर्वाधार प्रवर्धनपछि पर्यटकको संख्या खचाखच बनेको छ। पदमार्ग, पूर्वाधार निर्माण, खाने बस्ने सुविधा र प्रवर्धनात्मक कार्यक्रमपछि आधार शिविरमा अनुमान गरेभन्दा बढ़ी संख्यामा पर्यटक पुग्न थालेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले बताउनु भएको छ। अन्नपूर्ण हिमाल र आधार शिविरको भूगोल म्याग्दीमा पर्ने तथा स्थापित भएर त्यहाँसम्म पुग्ने पदमार्ग तयार प्रवर्धनको लागि कार्यक्रम भएपछि त्यहाँको पूर्वाधारले धान्ने भन्दा बढ़ी पर्यटक आउन थालेका छन्। उनले भने छोटो समयको सहज रूपमा पदयात्रा गरेर पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाईमा पर्ने गरेको छ। 2067 सालसम्म अन्नपूर्ण आधार शिविर म्याग्दीमा रहेको तथ्य जानकारी नै थिएन। कास्की मार्फत नै आधार शिविर रहेको भनिएको थियो। अन्नपूर्णको फेदी नार्च्याङमा सन् 2012 आएका अन्नपूर्णका प्रथम आरोही मौरिस हरगोजले आरोहणको समयमा प्रयोग गरेको बाटो र आधार शिविरको बारेमा जानकारी गराएपछि प्रभाव माविका तत्कालीन प्रधानाध्यापक तेज गुरूङ नेतृत्वको स्थानीयवासीको टोलीले पदमार्गको खोज अनुसन्धान गरेको खबरमा उल्लेख रहेको छ। अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच आदर्श समाज राष्ट्रिय दैनिकमा खबर छापिएको छ।

कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि कुल 65,12,51,000 रूपियाँको बजेट ल्याएको छ। गाउँपालिकाको उपाध्यक्ष कल्पना गुरूङले गाउँसभाको 19 अधिवेशन मार्फत बजेट सार्वजनिक गर्नुभएको हो। उहाँले सार्वजनिक गरेको बजेट अनुसार कुल बजेट मध्ये पूँजीगततर्फ 18,14,90,000 रूपियाँ र चालुतर्फ 46,97,61,000 रूपियाँ विनियोजन गरिएको छ। नेपाल सरकारको नियम अनुसार तालिम तथा अनुदान जस्ता पूँजी निर्माण गर्ने कार्यक्रमहरू चालू खर्चमै राख्नुपर्ने र संघीय सरकारबाट प्राप्त 27,18,00,000 रूपियाँको सशर्त अनुदान पनि चालू कार्यक्रममै समावेश भएकोले बजेट बढ़ी देखिएको स्पष्ट पार्नुभएको छ। बजेटका लागि संघीय सामान्यकरण अनुदानबाट 10,26,00,000, संघीय सशर्त अनुदानबाट 28,21,00,000 र संघीय राजस्व बाँडफाँडबाट 11,82,98,000 रूपियाँ स्रोत अनुमान गरिएको छ। त्यस्तै आन्तरिक आयबाट 1,11,96,424 रूपियाँ, रोयल्टीबाट 2,60,00,000 र अनुमानित मौजातबाट 6,31,20,000 रूपियाँ संकलन हुने बजेटमा उल्लेख गरिएको छ। बजेट सार्वजनिक गर्दै उपाध्यक्ष गुरूङले सिलिङ बमोजिम, स्रोत अनुमान र विनियोजनलाई तुलना गर्दा कुल विनियोजन बजेट उपलब्ध स्रोतको तुलनामा केही रूपमा न्यून देखिएको बताउनु भएको छ। गाउँपालिकाले अगाडि सारेको महत्वाकांक्षी योजनाहरूमा बजेटको ठूलो धनराशि दायित्वको रूपमा रहेकाले सिर्जित दायित्व वहन गर्ने प्रयास गर्दा कुल आएको तुलनामा व्यवहार बढ़न गएको समेत उहाँले सभालाई जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा एकैपटक धेरै स्थानमा बर्ड फ्लू फैलिएपछि नियन्त्रणमा कठिनाई भएको अधिकारीहरूले बताएका छन्। पशु सेवा विभागले सोमबार पशु प्राविधिकहरूको 4 टोली परिचालन गरी बर्ड फ्लू H5A1 पुष्टि भएका फर्महरूमा कुखुरा हाँसहरू नष्ट गरेको जनाएको छ। अहिलेसम्म उपत्यकामा 50 बढ़ी स्थानमा बर्ड फ्लू फैलिसकेको छ। यो संख्या अत्याधिक हो। विभागका एभियन इन्फ्लुएन्जा नियन्त्रण कार्यक्रम तथा रोग निगरानी कार्यक्रमका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले भन्नुभयो, हामी नियन्त्रणको प्रयास गर्दैछौ। उपाध्यायका अनुसार उपत्यकाका कैयौं ससाना फर्ममा पनि बर्ड फ्लू देखिएको छ। एभियन इन्फ्लुएन्जा भाइरस H5A1, H9N2, H9NX आदि जसलाई बर्ड फ्लू भाइरस मानिन्छ, यो अत्यन्त घातक भाइरस हुन् जसको संक्रमणबाट मुख्य रूपमा घरेलु कुखुरा हाँस लगायत प्रभावित हुने गरेका छन्। फागुनमा पूर्वी नेपालबाट शुरू भएको प्रकोप अहिले उपत्यकाको चिड़ियाखानामा तीन जिल्लाहरूका विभिन्न स्थानमा फैलिएको विभागले बताएको छ। संक्रमणबाट चिड़ियाखानामा रहेको दुर्लभ गिद्ध, लाटो कोसेरो, राजहाँस लगायत दर्जनौ पंक्षी मरिसकेका छन्। जंगली बिरालो, सिभेट लगायतका केही जनावरमा पनि यो भाइरस पुष्टि भइसकेपछि प्रशासनले शुक्रबारदेखि चिड़ियाखाना अनिश्चितकालका लागि बन्द गरेको छ। विदाको दिन 4,000-5,000 अवलोकन गर्न पुग्ने चिड़ियाखानामा अन्य दिन करिब 2,000 भ्रमण गर्ने गरेका थिए। अधिकारीहरूका अनुसार सर्द चिड़ियाखानामा यति ठूलो मात्रामा रोग फैलिएको यो पहिलो पटक हो। चिड़ियाखाना कहिले खुल्छ भनेर हामीले अहिले भन्न सक्ने अवस्थामा छैनौ, चिड़ियाखानाका प्रवक्ता गणेश कोइरालाले भन्नुभयो। हामी परिस्थितिलाई नजिकबाट हेर्दैछौं, संक्रमण थप फैलन नदिन उपायहरू अपनाइरहेका छौं। चिड़ियाखानामा पस्ने काग र अन्य जंगली पंक्षीबाट संक्रमण फैलिएको अनुमान अधिकारीहरूको रहेको छ। पोखरा महानगरपालिका वडा नम्बर 1 बाल मैत्री घोषणा गर्ने तयारी स्वरूप त्यहाँका बालबालिकाको अवस्था समेटिएको अध्ययन प्रतिवेदन वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ। बाल हितकारी परियोजना नेपालले सरोकारवालाको उपस्थितिमा आइतबार पोखरामा एक कार्यक्रमको आयोजना गरी बालबालिकाको वस्तुस्थिति विवरण 2082 अध्ययन प्रतिवेदन बुझाएको हो। पोखरा महानगरपालिकाले आफ्ना विभिन्न वडाहरूलाई बाल मैत्री घोषणा गर्ने तयारी गरिरहेको छ। यसै क्रममा बाल हितकारी परियोजना नेपालले वडा नम्बर 1 र वडा नम्बर 15 बालबालिकाको अवस्था, आवश्यकता तथा सरोकारको विषयमा केन्द्रित रहेर अध्ययन गरेको थियो। सोही अध्ययनबाट प्राप्त निष्कर्ष र तथ्याङ्कको आधारमा वडा नम्बर 1 को वस्तुस्थिति समेटेर तयार पारिएको प्रतिवेदन वडा कार्यालयलाई हस्तान्तरण गरिएको हो। छलफलको क्रममा विगतमा विभिन्न स्थानीय तहले बाल मैत्री स्थानीय शासन घोषणा गर्ने प्रयास गरे पनि कार्यान्वयनका चुनौतीको कारण लक्ष्य हासिल गर्न नसकेको अनुभव बारे समीक्षा गरिएको थियो। कार्यक्रममा सहभागीहरूले अन्य पालिका तथा
ओडाले दोहोर्याएका कार्यक्रमी कमजोरीबाट सिक्दै त्यस्ता त्रुटि पुनः नदोहोर्याउनु पर्नेमा जोड़ दिएका थिए। बालमैत्री महानगर घोषणा गर्नु अघि वडा स्तरबाटै प्रक्रिया अघि बढ़ाइएको पोखरा महानगरपालिकाकी बालिका फोकल पर्सन बेल कुमारी गुरूङले बताउनुभयो। उहाँले बाल संरक्षणमा क्षेत्रमा अझै थप काम गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। अध्ययनबाट देखिएको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षको सक्रियता आवश्यकता रहेको बाल हितकारी परियोजना नेपालका अध्यक्ष रामचन्द्र शर्माले बताउनु भएको छ।

0: संघीयता सुदृढीकरण संविधान संशोधन तथा प्रदेश सरकारको भूमिका विषयमा केन्द्रित नीति संवाद कार्यक्रम पोखरामा सम्पन्न भएको छ। संघीयता सुदृढीकरणमा संविधान संशोधन गण्डकी प्रदेशको भूमिका आगामी कार्यदिशा विषय उक्त कार्यक्रम गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयमा को सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीले गर्नुभएको हो भने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रनाथ पाण्डे प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले अवधारणा पत्र प्रस्तुत गर्दै संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउन संविधानका केही व्यवस्थामाथि पुनरावलोकन आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले संघ प्रदेश र स्थानीय तहबीचको अधिकार बाँडफाँड तथा कार्य सम्पादनलाई अझ स्पष्ट र व्यावहारिक बनाउने विषयमा विशेष जोड़ दिनुभएको छ। त्यसै गरी सर्वोच्च अदालतका पूर्व न्यायाधीश आनन्द मोहन भट्टराईले संविधान संशोधनको आगामी कार्यदिशा विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले संविधान कार्यान्वयनको क्रममा देखिएको अनुभव चुनौती तथा सुधारका सम्भावित क्षेत्रबारे विश्लेषण गर्दै संघीयताको प्रभावकारी अभ्यासका लागि समयानुकूल संशोधनको आवश्यकता औल्याउनु भएको थियो। प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै डाक्टर रुद्र शर्माले संविधानमा रहेका केही संरचनागत तथा व्यावहारिक त्रुटिहरूका कारण संशोधन अपरिहार्य बनेको दावी गर्नुभयो। उहाँले संघीय शासन प्रणालीलाई अझ सबल उत्तरदायी र परिणाममुखी बनाउन संविधानमा केही प्रावधानहरू सुधार आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा संघीय व्यवस्था अन्तर्गत प्रदेश तथा स्थानीय तहको वित्तीय अधिकार मौलिक हक तथा राज्यका निर्देशन सिद्धान्तहरू न्यायिक प्रणाली प्रशासनिक संरचना व्यवस्थापकीय तथा कार्यपालकीय संरचना तथा संवैधानिक आयोगको भूमिका र प्रभावकारिता लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो। पत्रकार अमृत सुवेदीले सहजीकरण गरेको आयोजित प्यानल छलफलमा नेकपा एमाले गण्डकी प्रदेशका सचिव धनञ्जय दवाड़ीले सहभागिता जनाउँदै नेपालको संविधानले विविध सामाजिक राजनीतिक र सांस्कृतिक विषयलाई समेटेकाले यो उत्कृष्ट संविधान रहेको दावी गर्नुभयो। उहाँले संविधानको सफल कार्यान्वयन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गराउनुपर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रमको अन्त्यमा पत्रकार भरत कोइरालाले छलफललाई निष्कर्षमा प्रस्तुत गर्दै संघीयताको प्रभावकारी कार्यान्वयन प्रदेशको अधिकार सुदृढीकरण तथा संविधान संशोधनका सम्भावित क्षेत्रहरूबारे उठेका सुझावहरूको सार प्रस्तुत गर्नुभएको थियो। अनुपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्, पुनः छोटो विश्राम।
1: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
2: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
1: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
2: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
3: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
1: नेपलेट एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
2: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
1: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
6: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
7: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9850-027-29।
8: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
11: 3 दिन भयो।
10: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
11: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
10: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
11: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
12: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
10: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
13: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: अयनी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखौ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 9856048082, 9861482।

विश्राम पछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्स लामाचौर जीसीईआईटी एक्सपो 2083 को तयारीमा शुरू गरिएको छ। कलेज परिसरमै 11 र 12 गते हुने उक्त एक्सपो 11 औं संस्करण हो। सूचना तथा प्रविधिको विकास, विद्यार्थीको प्रतिभा प्रस्फुटन सँगै सफ्टवेयर इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सूचना प्रविधिबारे जानकारी गराउने उद्देश्यले एक्सपोलाई निरन्तरता दिएको आयोजकले जनाएको छ। पोखराको भलाममा आयोजित निशुल्क स्वास्थ्य शिविरबाट 150 जनाले स्वास्थ्य सेवा एवं परामर्श लिएका छन्। पोखरा महानगरपालिका 20 वडा नम्बर कार्यालयद्वारा आयोजित उक्त शिविरमा मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोग रहेको थियो। शिविरमा मुख्य गरी नाक कान घाँटी सम्बन्धी उपचार गरिएको वडा सदस्य गञ्जमान गुरूङले जानकारी दिनुभयो। मणिपालका चिकित्सक डाक्टर सुजन गौतम, डाक्टर दिपेन राणा भाटको नेतृत्वमा खटिएको विशेषज्ञ सहितको टोलीले स्वास्थ्य जाँच गरेको र आवश्यक औषधि र परामर्श दिएको खबरमा उल्लेख छ। स्थानीय तहमा रोजगारी अवस्था र आगामी रोजगार रणनीति निर्माण गर्ने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य संघमा रोजगार संवाद मंच कार्यक्रम सम्पन्न भएको छ। पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गत श्रम तथा रोजगार शाखाको आयोजनामा संघको समन्वयनमा संचालित कार्यक्रममा बोल्दै संघका अध्यक्ष जानुका पराजुली अधिकारीले स्थानीय स्तरमा रोजगारीको क्षेत्र पहिचान गर्न मंच उपयोगी हुने बताउनुभयो। उहाँले आय आर्जनका क्षेत्र पहिचान गरी कार्यान्वयन गर्न मंचले सुझाव दिएको सहयोगी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताउनुभयो। पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले अबको चरणमा आर्थिक विकास चरण भएको बताउँदै यसका लागि उत्पादनमा वृद्धि गर्न जरूरी रहेको जनाउनुभयो। उहाँले खुला दिशामुक्त क्षेत्र घोषणा गरे जस्तै प्रत्येक एक एक व्यक्तिलाई सिपयुक्त तालिम दिनुपर्ने नभएको कोही छैन भनेर घोषणा गर्नुपर्ने पनि बताउनुभयो। पोखरा महानगरपालिकाले आगामी 19 असारमा पोखरामा रोजगार मेला आयोजना गर्ने र त्यसमा सहभागी हुन पनि उहाँले आग्रह गर्नुभएको छ। हुलाक सेवा विभाग मार्फत थालिएको स्मार्ट हुलाकको अवधारणा सहित सरकारी कुरियर सेवाले तीव्रता पाएको छ। हुलाक सेवा विभागका अनुसार हालसम्म 1,81,843 स्थान राहदानी हुलाक मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा ढुहानी गरिएको छ। तीमध्ये 4,642 स्थान राहदानी सेवाग्राहीको घर दैलोमा पुर्याइएको छ। विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार यातायात व्यवस्था विभागबाट प्राप्त 5,78,553 थान सवारी चालक अनुमति पत्र हुलाक मार्फत सम्बन्धित जिल्लामा पठाइएको खबरमा उल्लेख छ।

0: कास्कीमा हालै सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी सीडीओ कुलमा कुमान सिंह गुरूङलाई सोमबार लेखनाथमा स्वागत गरिएको छ। लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रमको बीच प्रमुख जिल्ला अधिकारी गुरूङलाई स्वागत गर्दै संघका अध्यक्ष जानुका पराजुली अधिकारीले गुरूङको कार्यकालमा जिल्लामा शान्ति सुरक्षा कायम गराउँदै व्यवसायीहरूले शान्तिपूर्ण वातावरणमा उद्योग व्यवसाय सञ्चालन गर्ने अवस्था हुने आशा र विश्वास गर्नुभयो। अध्यक्ष पराजुलीले अनुगमनको नाउँमा व्यवसायीहरूमा डर त्रास सिर्जना गरी हतोत्साहित बनाउने कार्य नहुने अपेक्षा गर्दै लेखनाथ क्षेत्रका तालहरूमा हुने दुर्घटनाहरूमा मानिसको ज्यान जाने गरेको बताउँदै त्यसको लागि प्रभावकारी सुरक्षा र उद्धारको व्यवस्थाका लागि पनि अनुरोध गर्नुभएको छ। उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी गुरूङले लेखनाथ क्षेत्रको बारेमा आफूले पहिल्यैदेखि नै जानकार रहेको बताउँदै यस क्षेत्रकामा आगामी दिनमा सम्बद्ध अझै सुधार हुने बताउनुभयो। जिल्लामा लागू पदार्थ दुर्व्यसनी रोक्ने विषयमा शान्ति सुरक्षा कायम गराउने विषयमा आफूले सक्दो पहल गर्ने उहाँले बताउनुभयो। प्रमुख गुरूङले कसैलाई पनि असमान व्यवहार नहुनेमा हुन नहुनेमा आफू सचेत रहेको बताउँदै व्यवसायीहरूले उपभोक्ताको अधिकारको विषयमा राजस्वको विषयमा व्यवसायीहरूले पनि ध्यान पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेयले विधि सम्मत कार्यहरूमा राज्यबाट व्यवसायीहरूले सदैव न्यायको अपेक्षा गरेको बताउनु भएको छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला बिहानको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय संस्था वित्तीय कार्यवाही कार्यदल फाइनान्सियल एक्सन टास्क फोर्स एलएफटीले नेपाललाई अझै ग्रेट लिस्टमा नै राखेको छ। नेपालले सुधारका प्रयास जारी राखे पनि ती अझै अपर्याप्त रहेको भन्दै एएफटीले ग्रेट ग्रे लिस्ट अर्थात निगरानीकै सूचीमा राखेको जनाएको हो। एफएटीले यही असार 5 गते सार्वजनिक गरेको निर्णयमा नेपालले रणनीतिक सुधारका प्रयास थाल्नुपर्ने र स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयनमा लैजान आवश्यक रहेको औल्याएको छ। एफटीएफले नेपालको सन्दर्भमा जारी गरेको टिप्पणीमा 6 मुख्य विषयवस्तुमा सुधार र सुझाव दिएको खबरमा उल्लेख छ। इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपाली स्वास्थ्य सहायक केयर गिभरका लागि लिएको अंग्रेजी भाषा परीक्षामा 1200 जना मात्रै उत्तीर्ण भएका छन्। केयर गिभरका लागि आवेदन दिएका 15,000 भन्दा बढ़ी आवेदकहरूमध्ये 1231 जना मात्रै पास भएका हुन्। केयर गिभरको आवेदन दिनका लागि भाषा परीक्षाको स्किपिङमा V1 अनिवार्य लागू पर्ने व्यवस्था छ। सोही अनुसार त्रिपुरेश्वरमा सीआईएन इन्टरनेशनल क्वालिफिकेशन मार्फत अंग्रेजी भाषाको परीक्षा लिएको थियो, जसमा 15,626 जनाले भाषा परीक्षा दिएकोमा उत्तीर्ण हुने प्रतिशत 7.8% मात्रै रहेको छ। वैदेशिक रोजगार विभागले यौन संख्यामा अंग्रेजी भाषा परीक्षा पास भएकाले प्रतिवेदन आएको जनाएको छ। इजरायलले 2,300 केयर गिभरका लागि आवेदन माग गरेको थियो, त्यसका लागि V1 तहको अंग्रेजी भाषा पास गरेको प्रमाणपत्र अनिवार्य गरेको थियो। मागभन्दा कमै मात्र भाषा परीक्षामा पास भएपछि अब के गर्ने भन्ने विषयमा विभागले छलफल थालेको छ। यसअघि 2081 लिएको केयर विभागको हकमा ब्रिटिश काउन्सिलबाट अंग्रेजी भाषा परीक्षा लिएको थियो। यसपटक इजरायली स्थित पीवाले नै तोकेर सीआईएन इन्टरनेशनललाई जिम्मेवारी दिएको थियो। अंग्रेजी भाषा परीक्षामा थोरै मात्र उत्तीर्ण, गोर्खापत्र दैनिकमा खबर छापिएको छ।

0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाको प्रथम महाधिवेशनको बन्द सत्र आज हुने भएको छ। यसका लागि आज बिहान 7 बजेदेखि प्रतिनिधि परिचय पत्र वितरण शुरू हुँदैछ। सोमबार बिहान 8:30 बजेदेखि शुरू हुने भनिएको बन्द सत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएको हो। पार्टीका प्रवक्ता मनिष झाका अनुसार बिहान परिचय पत्र वितरणपछि बन्द सत्र शुरू गरिनेछ। उहाँले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रूजू गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाई गर्ने कार्य नसकिएकाले महाधिवेशन बन्द सत्रपछि सरेको बताउनु भएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका 4 स्थित दाग्राममा पक्की सड़क निर्माण भएको छ। रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दरगाम दर्जमी चिमखोला घ्यार्सी जोड्ने सड़क औली बुल र खण्डमा ढलान गरी पक्की बनाइएको रघुगंगा गाउँपालिका 4 का वडाध्यक्ष पविन गर्बुजाले यसअघि कच्ची अवस्थामा रहेको ग्रेडर घुम्ती नमिलेकाले सड़कलाई फराकिलो पार्ने नाली र पर्खाल बनाएर ढलान गरिएको जानकारी दिनुभएको छ। अन्नपूर्ण हाइलाइट्समा अब मौसम सम्बन्धी जानकारी। मनसून प्रवेश भएको क्षेत्रमा गैराती ठूलो वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गैराती सबैभन्दा धेरै गण्डकी प्रदेशको लमजुङ स्याङ्जा कास्कीमा पानी परेको छ। हिजो कोशी बागमती मधेस प्रदेशको सबै तथा गण्डकी प्रदेशका धेरै जसो र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसून प्रवेश गरेको थियो। विभागका सूचना अधिकारी दिनकर कायस्थले केही ठाउँमा ठूलो वर्षासहित पूर्वदेखि गण्डकी प्रदेशसम्म वर्षा भएको जानकारी दिनुभयो। आज पनि कोशी प्रदेशका पहाड़ी भूभागका साथै एक दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। कोशी बागमती गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा मेघगर्जन तथा ट्याङसहित वर्षा र हिमपातको समेत सम्भावना रहेको छ। अहिले मनसूनी वायु सँगै पश्चिम वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले बदली भइरहेको हो। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तातो लहर र बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना रहेको छ। अन्नपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र चीनबीच प्रविधि तथा रक्षा क्षेत्रमा बढ़दो प्रतिस्पर्धाबीच बेजिङले 10 अमेरिकी कम्पनीमाथि नयाँ निर्यात नियन्त्रण घोषणा गरेको छ। वाशिङटनले चिनिया कम्पनीहरूलाई कालो सूचीमा राखेपछि चीनले त्यसको प्रतिकार स्वरूप रक्षा तथा दुर्लभ पृथ्वी खनिज क्षेत्रमा संलग्न अमेरिकी कम्पनीहरूलाई लक्षित गर्दै प्रतिबन्धात्मक कदम चालेको हो। मध्यपूर्वमा चलिरहेको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिका बीच स्विजरल्याण्डको बर्गेन्स्टर्ट रिसोर्टमा भएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्तालाई निरन्तरता दिने निर्णय गरेको समाचार संस्था एएफपीले जनाएको छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल समाचार। साबेक विजेता अर्जेन्टिना फिफा विश्वकप फुटबलको अन्तिम 32 प्रवेश गरेको छ। समूह जी अन्तर्गत इलासमा गएराति भएको खेलमा अस्ट्रियालाई 2 गोलले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले 2 गोल गरे। यो सँगै विश्वकप इतिहासमा उनले सर्वाधिक गोल गर्ने खेलाड़ीको कीर्तिमान पनि बनाएका छन्। 39 वर्ष पुग्न लागेका मेस्सीले विश्वकप फुटबलमा आफ्नो गोलको संख्या 18 पुर्याएका छन्। यसअघि उनले जर्मनीका पूर्व स्ट्राइकर मियोल क्लोरेसको 16 गोलको कीर्तिमानलाई पछि पारेका हुन्। मेस्सीले खेलको 38 मिनटमा पहिलो गोल गरेका थिए। खेलको इन्जुनी समयमा उनले अर्को गोल थप्दै अर्जेन्टिनाको जीत सुनिश्चित गरेका हुन्। खेलको शुरूमै मेस्सीले कीर्तिमानी बनाउने अवसर गुमाएका थिए। 8 मिनटमा अस्ट्रियाका स्टेफन पोर्जेस्टले फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो तर मेस्सीको प्रहार पोस्ट बाहिर गएको थियो। यसअघि अल्जेरिया विरूद्धको खेलमा ह्याट्रिक गरेका मेस्सीले 2 खेलमा 5 गोल गरिसकेका छन्। सन् 2006 पहिलो पटक विश्वकप खेलेका मेस्सी अहिले आफ्नो 6 विश्वकप खेलिरहेका छन्। अर्जेन्टिनाका लागि उनले 201 खेलमा 112 गोल गरिसकेका छन्। विश्वकप इतिहासमा मेस्सीपछि मिरोल लाभास गोल क्लोज 16 गोल सहित 2 स्थानमा रहेका छन्। र पोखरा रंगशालामा वातावरण संरक्षण र फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ प्लास्टिक पेट बोतल संकलनका लागि विशेष बक्स शुरू गरिएको छ। रंगशालामा खेलाड़ी तथा दर्शकका अन्य आगन्तुकहरूले प्रयोग गरिसकेका प्लास्टिक बोतलहरू व्यवस्थित रूपमा संकलन गर्न नसक्नु भन्ने उद्देश्यले यी बक्सहरू स्थापना गरिएको हो। यसबाट प्लास्टिक जन्य फोहोरको उचित व्यवस्थापन, पुनप्रयोग प्रबन्धन तथा रंगशालालाई रिसाई परिसरलाई सफा, स्वच्छ र हरित बनाउन सहयोग पुग्ने विश्वास गरिएको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङले जानकारी दिनुभएको छ। खेल खबर सँगै बिहान 6 बजेबाट प्रसारणमा रहेको अन्नपूर्ण हाइलाइट्समा खबरको सिलसिला सकिएको छ। जहाँ जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। राजधानी विभाग महानिर्देशक तीर्थराज अर्याल सहित 18 विरूद्ध भ्रष्टाचार मुद्दा दायर। राजधानी खरिद ठेक्कामा अनियमितता गरेको आरोप। प्रतिनिधि विभागले रासपा महाधिवेशनको बन्द सत्र नै प्रभावित। बन्द सत्र अहिले 7 बजेबाट शुरू हुँदै राष्ट्रिय मानवाधिकार आयोगमा गृहमन्त्री विरूद्ध उजुरी। गृहमन्त्रीमाथि फौजदारी कसुर र मानवाधिकार उल्लंघन गरेको मुद्दा चलाउन माग। काठमाडौँ उपत्यका 50 भन्दा बढ़ी स्थानमा एकैपटक बर्ड फ्लूको संक्रमण फैलियो। चिड़ियाखाना नै बन्द। पोखरा महानगरपालिका वडा नम्बर 1 लाई बाल मैत्री घोषणा गर्ने तयारी। बाल बालिकाको वस्तुस्थिति प्रतिवेदन बुझाइयो। पोखरामा नीति सम्वाद कार्यक्रमको आयोजना। संविधान संशोधन र संघीयता सुदृढीकरण बारे व्यापक छलफल। अन्तर्राष्ट्रिय खबरतर्फ चीनको अमेरिकी कम्पनीमाथि प्रतिबन्ध। इरान अमेरिका वार्ताको पहिलो चरण सम्पन्न। 60 दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति। पोखरा रंगशालामा प्लास्टिक बोतलका लागि छुट्टै बक्ससहित हरित वातावरणको अभियानको थालनी। विश्वकप फुटबल, मेस्सीको 2 गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा प्रवेश। प्रविधिबाट साथ दिने अरविन्द विक्रम राणालाई धन्यवाद। हाम्रो अर्को हाइलाइट साँझ 6 बजे सुन्न सक्नुहुनेछ। अहिलेको लागि समाचार कक्षबाट सबिन बेदमाक्छु। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एक बाम तीन काम ठंडू बाम लुका खोकी ताऊ को दुखने चिन मैया रा ठंडू बाम
1: अब ठंडू बाम रेगुलर र अल्ट्रा बाजार मा उपलब्ध था ठंडू बाम
2: ए हेर्नुस त यो समाचार त कस्तो असम्मको छ शेयर गर्दिम कि क्या हो
3: पख्नुस नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौ भ्रमबाट बचौं जिम्मेवार संचार संस्कृति अपनाऊ
2: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330
6: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 32% सम्मको क्यास ब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
7: हिमस्टार फर अ कम्प्लिट होम
8: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434 032 29 98028 59 321 061 581
9: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
10: ओहो नासर बे कति छ्याब डिजाइन बे मारेगा ना किन नि खनि तोला
11: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
10: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसोलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै त हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई भिसानारी बेल्ले छ्याब पोपिम ओछे
11: हजुर किमे झोको लाई नि छ्याबा मारे डिजाइन गहना चैदी म भिसा वा चुवल तुई भिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
10: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
11: समुदाय रबा ताक रिबा ज्याला जाति कृबा छतैरा नत खैमा बिलन चन्नै यामो
10: तोय मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061 585 815 98 565 3815 प्रोप्राइटर दशरथ सुनार
11: छतैरा त तान नि बिन्द
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
13: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
4: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
13: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
4: शशिधर अनि तिमी नि
14: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
4: त्यो पनि एनटीएचएमसीमा छ नि
14: त
13: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
4: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 0160 50 50 78 50 51 33 र 576 458

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते हैं, इंश्योरिंग फ्यूचर।
1: मोबाइल अपग्रेड में खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्य का लागि पनि सोच्ने कि
2: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
4: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन् मिठो हुन्छ।
3: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
4: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
5: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
6: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
7: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
6: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
7: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
8: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856536, मोबाइल 98560056।
9: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
11: हेलो,
12: हजुर नमस्कार।
11: हेलो,
12: नमस्कार काका, सुन्नु भएन?
11: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
12: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
11: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
12: हो, यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ।

0: कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
0: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
0: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
1: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INS नेपाल हरियो खर्का अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
3: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6989 452-715
5: समसामयिक तथा सामाजिक विषय वस्तुमाथिको बहसमूलक कार्यक्रम आजको बैठक
6: नमस्कार कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ म अर्जु उपस्थित भएको छु हाम्रो साथी अरविन्द सँगै आज बैठकमा हामी विभिन्न विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्ने गर्छौं आज हामीले शिक्षासँग सम्बन्धित कुराकानी गर्दैछौ यसका लागि मैले एक पाहुनालाई निम्ताएको छु उहाँसँग कुराकानी गर्छु पोखरामा यही असार 12 र 13 गते एउटा शिक्षा सम्बन्धी सम्मेलन हुँदैछ अघिल्लो वर्ष हेटौडामा आयोजना गरिएको थियो यो प्रादेशिक स्तरमा गरिँदैछ र योपालि गण्डकीमा आयोजना गर्न लागेको छ असार 12 र 13 गते कुमदिनी होम्स माविमा यसको आयोजकमा रातो बंगला फाउण्डेशन र साझेदार संस्थाहरूमा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी पोखरा महानगरपालिका रातो बंगला स्कूल र कुमदिनी होम्स रहेका छन् गुणस्तरीय शिक्षाका लागि प्रारम्भिक बाल शिक्षा किन र कसरी यसै सन्दर्भमा मैले निम्ताएको छु रातो बंगला फाउण्डेशनका अध्यक्ष र निर्देशक रातो बंगला स्कूलका शान्त दीक्षित ज्यूलाई उहाँ पनि आउँदै हुनुहुन्छ यसै विषयवस्तुमा म कुराकानी गर्दछु दीक्षित ज्यू नमस्ते
7: नमस्ते हजुर नमस्कार
6: यहाँलाई कार्यक्रममा स्वागत छ
7: धन्यवाद
6: अब यो बाल शिक्षा किन र कसरी यो शीर्षकमा गण्डकी प्रादेशिक सम्मेलन आयोजना हुँदैछ यसको सन्दर्भमा अलिकति बताइदिनुहोस् र यो किन चाहिन्छ
7: अब त्योभन्दा पहिला अलिकति सानो भूमिका बाँधु कि के
6: हुन्छ असार 12 असार 12 13 गते आयोजना हुँदैछ होइन
7: हजुर असार 12 र 13 गते आयोजना हुँदैछ त्यो शुक्रबार र शनिबार हो जुनको 26 र 27 र यो अहिलेको प्रादेशिक सम्मेलन चाहिँ कसरी आयो भन्दाखेरि रातो बंगला फाउण्डेशनले 2003 सालदेखि नै यहाँ नेशनल लेभलमा कन्फरेन्स गरिरहेको थियो अनि 2013, 2019 र 2024 अन्तर्राष्ट्रिय सम्मेलन गर्यो तर जहिले पनि केन्द्रमा भइरह्यो अनि हामीले के विचार गर्यौँ भने केन्द्रमा मात्रै राखिरह्यो भने त सीमित मान्छेहरू मात्रै आउन पाउँछन् यी वरिपरिको मात्रै अनि उहाँहरूलाई मात्रै फेरि कन्फरेन्स अनि बाहिर को प्रदेशहरूको शिक्षामा इन्ट्रेस्ट भएको मान्छेहरूले त यस्तो पाएनन् भन्ने कुराले हामीले चाहिँ प्रदेशमा पनि लग्नुपर्छ भनेर हामीले हाम्रो पहिलो यो प्रादेशिक कन्फरेन्स चाहिँ बागमती अञ्चलमा भयो सरी बागमती प्रदेशमा अनि त्यो चाहिँ हेटौडामा भयो भने अब अहिले यो दोस्रो त्यही नै टपिकहरू त्यही नै कुरा ल्याउने हो अनि अहिले यो पोखरामा गण्डकी प्रदेशमा यो आइरहेछ
6: हेटौडाले यहाँलाई अब अन्य प्रदेशहरूमा पनि जान चाहिँ सघायो होइन
7: हजुर हजुर हजुर राम्रो भयो अनि हामीलाई एकदम हौसला बढ्यो त्यो त गर्नै पर्ने रहेछ भन्ने कुरा भएर अनि हामी अहिले गण्डकी आएको छौँ
6: यो गुणस्तरीयवाद शिक्षा किन अनि यो के कला
7: अब सुन्नुहोस् न गुणस्तरीयवाद शिक्षा किन भन्ने कुरा त अब अहिले मैले मान्छेहरूले बुझिसक्नुभयो जस्तो लाग्छ होइन किनभने यसको मेन कुरा चाहिँ नि प्रारम्भिक उमेरको बच्चाहरूको हुर्काई एकदमै इम्पोर्टेन्ट हुन्छ उनीहरूले धेरै धेरै कुराहरू त्यही बेलामा सिक्छन् र उनीहरूको मस्तिष्कको विकास त्यही बेलामा भइरहेको हुन्छ एकदम द्रुत गतिले त्यो बेलामा विद्यार्थीहरूले सानो बच्चाहरूले हाम्रो सिटिजन सानो जो चाहिँ भविष्यको कर्णधारहरू उनीहरूले यो चाहिने वातावरण पाएनन् र वयस्कहरूले जस्तो जसले उहाँहरूलाई हेर्छन् उहाँहरूले पनि कुरा बुझ्नु भएन भने एक प्रकारको उसको बाल्यकाल खेर जान्छ र त्यो चाहिँ नि एउटा मानव जीवनको लागि एकदमै हानिकारक हो र त्यो मान्छे नेगेटिभ भएर केही गर्न नसक्ने भएर एकदम नकारात्मक भएर ऊ ठुलो हुन्छ र देशकै लागि पनि यो एउटा हानिकारक भयो होइन हामीले सानो उमेरमा विद्यार्थीहरूलाई बच्चाहरूलाई राम्रोसँग हुर्कायौँ भने उनीहरूलाई चाहिने ठाउँमा कन्ट्रोल गरेर अरू बेलामा उनीहरूलाई उत्साहित गरेर देखाएर बुझाएर उनीहरूलाई खेल्न दिएर सबभन्दा त धेरै खेल्नुपर्छ उनीहरूले त्यो खेल्न दिएर हुर्कायौँ भने उनीहरूको आफ्नो कन्फिडेन्स उनीहरूलाई सानैदेखि हुन्छ उनले अरू अरूसँग मिल्न सक्छन् अनि कुराहरू सेयर गर्न सक्छन् एकदम क्रिएटिभ भएर धेरै कुराहरू उनीहरूले एउटा यो कुराको आन्सर यो हो मात्रै नभनेर यो पनि हुनसक्छ यो पनि हुनसक्छ यो पनि हुनसक्छ भनेर पोसिबिलिटिजहरू देख्छन् जबकि उनीहरूले खेलेर उनीहरूले सिक्न पाउँछन् होइन त्यो अवस्था चाहिँ हरेक बच्चाको नैसर्गिक राइट नै हो भन्ने यो सम्मेलनले भन्छ र यो नदिकन हामीले आफ्नो सिटिजनलाई हेऱ्यौँ भनेर नेपाल गभर्मेन्टले हामी आफू शिक्षामा काम गर्नेहरूले कसैले पनि यो काम ठिक भएको छ भनेर भन्न सक्दैन भन्ने हेतुले नै हाम्रो यो एकदम किन चाहियो भन्दाखेरि एकदमै अनिवार्य भएर चाहियो नै किनभने बच्चाको फ्युचर कन्ट्रीको फ्युचर अभिभावकको लागि आफ्नो सानो बच्चाको हुर्काई सबै कुरा यसमा भर पर्छ र यो चाहियो भन्ने हाम्रो अठोट
6: यो अपर क्लासको लागि त विभिन्न सुविधाहरू छ त्यस्तै खालको बाल मनोविज्ञानको हिसाबले बाल बालिका साना क्लासका बाल बालिकाहरूका लागि पनि त्यस्तै खालको प्रणाली चाहिँ चाहियो होइन
7: हजुर हजुर अब अब त्यही नै तपाईँले कुरा ल्याइहाल्नुभयो हुने अलि एक्सपोज र जानेको अभिभावकहरूले एकदमै धेरै धेरै दिइरहेछन् आफ्नो बच्चाहरूलाई संसारभरिबाट सिकेको कुराहरू आफ्नो बच्चालाई दिएको छन् भने तिन बच्चाहरूले त तीन वर्ष हुन्जेलसम्म उनीहरूको एक्सपोजर र एउटा गाउँमा खास धेरै केही नपाएको अभिभावकले पनि धेरै टाइम स्पेन्ड गर्न नपाएको बच्चाको यति ग्याप तिनै भइदिन्छ कि हामीले पछि पढेर एसईमा ग्याप हेर्ने होइन कि त्यो स्कुल एन्टर गर्नुभन्दा अगाडिदेखि नै त्यो ग्याप आइसक्छ होइन र यो चाहिँ नि हरेक सिटिजनले पाउनुपर्ने ऊ नेपालमा जन्मेको बापत उसले यति स्ट्यान्डर्ड पाउनुपर्छ भनेर यो गभर्मेन्टले पनि तय गर्नु पर्यो सबैले नहुने उसमा यस्तै त हुने भनेर छोड्नु भएन त्यो चाहिँ नि गर्नु पर्यो जस्तो लाग्यो ताकि अब अहिले हाम्रो विदेश र अब भनौँ न डेभलप्ड एकदम डेभलपिङ कन्ट्रिजहरूको धेरै फरक हुन्छ त्यहाँको जान्ने बच्चाहरू र यहाँको बच्चाहरूको एक्सपोजर फरक हुन्छ भने हाम्रो देशभित्र नै त्यो एकदम ग्याप आइसक्छ र त्यो चाहिँ नि एउटा एकदम नकारात्मक स्थिति यसले सृजना गर्छ किनभने अब जसले जे भने पनि अभिभावकहरूलाई आफ्नो बच्चालाई नहेर भन्न त कसैले पनि भन्न सक्दैन नि होइन सो उसले त हेर्छ उसले जानेको सबै गर्छ कोही कोहीले त नेचुरली नै जानेको हुन्छ भने कोही कोहीले सिकेर गर्छ अनि त्यो गर्नेहरूको चाहिँ राम्रो अनि गर्न नसक्ने नजानेकोहरू पहुँच नभएकोहरूले चाहिँ केही पनि नपाउने अवस्था अब धेरै रहनु दिनु हुँदैन र यसलाई निर्मूल गर्नुपर्छ भन्ने कुरा पनि एकदम इम्पोर्टेन्ट हो।
6: अब निजी संस्थागत विद्यालयहरूमा यस खालको कक्षाहरू सञ्चालन भइरहेको पाइन्छ अझ बढी संवेदनशील त सरकार हुनुपर्ने सरकारसँगको अहिलेको यो कोर्डिनेसन के भइरहेछ?
7: अब सरकारले पनि ट्राई गरेको हो तर यस्तो छ कि हाम्रो यो परिपाटी नै चेन्ज हुनलाई एकदमै गाह्रो भइरहेछ अहिलेसम्म पनि अब हामीले हेर्दाखेरि त सानो सानो बच्चाहरूलाई पनि आएर कह गह नै पढाउने लेख्न ऊ गर्ने अनि अभिभावकले पनि त्यही माग्छन् अनि स्कुलले के भन्छ भने हामीले त बच्चा नै पाउँदैन नि त अभिभावकले त अर्को स्कुलमा लगिदिन्छ नि त प्राइभेटमा लगिदिन्छ नि त कता लगिन्छ त्यही भएर हामीले पढ्न लेख्न सिकाउनु पर्यो बच्चालाई उसलाई अरू केही नगरिकन सो त्यसो गर्दाखेरि स्कुलमै गए पनि यो भनौँ न कार्यक्रम नै बच्चाले पाए पनि त्यो एकदम ठिक कार्यक्रम भइरहेको छैन बच्चालाई र त्यो कसरी ठिक गर्ने ताकि टिचरहरूले पनि त अभिभावकहरूले पनि त बुझ्यो भने त आफ्नो बच्चालाई त बेस्ट दिन खोज्छ नि त जसले पनि होइन सो त्यो बुझाउन सक्नु पर्यो र त्यो बुझाउने कारणको लागि पनि हाम्रो यो प्रादेशिक सम्मेलन भन्न खोज्छु म
6: भनेपछि गण्डकी प्रदेशका कहाँ कहाँबाट सरेको हुँदै हुनुहुन्छ
7: हजुर
6: गण्डकी प्रदेशको सबै जिल्लाहरूबाट सहभागिता हुन्छ प्रतिनिधित्वमा
7: हजुर हामीले चाहिँ अहिले अब सहभागिता त आफै स्वस्फूर्त रूपमा आउनु भएर त सहभागिता हुनुपर्छ अनि हामीले चाहिँ नि आफ्नै पहल गरेर एटलिस्ट एक दुईजनालाई चाहिँ बोलाइरहेको छौँ होइन अनि हामीले गभर्मेन्टको स्कुलहरूको पनि 100 जति पार्टिसिपेन्ट्सहरूलाई बोलाएको छौँ त्यसभन्दा बाहेक चाहिँ नि हामीले प्राइभेट सेक्टरले चाहिँ नि आफै अलिकति 1500 रुपियाँ छ यसको फी 1500 रुपियाँ तिरेर यो कन्फरेन्समा आउनुपर्ने भन्ने हाम्रो आह्वान चाहिँ त्यही हो किनभने सिकेर गर्न अब के छ भने अलिकति हामीले सिक्नको लागि खर्च नगर्न पाए पनि हुन्छ भन्छन् छौँ होइन तर साँच्चीकै त आफूले अलिकति तिरेर आयो भने त्यो कुरा अझ नै राम्रोसँग सुनिन्छ र त्यो सुनेको कुरा लागू गर्नलाई पनि हामीलाई सजिलो हुन्छ कि एकदम फोकस हुन्छ सो त्यही भएर अनि अब एक प्रकारले त फेरि यहाँ पनि हामीले गभर्मेन्टको लागि चाहिँ आफैले सपोर्ट गरेको र प्राइभेटलाई चाहिँ आफै आउनुहोस् भनेको त्यो पनि अब भिन्नता त्यति पनि भइसक्यो होइन प्राइभेट चाहिँ आउँछन् गभर्मेन्टकोहरूलाई चाहिँ सपोर्ट चाहिन्छ भन्ने कुरा
6: अब फाउन्डेसनले किन यो स्थितिलाई अलि केन्द्रमा राखेर यो सम्मेलन गर्छ
7: हजुर मैले अघि भनेकै कुराले सर फाउन्डेसन अब 25 वर्ष हुन्छ अब आउने वर्षमा होइन यति धेरै लामो काम गरेको फाउन्डेसनले केही छोड्न खोज्छ कि सोसाइटीको लागि र हामीले छोड्ने कुरा अहिलेको लागि चाहिँ भनेको त्यो गजबको इसिडी प्रोग्राम हाम्रो देशभरि चल्यो भने र यो मिनिमम स्ट्यान्डर्ड हामीले देखाइदिन्छौँ होइन त्यो मिनिमम स्ट्यान्डर्ड मिट गर्ने गरेर सबैतिर यो चल्यो भने हरेक बच्चा खुसी भएर रमाई रमाई जिउन पाउँछन् र उनीहरू डिसिप्लिन पनि हुन्छन् उनीहरू क्रिएटिभ पनि हुन्छन् उनीहरू रिस्पोन्सिबल पनि हुन्छन् र यस्तो खालको वातावरणमा टिचरलाई पनि काम गर्न सजिलो हुन्छ अभिभावकले पनि मेरो बच्चाले त टेर्दै टेर्दैन खालि स्क्रिन हेर्छ खान दिनलाई पनि स्क्रिन देखाउनुपर्छ खालि रुन्छ भन्ने कुराहरू पनि जान्छ तर यो स्क्रिनहरूको कुरा त फेरि इसिडी आउनुभन्दा पहिला पनि पहिलादेखि नै लागू हुन्छ तर गभर्मेन्टले पनि के कुरा भन्नुपर्छ भने सानो बच्चाहरूलाई स्क्रिन देखाउनु भएन भनेर यति वर्षसम्म स्क्रिन देखाउनै भएन भनेर गभर्मेन्टले अरू कुरा त भनिरहेछ सिटिजन्सहरूलाई यो एकदम इम्पोर्टेन्ट कुरा गभर्मेन्टले पनि भन्नु पर्यो ताकि अभिभावकलाई पनि सजिलो हुन्छ र यो दिनै हुँदैन स्क्रिन बच्चालाई भन्ने एकदम स्थापित हुनु पर्यो हाम्रो देशको लागि बच्चाको फ्युचरको लागि
6: अब यो उनीहरूको शिक्षाको लागि स्थिति बलियो पूर्वाधारको रूपमा हो भन्न सकिन्छ होइन
7: स्थितिको
6: लागि यो फर्दर शिक्षाको लागि स्थिति बालबच्चाको लागि एउटा महत्वपूर्ण प्लेटफर्म हो
7: एकदमै महत्वपूर्ण प्लेटफर्म फेरि हाम्रोमा चाहिँ के लेखाएको छ भने ग्रेड वानमा सक्सेस हुनलाई भनेर लेखिदिएको छ होइन हुन त त्यो हो उनीहरूले पढ्नमा फर्दर ग्रेडमा सक्सेसफुल हुन्छ हुन्छ इसिडीमा गएको तर नबुझ्नेले चाहिँ के बुझिदिन्छ भने ग्रेड वानको लागि कह गह एबिसिडी अहिले नै पढाइदिउँ भन्ने खालको पनि आउँछ होइन तर इसिडी भनेको चाहिँ उनीहरू एक्सपोजर पाउनु पर्यो र उनी रेडी टु लर्न हुनु पर्यो रेडी टु लर्न उनीहरूले बाहिर हेर्दाखेरि कस्तो हरियो पात अनि फुलहरू थरी थरीको यो रङको फुल रहेछ मैले त पाँचवटा स्टेप हिँडेपछि त्यो त्यसलाई समाति मलाई यता हेर्दाखेरि यो मलाई यो खानेकुरा मनपर्छ मलाई त्यो तितो कुरा पनि मन पर्यो यस्तो हो भने त्यस्तो त्यस्तो खालको सबै सेन्सेसहरूको एक्सपोजर र कम्युनिकेसन गर्न सक्ने र आफू रिस्पोन्सिबल हुन सक्ने खालको कुराहरू जस्तो अहिले हामीले कागेश्वरीमा इसिडी गरेको तीन वर्षभन्दा अलिक बढी भयो अनि त्यहाँ चाहिँ नि सबै टिचर्सहरूलाई एकदमै सजिलो भएको छ पहिला त बच्चाहरू यसै कराउँथे यसै हल्ला गर्थे हामीले केही गर्न सक्दैनौँ खालि चुपचुप भन्दा नै दिन जान्थ्यो भन्ने खालको कुरा छ भने अब बच्चाहरूलाई कसरी यो काम गर्ने भन्ने टिचरले ट्रेन भएपछि बच्चाहरू पनि एकदमै व्यवस्थित एकदमै क्युरियस हात उठाएर बोल्ने एकदम सुन्ने क्षमता भएको रिस्पोन्सिबल जुत्ताहरू बाहिरै निकालेर राख्ने साथीहरूले मिलेर काम गर्ने कच्चा कोठा मिलाउने गरेर घरमा पनि त्यो कुराहरू गएपछि अभिभावकले पनि ओहो कस्तो सजिलो भयो अब त मेरो बच्चा भनेर भन्ने भइसक्नु भयो होइन र टिचरहरूलाई पनि एकदम बच्चालाई म्यानेज गर्न सक्छ हामीलाई पढाउन पनि सजिलो कस्तो रमाइलो भयो काम भन्ने कुरा आएको छ सो यो कुरा गरेर गाह्रो हुने होइन झन् दुःख गर्ने होइन यसले चाहिँ टिचरले पनि आनन्द लिन पाउँछ रमाइलो हुन्छ र अभिभावकले चाहिँ त्यसको फाइदा लिइहाल्यो आफ्नो बच्चा एकदम डिसिप्लिन र क्युरियस र क्रिएटिभ रिस्पोन्सिबल भएपछि त अनि अरू कुरा त चाहिएन नि सानो उमेरमा हुनुपर्ने क्षमताहरू र डेभलप गर्नुपर्ने स्किलहरू यिनी नै हुन् र यसको लागि चाहिँ नि एकदम केयरफुली क्युरेट गरेको एउटा प्रोग्राम हामीले जुन बनाएको छौँ त्यो पनि हामी अब यो हाम्रो कन्फरेन्समा त्यो पनि हामी थाहा दिन्छौँ र त्यो गर्दाखेरि धेरै अहिले नै अनि यो जस्तो भनौँ न हामीले गरेको कागेश्वरी तारकेश्वर गोर्खा थुप्रै ठाउँमा काम गरेका छौँ उहाँहरूले भन्नुहुन्छ त्यो इसिडीबाट आएको बच्चाहरू एक क्लासमा आउँदाखेरि त कस्तो अर्कै ज्ञानी कुरा सुन्ने कस्तो रमाइलो भन्ने खालको कुराहरू आइसक्यो है प्रब्लम चाहिँ नि के छ भने इसिडीबाट एकदम राम्रो खुलापनमा हुर्केको बच्चाहरू अनि वानमा गएर फेरि त्यो टिचरले लाइनमा राखेर पिट्न थाल्यो भने फेरि त्यो प्रब्लम हुन्छ होइन सो त्यो प्राइमरीसम्म नै यो यस्तो खालको पठन पाठन यस्तो खालको सिकाइ हुन पायो भने चाहिँ गजबको निस्किन्छ हाम्रो कर्णधार हामीले 20 वर्ष कुर्नुपर्छ 25 वर्ष कुर्नुपर्छ तर त्यति हामीले धैर्य गरेर अहिलेदेखि नै यो मलजल गर्न थाल्यो भने एकदमै नेपालको फ्युचर राम्रो हुन्छ र फ्युचर हुने अरू कुनै उपाय छैन यो भएर मात्रै हो
6: अब यो सम्मेलनमा यसरी शिक्षकहरू नै सहभागी हुनुहुन्छ होला वा इच्छा भएका पनि आउन सक्ने हुने हो
7: इच्छा भएको पनि आउन सक्नुहुन्छ किनभने यो त अभिभावकको पनि कुरा भयो शिक्षकको पनि कुरा भयो र अरू जसलाई मलाई सुन्न मन लाग्यो के रहेछ त यो भनेर भन्नेहरूले पनि आउन पाउनुपर्छ आई थिङ्क म सोध्छु एकचोटि फाउन्डेसनमा के छ कस्तो खालको छ क्राइटेरिया भनेर र मैले तपाईँलाई अहिले गरेको कुरा उहाँहरूलाई म भनिदिन्छु
6: भनेपछि अब विद्यार्थीलाई पढ्दै जाँदाखेरिको यो समयमा प्रारम्भिक बाल शिक्षामा अहिले पनि पाठ्य पुस्तक र गोपन्त शिक्षाको प्रभाव कहीँ कहीँ देखिएको होला यसलाई सुधार गर्न सकिने ठाउँ प्रशस्त हुन्छ होइन
7: हजुर एकदमै धेरै छ र एकदम रमाइलो छ यो यो एक्टिभिटी र यो यो बाटो यो हाम्रो लिने तरिका एकदम रमाइलो छ
6: प्रारम्भिक बाल शिक्षालाई विद्यालय शिक्षाको आधार मानिन्छ अब गण्डकी प्रदेशमा यसको वर्तमान अवस्थालाई ख्याल गरेरै यो छान्नु भएको पनि होला सम्मेलन अब यसभन्दा अघिका दिनहरूका क्रियाकलाप चाहिँ कस्ता हुन्छ
7: हजुर अघिल्लो दिनका
6: अब यसपछिका क्रियाकलापहरूले कतिको बढावा पाउँछन्
7: हजुर अब अहिले हामीले गण्डकी प्रदेशमा यो पोखरामा यो सम्मेलन गरिसकेपछि हामीले सातवटा प्रदेशबाट दुईटा मात्रै सिद्धेको हुन्छ होइन हामी हेटौडामा गयौँ र यहाँ अब हाम्रो अर्को पाँचवटा प्रदेशमा जाने प्लान हुन्छ र आउने वर्ष अब निकै नै समय पनि लाग्छ र प्लानिङ पनि धेरै लाग्छ यो सो अर्को यो आउने वर्षमा हामीले यो अर्को पाँचवटा प्रदेशमा गएर सबै प्रदेशमा एकचोटि गएको हुन्छौँ त्यसपछि 2028 सालमा हामीले फेरि एउटा इन्टरनेसनल कन्फरेन्स गर्छौँ फेरि ललितपुरमा रातोबङ्गलामा अनि त्यसपछि हामीले फेरि यसको लर्निङहरू, यसको नयाँ नयाँ सिकाइहरू, यसलाई कसरी अझ इम्प्रुभ गर्न सकिने भनेर फेरि प्रदेशको कन्फरेन्स जान्छौँ। तर दोस्रो चोटि प्रदेशको कन्फरेन्समा जाँदाखेरि चाहिँ हाम्रो इच्छा चाहिँ नि त्यहाँको पार्टिसिपेन्ट्सहरूले पनि आफूले पनि केही प्रेजेन्ट गर्नुहोस् के तपाईँहरूले अस्तिको कन्फरेन्सबाट कि आफैले पनि सिकेको के छ, के इम्प्रुभ गर्नुभयो, के चाहिँ नि तपाईँलाई अप्ठ्यारो लाग्यो, कसरी हामी अगाडि जान सक्छौँ भन्ने कुराहरू। किनभने यो कन्फरेन्सहरू भनेको एकचोटि गयो आयो र सिक्यो सिक्दियो हुन्छ धेरै जस्तो, तर रातो बङ्गला फाउन्डेसनले गर्ने कन्फरेन्स चाहिँ नि यो निरन्तर हुनु पर्यो र पार्टिसिपेन्ट्सहरू एउटा मेम्बरसिप जस्तो गरेर यसमा आबद्ध हुनु पर्यो र हामी पनि केही गर्छौँ, हामी यसलाई कसो भने एउटा अभियान जस्तो बनाउनु पर्यो अनि मात्रै हामी राम्रोसँग अगाडि जान सकिन्छ जस्तो लाग्छ। र त्यो नै एउटा एकदम इन्ट्रेस्टिङ पार्ट भयो, ताकि एकचोटि आउने होइन, हामी गण्डकी अञ्चलमा हामी गण्डकी प्रदेशमा फेरि आउँछौँ, हामी बागमतीमा फेरि जान्छौँ, हामी लुम्बिनीमा फेरि जान्छौँ, तर सबैतिर हामी फेरि गरेपछि लुक फरवर्ड टु गर्ने र यो एउटा इन्स्टिट्युसन नै भइदिन्छ, यो कन्फरेन्स नै एउटा इन्स्टिट्युसन भइदिन्छ र त्यो हुने कुरा चाहिँ देशको लागि एकदमै राम्रो जस्तो लाग्छ मलाई।
6: अब हरेक वर्ष शैक्षिक सत्र शुरू हुनुभन्दा अगाडि सातै प्रदेशमा एकै दिन अथवा नभए पनि एकै वर्ष एक दुई दिनको फरकमा गर्न पाए कस्तो हुन्थ्यो होला, होइन? यो सरकारसँग कोर्डिनेसन अझै राम्रो भयो भने
7: त्यो होला सर, तर त्यस्तो चाहिँदैन किनभने यसले हरेक वर्ष आफ्नो त आफ्नै शैक्षिक सत्र शुरू हुँदा त आफ्नै कामहरू गर्नु पर्यो फेरि, होइन? आफ्नै के गर्नुपर्छ त धेरै काम हुन्छ नि त, प्लानिङहरू यस्तो यस्तो। र अब त्यो तपाईँले भनेको जस्तो सातैवटामा गर्दाखेरि त हामी त म्यान पावर पनि छैन, हामीले त आफूले पत्याएको र गर्न सक्ने र यो कुरा डेलिभर गर्न सक्ने मान्छेलाई मात्रै लग्नु पर्यो, त्यो त्यति धेरै हुँदैनन् होला। अबको दस वर्षपछि हामीले त्यो पनि प्लान गर्न सक्छौँ, तर अहिले नै चाहिँ त्यो पोसिबल छैन किनभने हामीले बेस्ट मान्छे लगेर उहाँहरूले यो गरेको भनेर त्यसरी गर्न खोजिरहेछौँ, त्यही भएर पनि सक्सेसफुल भइरहेछ। त्यो एकैचोटि त्यो भनौँ न कुकी कटर जस्तो गर्यो भने चाहिँ फेरि एकदम फैलिन्छ, गरिस गरे हुन्छ र त्यति राम्रो नहोला अहिलेको हाम्रो अवस्थामा चाहिँ, पछि हामीले गर्न सकिन्छ होला।
6: प्रारम्भिक कक्षाहरूमा देखिएका केही ससाना चुनौतीहरू छन्?
7: धेरै चुनौती छन् प्रारम्भिक भनेको तपाईँले इसिडीमा धेरै नै छ किनभने यो तौर तरिका नै मिलेको छैन, होइन? अभिभावकले पनि होमवर्क दियोस् भनेर भन्ठान्ने, शिक्षकहरूले पनि जाँच दिने किनभने जाँच दिएपछि पैसा लिन सकिन्छ अभिभावकको रिपोर्ट दिएर भन्ने खालको कुराहरूले एकदमै बिगारिरहेको छ माहौललाई, किनभने यो सानो बच्चालाई जाँच दिने होइन कि शिक्षकले एकदम निगरानी राखेर उसले हेर्ने, उसले कसरी इम्प्रुभ भइरहेछ, उसले खेल्दाखेरि उसले कसरी खेल्छ, कसरी साथीसँग मिल्छ, कतिवटा कहाँदेखि कहाँसम्म जम्प गर्न सक्यो, स्किपिङ रोप खेल्न सक्छ कि सक्दैन, हुलाहुप घुमाउन सक्छ कि सक्दैन, बल कतिसम्म फाल्न सक्छ, समात्न सक्छ कि सक्दैन फालेको बल, यस्तै कुराहरू हेरेर उसको चौतर्फिक विकास हेर्ने हो सानो उमेरमा। त्यस्तो खालको कुरा अहिले भइसकेको छैन, त्यहाँ प्लेग्राउन्ड छ भने पनि प्लेग्राउन्ड युज गर्न जानिसकेको छैन हाम्रो, ऊ त्यतिकै बसिरहेको हुन्छ र बच्चालाई बाहिर पठाउँदाखेरि कन्ट्रोल हुँदैन, बिग्रिन्छन् भन्ने खालको, कच्चा भन्दा अलिकति दुई चार स्टेप बाहिर गयो भने हुँदैन भन्ने खालको माहौल अझ पनि छ। यो सबै चेन्ज गर्नुपर्छ र सबै अभिभावकले पनि बच्चाले हिँड्नुपर्छ, बाहिर जानुपर्छ, उफ्रिनुपर्छ, खेल्नुपर्छ, धुलो मैलो हुनुपर्छ अनि उसको विकास हुन्छ भन्ने खालको कुराहरू अभिभावकले पनि बुझ्नु पर्यो र समुदायले नै बुझ्नु पर्यो। र अब बाहिरतिर भन्छन् इट टेक्स अ भिलेज टु रेज अ चाइल्ड भन्छ, सबैले गरेर बच्चालाई हुर्काउनु पर्छ भन्छ, हामी सबैले त्यो बच्चालाई आफ्नै जस्तो गरेर हेर्ने एउटा आँखा पनि राख्नु पर्यो र सबैले हेल्प गर्नु पर्यो। अब त झन् गाउँ गाउँ पनि झन् जित्दै छन्, अब होला सहरमा मान्छेहरू आएको होला, सहरमा पनि बच्चाहरू छन्, उनीहरूलाई पनि कसरी राम्रोसँग गर्ने, उनीहरूको प्लेग्राउन्ड छ कि छैन, उनीहरूले स्कुलमा प्रपर टोयलेट छ कि छैन, पानी छ कि छैन, त्यो बेसिकदेखि लिएर न्युट्रिसनदेखि लिएर सबै कुरा होलिस्टिक हेर्नुपर्छ। र नेपालले आफ्नो जनतालाई यति गर्न सक्छु नै भन्नुपर्छ र आफ्नै बजेटबाट सकेन भने पनि अहिलेको गभर्मेन्टले राम्रोसँग पहुँच पारेर विदेशबाट ल्याएर भए पनि हाम्रो यति नहुन्जेलसम्म त हामीलाई यसरी हेल्प गर्नुहोस् भन्ने खालको एउटा कमराडरी र एउटा बनाउनु पर्यो, लिङ्कहरू बनाउनु पर्यो अरू अलिकति विकसित मुलुकहरूसँग.
6: मैले अघि जोड्न खोजेको कुरा पनि त्यही हो, गभर्मेन्टले अझै बढी एक्सर्साइज गरेर तपाईँहरू जस्तै यस्ता प्रबुद्ध व्यक्तित्वहरूसँगको सहकारीमा कम्ती होइन वर्षमा एकैपटक सातै प्रदेशमा सातै दिन सातैवटा गर्न पाए कस्तो हुन्थ्यो होला भन्न खोजे अघि.
7: हजुर हजुर,
6: होइन
7: अब तपाईँले भनेको कुरा हामी मनन गर्छौ है, र यो कुरा
6: सरकारले इनिसिएसन लिइदियो भने सकिन्छ नि नसकिने त होइन,
7: सकिन्छ सकिन्छ हजुर, रमाइलो पनि हुन्छ प्लान गर्नलाई पनि.
6: अब अभिभावकको सहभागिता अझै महत्वपूर्ण रहेछ यो बालबालिका सँगसँगै.
7: हजुर हजुर, एकदमै एकदमै.
6: अब यो सम्मेलनमा पोखरा र गण्डकी आसपासबाट आउन चाहनुभएका र आउन चाहने महानुभावहरूलाई चाहिँ के भन्नुहुन्छ?
7: उहाँहरूलाई चाहिँ यो अनलाइन फर्म छ रातो बंगला फाउन्डेशनले उ गरिरहेको, त्यसबाट आबद्ध हुने र उहाँहरूलाई फर्म फिल गर्न गाह्रो भए पनि उहाँ हेल्प गरिदिन्छ, फाउन्डेशनले हेल्प गरिदिन्छ, र यो सकेसम्म चाहिँ पहिला नै रेजिस्टर गरेर आउने, किनभने पहिला रेजिस्टर गर्नुभयो भने उहाँहरूले आफूलाई कुन कुन वर्कसपमा बस्न मन लागेको छ भनेर चुज गर्न पाउनुहुन्छ, नभए उहाँले अब जहाँ पनि लास्ट मिनटमा आउनुहुन्छ जहाँ पनि बस्नुपर्छ, त्यो चाहिँ त्यति रमाइलो नहोला. अनि हाम्रो लागि पनि प्री प्लानिङको लागि सजिलो हुन्छ, त्यही नै होला हाम्रो मेसेज. अब त्यही 12 र 13 असार भनिहाले, शुक्रबार र शनिबार प्लिज आइदिनुहोस् भन्छु म.
6: भनेपछि यसमा वर्कसप पनि भेराइटिज हुन्छ होला नि होइन?
7: हजुर हजुर, वर्कसपहरू 7-7 भेराइटी छ, उहाँहरूले चुज गर्न पाउनुहुन्छ, हरेकले 2 वर्कसपमा बस्न पाउनुहुन्छ.
6: अन्त्यमा दीक्षितज्यू, रातो बंगला फाउन्डेशनले प्रारम्भिक बाल शिक्षा र गुणस्तरीय शिक्षाको क्षेत्रमा गरिएका प्रमुख उपलब्धिहरू सुन्दाखेरि अरूलाई पनि त्यो प्रेरणा हुन सक्छ के छ?
7: हजुर, अब के छ भन्दाखेरि हामीले 3 कुरा एकदमै इम्पोर्टेन्ट हेर्छौँ यसलाई. हाम्रो 11 अति आवश्यक बाल केन्द्रित शिक्षण विधि भनेर यो ईसीडीको ट्रेनिङमा त्यसकै ट्रेनिङ हुन्छ र त्यसबाट एकदमै फाइदाजनक भएको छ हाम्रो यो तारकेश्वरको र स्पेसली उसको कागेश्वरीको मेयरहरू एकदमै एक्साइटेड हुनुहुन्छ र अस्ति त एउटा रिपोर्ट पनि आयो कागेश्वरीको रातो बंगला फाउन्डेसनसँग काम गरेपछि हाम्रो ईसीडी र हाम्रो क्लासहरू नै एकदम राम्रो भयो भन्ने खालको एउटा रिपोर्ट आएको छ. र एउटा त्यो अर्को चाहिँ नि हामीले एउटा ऱ्यापिड न्युरो डेभलपमेन्ट असेसमेन्ट भन्ने छ, त्यो चाहिँ नि जन्मेदेखि 16 वर्षसम्मको बच्चाहरूको स्नायुको परीक्षण गरिन्छ 30 मिनटभित्रमा, अनि त्यसबाट चाहिँ के देखिन्छ भने यो बच्चाको मुभमेन्टको प्रब्लम ग्रोस मोटर फाइन मोटरको हो कि, बच्चाको कग्निटिभ प्रब्लम हो कि, बिहेभियर प्रब्लम हो कि, स्पिच हो कि, हियरिङ हो कि, भिजन हो कि, यो बच्चालाई सिजर छ कि, यसको न्युट्रिसनल स्टेटस कस्तो छ भनेर सबै कुरा छर्लङ्ग पारिदिन्छ. अनि कति आजकल चाहिँ नि बिहेभियर बच्चाको प्रब्लम भएको देखिन्छ, यो बिहेभियर प्रब्लम हुँदाखेरि चाहिँ अभिभावक र टिचरहरूले राम्रोसँग त्यो बच्चालाई हेरेर उसलाई ध्यान दिएर उसलाई अहिले नै ठिक पार्यो भने पछिको लागि एकदम सजिलो हुन्छ, नभए त्यो बच्चालाई त्यतिकै छोडिदियो भने त उसको त्यो माइल्ड अहिलेको इम्पेयरमेन्ट नै डिसेबिलिटी भएर जान्छ र त्यो हाम्रो लागि एकदम खतिको अवस्था हुन्छ. त्यो आरएनडीए एकदम स्पेसल छ र हाम्रो त्यो पनि एउटा सोकेसमा हुन्छ. भने अर्को चाहिँ नि हामीले यो गभर्मेन्टले त युएसएआइडीहरूसँग कोसँग मिलेर यो अर्ली ग्रेड रिडिङको प्याकेज ल्याएको थियो, त्यो चाहिँ नि एक प्रकारले डोनर ड्रिभन भयो र त्यति राम्रोसँग त्यो सक्सेसफुल भएन. तर रातो बंगला फाउन्डेसनले चाहिँ आफैले वर्ल्ड एजुकेसन र रातो बंगला फाउन्डेसनले बनाएको एउटा यो प्याकेज छ, त्यसको चाहिँ नि बच्चाको सोसियो इमोसनल सबै कुरा हेरेर एउटा एकदम इन्टिग्रेटेड प्रोग्राम छ, त्यो पनि हामीले रेकमेन्ड गर्छौँ यो बच्चालाई. यो चाहिँ नि 1-3 कक्षाको बच्चाको लागि हो, किनभने के रिसर्चमा छ भने 3 कक्षासम्म पनि राम्रोसँग पढ्न सकेन भने त्यो बच्चा चाहिँ नि आउट हुन्छ स्कूल सिस्टमबाट नै, उसले त अनसक्सेसफुल हुन्छ भने तीन कक्षामा राम्रोसँग पढिसकेको छ भने त्यो बच्चा अगाडि जान्छ भन्ने कुरा छ. सो एक दुई तीनमा एकदमै ध्यान गरेर उनीहरूलाई पढाउन सिकायो भने उनीहरूको भविष्य सुनिश्चित हुन्छ. किनभने सिक्न नसक्ने बच्चा त सयमा एक दुईजना होला नि त, सबै त सिक्न सक्छ नि. तर हाम्रो सबै बच्चाले पढ्न नसकेको भनेपछि त कसको भूल हो, त्यो बच्चाको त होइन नि. सो त्यो भूल सुधारको लागि पनि यो एउटा राम्रो कार्यक्रम छ र यो सहज रूपमा हेरेर अगाडि हामी जान सक्यौँ भने धेरै लाभदायी कुराहरू यहाँ छन्.
6: अच्छा, सम्मेलन महत्वपूर्ण हुनेछ अनि भव्य हुनेछ. कार्यक्रमका लागि, यो जानकारीको लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ.
7: नमस्ते.
6: नमस्ते. उहाँ हुनुहुन्थ्यो रातो बंगला फाउन्डेशनका अध्यक्ष, हामीसँग कुराकानी गर्दै. पोखरामा असार 12 र 13 गते कुमुदिनी होम्समा गुणस्तरीय शिक्षा र प्रारम्भिक बाल शिक्षा अर्ली चाइल्डहुड एजुकेशनका विषयमा सम्मेलन आयोजना हुँदैछ. प्रदेशका प्रतिनिधिहरू र पोखराका विभिन्न स्कूलका प्रतिनिधिहरू, स्कूली शिक्षकहरू त्यहाँ उपस्थित हुनुहुनेछ, कार्यशालामा सहभागी हुनुहुनेछ. यसले हाम्रो शिक्षाका लागि अझ शैक्षिक हब, जुन हबको कुरा हामीले गरिरहेका छौं, त्यसलाई महत्वपूर्ण सघाउ पुर्याउनेछ. यो तारतम्य मिलाइदिनुहुने शैक्षिक सुरेन्द्र सदीक्षालाई धेरै धेरै धन्यवाद. प्राविधिक साथी अरविन्दलाई पनि धन्यवाद. तपाईँका बाकी सुखद रहन् म आरजी छुट्टिन्छु. नमस्कार.

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-027-29।
5: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख, डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ.
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला. काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला. पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
2: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा. ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 98513559928. विजिट www.landmarknepal.com.

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
3: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
5: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौं।
2: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल अस्पतालमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त,
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424-9984-46-525।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा
4: डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा

0: नवजात शिशु को हेरचाह,
1: कैंसर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता, घरेलू सेवा,
1: डॉक्टर लैब सेवा,
0: औषधि डेलीवरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856809277 पद्मश्री हॉस्पिटल एंड अलाइड साइंसेस प्राली न्यूरल पोखराले विभिन्न प्रकार का विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वंदना श्रेष्ठ,
2: हार जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
0: जनरल एंड लेप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
0: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
0: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलॉजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कंसल्टेंट रेडियोलॉजिस्ट डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कंसल्टेंट एनेस्थेसियोलॉजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कंसल्टेंट फिजिशियन डाक्टर अनुमोल पौडेल,
3: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लेप्रोस्कोपी सर्जरी सेवा, पोस्ट ऑफ सेवा, फिजियोथेरापी, इंडोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, यूरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखोपचार सेवा, 24 घंटा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
0: 24 घंटा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हॉस्पिटल एन्ड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761-0025-30।
5: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ। 93.4

0: अब आयो है राष्ट्रिय वाणिज्य बैंक लिमिटको सुव्यवस्था। अब घरमा पठाउनुहोस् पैसा, हटाउनुहोस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईको परिवारको खाँचो हामीले बुझ्यौं रीति। सदरमुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँ ठाउँमा। तपाईको पैसाको यात्रा हामीले देखाउने बाटो। राष्ट्रिय वाणिज्य बैंक लिमिट, विश्वास र गर्वको नातो।
1: राष्ट्रिय वाणिज्य बैंक, तपाईको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: कोलगेट मैक्स पेस्ट, मिंत्रा भगाओ, ताजगी जगाओ।
1: टीएनटी एक्सप्रेस अर्जेंट डकुमेंट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्व को कुनै पनि देश में पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: 21औं शताब्दी को आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 0615383969। टीएनटी एक्सप्रेस, द पीपल नेटवर्क।
2: हेलो
3: हजुर, नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 0164334640।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उले उले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
6: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
5: ए
6: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0165901625901363।
10: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात् 3 सेमिस्टर वर्षमा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061576458779703। मौकाको फाइदा उठाउनुहोस्।

0: TNT Express.
1: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 061538369। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार। स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
3: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
4: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा। अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061527426। 537526।

कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अयनी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5686-536, मोबाइल 98-560-0056।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक।
7: यति बेला पूर्वाह्नको 9 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
10: 93.4
11: गुड मर्निंग पोखरा।
7: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।

हेलो नमस्ते एण्ड गुड मर्निंग रेडियो अनुपूर्ण तिरानब्बे थप्लो चार मेगा हर्जमा कार्यक्रम गुड मर्निंग पोखरा लिएर यहाँहरू समक्ष म कञ्चन थापा उपस्थित भइसकेको छु। प्रविधि संयोजनमा साथ दिनुभएको छ भाई अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै। जहाँ हुनुहुन्छ तपाईँ हामीसँगै हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ। अरविन्द, स्वर चेन्ज भयो र मेरो अलिअलि चेन्ज भयो होइन, यो चाहिँ अलिकति भनेर चाहिँ भन्छ नि, त्यो कारणले गर्दाखेरि अब कस्तो छ नि गर्मी मौसममा अलिकति फ्रिजको पानी या चाहिँ चिसो खानेको कारणले गर्दा यो चाहिँ यसको उपज हो। तपाईँ चाहिँ त्यस्तो काम नगर्नु है, म जस्तै अलिकति नभन्नु होला र चाहिँ स्वास्थ्यलाई चाहिँ मध्यनजर गर्नु, स्वस्थ रहनुहोस् होइन। जीवनमा त अरू के छ र कमाइन्छ क्या, हरेक कुराहरू चाहिँ कमाइन्छ, सम्पत्ति गुमे पनि कमाइन्छ होइन, इज्जत प्रतिष्ठाहरू पनि चाहिँ एउटा सत्कर्म गर्न सके कमाइन्छ। अब स्वास्थ्य बिग्रियो भने चाहिँ यो स्वास्थ्य कमाउन चाहिँ धेरै गाह्रो छ। त्यसकारण चाहिँ तपाईँले स्वास्थ्य बिगार्नु भएन, अब स्वास्थ्य नबिगार्नका लागि सबभन्दा पहिला चाहिँ आफूलाई माया गर्नुहोस्, आफूलाई समय दिनुहोस्। हामीले हरेक दिन भन्ने गर्छौँ होइन, सकारात्मक सोच राख्नु होला। अब सकारात्मक सोचको अर्थात् सकारात्मक जिन्दगी तपाईँले चाहिँ जिउनु होला होइन। जिन्दगी भनेर त कस्तो हुन्छ र, सुख र दुःख, सफलता असफलता, आशा र निराशाको मिश्रण न त हो नि होइन। अब यी चिजहरू चाहिँ जिन्दगीमा भयो भने जिन्दगीलाई के जिन्दगी भन्नु र चाहिँ हामी कसरी अगाडि बढ्न सक्छौँ। यी चिजहरू चाहिँ मिश्रण भएन या हाम्रो जिन्दगीमा भुलेन भने चाहिँ हामी अगाडि बढ्नै सक्दैनौँ होइन। हरेक दिन हामीले चाहिँ नयाँ चुनौतीको सामना चाहिँ गर्नु परेको हुन्छ कि। चुनौती भन्दा ठूलो कुरा चाहिँ हाम्रो सोच हो। सकारात्मक सोच भएको मानिसले कठिन परिस्थितिलाई पनि त एउटा अवसरको रूपमा चाहिँ बदल्न सक्छ। अब सकारात्मक जिन्दगी भनेको चाहिँ समस्यालाई जीवन जिन्दगी चाहिँ होइन क्या, समस्या आए पनि आत्मविश्वासको साथ अगाडि बढ्ने जीवन हो। अब सकारात्मक रहनुहोस् भनेर चाहिँ म सत्कर्म मैले सकारात्मक सोचिराखेको छु, म सकारात्मक छु, तर पनि समस्या चाहिँ मेरो जीवनमा चाहिँ आइराखेको छ भन्ने कुरा चाहिँ तपाईँले पनि सोच्नुहुन्छ होला होइन। त्यो चाहिँ होइन, जीवनमा चाहिँ मैले अघि भनिहालेँ नि, सबै कुराहरू चाहिँ आउँछ जिन्दगीमा, सुख दुःख, सफलता असफलता, आशा निराशा, सबै कुराहरू हुन्छन्। सकारात्मक तपाईँ सोचिरहँदाखेरि पनि तपाईँका जीवनमा पनि त्यस्ता चिजहरू चाहिँ आउँछन्, तर आत्मविश्वासका साथ अगाडि बढ्ने त्यो नै एउटा चाहिँ सफल जीवन हो होइन। अब कति कुराहरू हुन्छ कि असफलताका पाठहरू चाहिँ तपाईँले जीवनमा पढिरहनु भएको छ, अब त्यो असफलताका पाठहरू भनेको सिक्ने पाठहरू हो कि, सिकाएका सिकेका पाठहरू हुन्। सानो सफलतामा खुसी हुने, भविष्यप्रति आशावादी रहने बानीले चाहिँ जीवनलाई सधैँ सरल र सुन्दर बनाउँछ। त्यो तपाईँले गर्नु भएको छ कि छैन, हामीलाई चाहिँ फेरि खुसी हुनका लागि कि ठुलै भोज चाहिन्छ, कि ठुलै एउटा चाहिँ होइन एचिभमेन्ट चाहिन्छ, कि ठुलै एउटा प्रगति हुन्छ। सानो कुरामा तपाईँको सफलता चाहिँ तपाईँले चाहिँ होइन त्यसलाई मान्नुहुन्न, त्यसलाई खुसीमा परिणत गर्न चाहनुहुन्न, यस्ता कुरा त भइरहन्छ नि जिन्दगीमा भनेर चाहिँ सोचिदिनुहुन्छ क्या। अब आजको यो व्यस्त जीवनशैलीमा धेरै मानिसहरू कस्तो छ थाहा छ तपाईँलाई, अब त्यो सायद तपाईँ सँगसँगै म पनि छु कि होइन, तनाव छ, चिन्ता छ, प्रतिस्पर्धाहरू छन् होइन, यी कारणले गर्दाखेरि चाहिँ मान्छेहरू चाहिँ निराश भइराखेका छन् कि। अब यस्तो अवस्थामा आफ्नो क्षमता चिन्न सक्नुपर्छ, आफूलाई अरूसँग तुलना नगर्ने, हरेक दिन केही नयाँ सिक्ने प्रयास गर्ने हो भने मनमा चाहिँ सकारात्मक ऊर्जाहरू चाहिँ बढ्छ। अब परिवार, साथीभाइ, समाजसँग राम्रो सम्बन्ध कायम राख्नु सकारात्मक जीवनको एउटा आधार हो। अब सकारात्मक जीवनका लागि चाहिँ कस्तो हुन्छ भने कृतज्ञताको भावना आवश्यक हुन्छ। आफूले पाएको अवसर साथ अनुभवप्रति धन्यवाद दिन सक्ने मानिस सधैँ बलियो रूपमा चाहिँ उभिरहेको हुन्छ कि। अनि साथै अब स्वस्थ खानपान, नियमित व्यायाम, पर्याप्त आराम, राम्रो व्यवहारले पनि जीवनलाई चाहिँ सकारात्मक दिशातिर लैजान सक्छ। सकारात्मक सोचले राम्रो व्यक्तिको जीवन परिवर्तन मात्रै गर्दैन कि, अब यो त्यसले चाहिँ परिवार, समाज, राष्ट्रलाई पनि त प्रेरित गरिराखेका हुन्छ नि त। अनि कतिपय हिसाबमा तपाईँका जीवनहरू हेरेर, तपाईँलाई हेरेर मान्छेहरू चाहिँ प्रेरित भइराखेका हुन्छन् कि, प्रेरणाको स्रोत तपाईँलाई मानिराखेका हुन्छ कि। मान्छेले होइन यति सङ्घर्ष गर्यो, यति दुःख गर्यो, यतिचोटि लड्यो, तैपनि आफ्नो एउटा चाहिँ होइन दौडिन छोडेन, हिँड्न छोडेन, आज चाहिँ यो शिखरको एउटा चाहिँ होइन सफलताको शिखरमा छ भनेर चाहिँ मान्छेले सोचिराखेका हुन्छ नि त, देखिराखेका हुन्छ। तपाईँलाई नै तपाईँलाई थाहा हुँदैन, कतिले तपाईँलाई गुरु मानिराखेका हुन्छ, तपाईँको जीवनलाई पछ्याइराखेका हुन्छ। अब त्यस कारण चाहिँ हरेक दिनलाई नयाँ अवसरको रूपमा स्वीकार गरौं, आफ्ना कमजोरीलाई सुधार्ने प्रयास गरौं, आशा मेहनत आत्मविश्वासलाई जीवनको आधार बनाऊ र सकारात्मक जीवन भनेको बाहिरी परिस्थितिले होइन कि, हाम्रो सोच व्यवहार दृष्टिकोणले चाहिँ निर्माण गर्ने जीवन हो। आफूमा विश्वास राख्दै, अरूलाई सम्मान गर्दै निरन्तर अघि बढ्न सके भने चाहिँ एउटा
नयाँ सम्भावना नयाँ सफलताका ढोकाहरू तपाईँका लागि सधैँ खुलिराख्या हुन्छ। त्यसकारण चाहिँ सकारात्मक रहनु नै तपाईँ हाम्रो जीवनलाई ऊर्जा दिनु हो होइन। अनि कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने मानिसको जीवनमा सबभन्दा ठूलो शक्ति धन पद वा प्रतिष्ठा चाहिँ सोचिराखेका हुन्छ कि अब त्यो चाहिँ होइन होइन, त्यो मात्र होइन सकारात्मक सोच पनि हो त्यो। यदि तपाईँमा सबै कुराहरू छ, तपाईँमा व्यवहार राम्रो छैन, तपाईँको सोच राम्रो छैन, तपाईँको काम गराइ राम्रो छैन, तपाईँको बोलाइ राम्रो छैन भने तपाईँको जतिसुकै मान एउटा चाहिँ पद प्रतिष्ठा पाए पनि तपाईँलाई हेर्ने दृष्टिकोण चाहिँ फरक पाउनुहुन्छ। अनि जीवनमा अब कस्तो हुन्छ भने सबै कुरा हाम्रो इच्छा अनुसार पनि हुँदैन होइन, कहिलेकाहीँ आफूले चाहेको सफलता प्राप्त हुँदैन, कहिलेकाहीँ चाहिँ आफूले सोच्दै नसोचेको सफलता चाहिँ प्राप्त भइराख्या हुन्छ कि। विश्वास गरेका मान्छेहरू चाहिँ कहिलेकाहीँ टाढा गइदिइराख्या हुन्छ, अनेकौं समस्याहरू आइपर्न सक्छ। अवस्था अब यस्ता अवस्थामा चाहिँ हार मान्न भएन होइन, धैर्य आत्मविश्वास तपाईँमा हुनु पर्यो। अनि सकारात्मक जिन्दगी एउटा यस्तो बानी हो जुन दैनिक सोच व्यवहार कर्मबाट निर्माण हुन्छ। मुस्कान बाँड्नुहोस्, अरूलाई सम्मान गर्नुहोस्, आफूलाई निरन्तर सुधार्ने आशालाई चाहिँ कहिले नमर्ने दिने एउटा चाहिँ त्यो एउटा हुन्छ नि त्यो खालको चाहिँ आत्मविश्वास तपाईँमा जगाउनुहोस्। जीवन जति नै अन्धकार भए पनि या चाहिँ जीवनमा जति नै अन्धकार आए पनि तपाईँ त्यो अन्धकार हटाउने तपाईँसँग एउटा यस्तो शक्ति यस्तो प्रकाश छ कि त्यो भनेको चाहिँ तपाईँको सोच हो। एउटा सकारात्मक सोचको सोचले को सानो एउटा चाहिँ दीपकले तपाईँको जीवन नै उज्यालो फैलाइदिन सक्छ, तपाईँको जीवन नै उज्यालो बनाइदिन सक्छ। त्यसैले प्रत्येक दिनलाई नयाँ अवसरको रूपमा चाहिँ लिनुहोला, सत्कर्म गर्नुहोला है चाहिँ, र सँगसँगै आफूलाई माया गर्नुहोस्, आफ्नो स्वास्थ्य आफूलाई समय दिनुहोस्। धेरैलाई समय दिन्छौँ, धेरैका लागि काम गर्छौँ, हामी आफ्ना लागि चाहिँ होइन कहिले समय दिन भ्याउँदैनौँ। त्यसकारण चाहिँ आफूलाई माया गर्नुहोस्, आफूलाई माया गर्ने बानी बसाल्नुहोस् होइन, अरूलाई माया गर्ने मुटुले होइन त्यो तपाईँसँग छ नि त एउटा मुटु, त्यो मुटुले तपाईँलाई पनि माया गर्नु पर्यो क्या, अनि मात्र चाहिँ होइन हामी स्वस्थ जीवन जिउन सक्छौँ। ओके, रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। अहिलेको लागि अर्को एउटा साङ्गीतिक कोशेली।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: फेस्टिल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फेस्टिल हस्पिटलमा खुलेको फेस्टिल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615704558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोतियो MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध डायग्नोस्टिक सेन्टर मा उपलब्ध छ।
3: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलो

0: Atriti MRI and Diagnostic Center, Pokhranau, Nagdhunga. Phone 0165-91-728. Mobile 9560-0729.
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29 98028-59321 061-581-871।
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
3: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
3: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्सन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखोपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई फाइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै

0: रेडियो सुन्दै गर्नुस्। अब बाँकी कथा अर्को भागमा। श्री SE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

ओके रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाई सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। तपाईलाई मनपर्ने गीत संगीत हामीले प्रस्तुत गरिराखेका छौं। आज अन्तर्राष्ट्रिय एकल महिला दिवस पनि रहेको छ, यसको विषयमा मलाई थोरै कुराकानी गर्न मन लाग्यो। होइन, अब नेपाल एउटा यस्तो देश हो जहाँ पुरूषको भन्दा चाहिँ महिलाको संख्या धेरै छ। राजनैतिक क्षेत्रमा राज्यले महिलाका लागि 33% सीट छुटाएर राखेको भए पनि महिला अधिकार लैंगिक समानता सम्बन्धी विभिन्न ऐन नियम कार्यान्वयनका पाटाहरू अत्यन्त फितलो छ र कागजमा मात्र सीमित छ। अब एउटा चाहिँ हुन्छ नि, आफ्नो जीवनसाथी गुमाउँदा साथ छोडिँदाको पीड़ा एकतर्फ, अनि जीवनमा गरिनुपर्ने दीर्घकालीन संघर्ष सामाजिक अपहेलनाको सामना अर्कोतर्फ। विश्वभरिका एकल महिलाले एउटा संघर्षशील अनि पीड़ादायी जीवनका पाटाहरू सहँदै आएका छन्। उनीहरूका लागि समानता एउटा चाहिँ होइन समता आजको विश्वले चाहिँ पैरवी गर्ने तथ्य चाहिँ देखिन्छ। अब यो नेपाली समाजले चाहिँ घरिघरि एकल महिलाहरूको मर्यादामा आचाउने काम गरेको चाहिँ पाइन्छ। होइन, कतिपय ठाउँहरूमा एकल महिलाहरूलाई चाहिँ आरोपहरू थुपर्ने, एउटा चाहिँ हेप्ने, होइन विभिन्न किसिमका लाञ्छनाहरू लगाउने, यी कुराहरू चाहिँ देखिएको छ। अब एकल महिलाहरूको मानव अधिकारको सम्मान सुरक्षा हामी सबैको दायित्व हो भनेर चाहिँ बुझ्नुपर्छ र एउटा समानतामूलक र सम्मानजनक समाजको निर्माणमा चाहिँ होइन हामीले चाहिँ त्यो थालनी गर्नुपर्छ जस्तो लाग्छ। होइन, समाज परिवर्तन सँगसँगै महिलाहरूका भूमिका जिम्मेवारीहरू पनि विस्तार हुँदै गएको छ। श्रीमानको मृत्युपछि, सम्बन्ध या विच्छेदपछि, बेपत्ता अथवा चाहिँ अन्य कारणले एक्लै जीवनयापन गरिरहेका महिलाले चाहिँ कस्तो हुन्छ भने अझै पनि विभिन्न सामाजिक आर्थिक र मनोवैज्ञानिक एउटा चुनौतीहरू सामना गर्नु परिराखेको छ। यस्तो महिलालाई एकल महिला होइन जुन चाहिँ संविधानले समान अधिकारको प्रत्याभूति गरे पनि व्यवहारमा उनीहरूले विभेद असुरक्षा अवसरको चाहिँ अभाव झेलिरहेका छन्। एकल महिलाको सबैभन्दा ठूलो समस्या भने चाहिँ आर्थिक असुरक्षा हो। होइन, एउटा चाहिँ परिवारको मुख्य आमदानीको स्रोत गुमेपछि उनीहरूलाई आफ्नो जीवन र बालबालिकाको पालन पोषण गर्न कठिन हुन्छ। पर्याप्त सिप पर्याप्त शिक्षा रोजगारीको अवसर नहुँदा धेरै महिलाहरू एकल महिलाहरू चाहिँ गरीबको चक्रमा फस्ने अवस्था सिर्जना हुन्छ। यसै गरी अंश सम्पत्ति र कानूनी अधिकार प्राप्त गर्ने क्रममा विभिन्न अवरोध झन्झटको सामना गर्नुपर्ने हुन्छ। होइन, अनि सामाजिक रूपमा पनि एकल महिलाले विभिन्न प्रकारका विभेदहरू पूर्वाग्रहहरू चाहिँ भोग्नुपर्छ। उनीहरूको स्वतन्त्र निर्णयलाई सहज रूपमा स्वीकार नगर्ने, पूर्ण विवाहलाई नकारात्मक दृष्टिले हेर्ने, सामाजिक कार्यलाई सहभागी हुन हिचकिचाउनुपर्ने अवस्था अझै पनि विद्यमान छ। यस्तो व्यवहारले उनीहरूको आत्मविश्वास घटाउनुको साथै मानसिक तनाव एक्लोपन निराशा चाहिँ बढ़न सक्छ। अब यो समस्याको समाधानका लागि सबैभन्दा पहिले समाजमा सकारात्मक सोचको विकास आवश्यक छ। एकल महिलालाई दया होइन सम्मान अधिकार सम्मानको दृष्टिले हेर्ने संस्कृतिको विकास हुनुपर्छ। उनीहरूलाई सिपमूलक तालिम स्वरोजगार उद्यमशीलता विकासका कुराहरू सहुलियतपूर्ण रूपमा चाहिँ ऋणका कुराहरू होइन रोजगारीका अवसर उपलब्ध गराएर चाहिँ आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्छ। अब कानूनी सहायता मनोसामाजिक परामर्श स्वास्थ्य सेवा पनि एउटा चाहिँ पहुँच र सुनिश्चित गर्नुपर्ने हुन्छ। अब राज्यको भूमिका चाहिँ यस विषयमा चाहिँ अझै महत्वपूर्ण हुन्छ। होइन, राज्यले एकल महिलाको सामाजिक सुरक्षा शिक्षा स्वास्थ्य रोजगार राखेर एउटा चाहिँ आर्थिक सशक्तिकरणलाई चाहिँ प्राथमिकतामा राखेर चाहिँ भनौँ न चाहिँ एउटा नीति कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ। सामाजिक सुरक्षा भत्ता प्रभावकारी बनाउनका साथै विभिन्न एकल महिलाका लागि विशेष राहत आय आर्जनको कार्यक्रममा ल्याउन पनि आवश्यक छ। स्थानीय प्रदेश र संघीय तहका नीति निर्माण तथा निर्माण प्रक्रियामा एकल महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनुपर्छ। साथै हिंसा विभेद शोषण विरूद्ध कड़ा कानून चाहिँ कार्यान्वयन गरी सुरक्षित र सम्मानजनक वातावरण चाहिँ निर्माण गर्नुपर्छ। होइन, अब एकल महिला समाजका बोझ होइनन्, परिवर्तनका संवाहक हुन्। उनीहरूको अवसर सम्मान
र एउटा चाहिँ समानताको अधिकार प्राप्त गर्न सके, उनीहरूले आफ्नो परिवार समुदाय राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिन सक्छन्। त्यसैले एकल महिलाको सशक्तिकरण केवल एउटा समुदायको मुद्दा नभई एउटा चाहिँ समतामूलक न्यायपूर्ण र समावेशी चाहिँ समाजको निर्माणको आधार हो। राज्य समाज र परिवार सबैले हातेमालो एउटा चाहिँ हातेमालो गरेर एकल महिलाको एउटा चाहिँ आत्मसम्मानका साथ जीवनयापन गर्न सक्ने वातावरण सृजना गर्नु नै चाहिँ आवश्यकता छ, अहिलेको आवश्यकता छ। होइन, अब एकल महिलाको मानव अधिकार सम्मान र सुरक्षामा हामी सबैको दायित्व हो। त्यो दायित्वमा चाहिँ अब एउटा चाहिँ सबैजनाले हातेमालो गर्नु आवश्यक छ। एकल महिलाको मर्यादाको सम्मान गरी अपरिहार्य छ। होइन, लैंगिक समानताको कायम भएको समाज निर्माण चाहिँ आजको दिनले चाहिँ पैरवी गर्नुपर्ने हुन्छ भनेर चाहिँ मैले भन्न चाहे। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ। अहिलेको लागि अर्को एउटा सांगीतिक कोशेली

0: केयर सेवा होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
0: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856979277।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061454699, 452715।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: व्यवसायमा सुधारको लागि एसएमई कर्जाको विस्तार राष्ट्रिय वाणिज्य बैंकले तपाईँको व्यवसायलाई दिन्छ एक मजबुत आधार। कम ब्याज, सहज प्रक्रिया, 5 करोड़सम्मको आकर्षक सुविधा। नलिनुहोस् अब कुनै चिन्ता। उत्पादनमूलक उद्योगलाई बैंकले दिनेछ प्राथमिकता। व्यवसायका लागि सुनौलो अवसर, न्यूनतम शुल्क, प्रतिस्पर्धात्मक ब्याज दर।
2: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: ए साथीओ, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
3: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
2: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
3: शशिधर, अनि तिमी नि?
4: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
3: त्यो पनि एनटीएचएमसीमा छ नि।
2: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
3: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
5: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
5: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98560-00536।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: ओ यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्छन् त डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433424

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: ओके रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको दिन यहाँको लागि सफलताको एउटा चाहिँ प्रतीक बन्न सकोस्, तपाईँले गर्नुभएका कामहरूले सफलता पाओस्, यात्रा तपाईँको राम्रो हुन सकोस्। धेरै धेरै शुभकामना हामीलाई सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रविधि संयोजनमा साथ दिनुहुने भाइ अरविन्दलाई पनि विशेष आभार व्यक्त गर्दै आजको श्रृंखलाबाट म कञ्चन बिदा माग्छु। नमस्ते।
2: मानसिक समस्याबाट बस्ने उपायहरू,
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
3: असल साथीहरूसँग मात्रै संगत गरौं,
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
4: भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेशन पश्चात दुखाई कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162-590-163।
8: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू
8: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
9: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
8: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
9: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
8: न्युरो सर्जरी सेवा,
9: बाल रोग,
8: नाक कान तथा घाँटी रोग,
9: मानसिक तथा स्नायु रोग,
8: प्रसूति तथा रोग,
9: छाला, यौन तथा कुष्ठ रोग,
8: नेत्र रोग,
9: दाँत तथा मुख रोग,
8: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक, कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
9: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
8: सुविधा सम्पन्न आईसीयू सेवा,
9: डिजिटल एक्सरे,
8: सिटी स्क्यान सेवा,
9: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
8: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
9: फिजियोथेरापी, युरोफ्लोमेट्री,
8: केमोथेरापी,
9: सुरक्षित गर्भपतन सेवा,
8: होल बडी चेकअप, हेल्थ प्याकेज,
9: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
8: फोन 061-572-648-579-50।
10: मरेको के हो?
11: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
11: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
10: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
11: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
13: टाइम चेक।
14: यति बेला पूर्वाह्नको 10 बजेको छ।
15: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
16: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
3: It's a goal! Himsa goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mini sabai generation! Himsa TV kharid garna paunhos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himsa TV, uhi celebration, harek generation!
4: Himsa, for a complete home.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो
3: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्छन्छ डाक्टर
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-074-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: IME Life Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति.
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ.
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छड्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतियाबिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार.
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ.
1: दृष्टि त जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार, फोन 061-590-217 592-219.
2: स्वस्थ आँखा स्वच्छ दृष्टि.
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ.
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ.
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ. विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163.
7: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य.

0: सभ्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
2: ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको।
2: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।

0: वाणिज्य बैंकको सवारी कर्जा
1: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
0: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
1: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरर घुमाउ गाउँ सहर फरर।
0: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: मोबाइल अपग्रेड में खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01865536, मोबाइल 98560056।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

हेलो हाय नमस्ते गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिङको आजको यो अर्को नयाँ श्रृङ्खलामा शान्ति र विकासको लागि संचार रेडियो अनुपूर्ण 93 थुप्रो चार मेगाहरू सँगसँगै उपस्थित भइसकेका छौं। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93 थुप्रो चार मेगाहरूमा पोखरा अनि आसपासको क्षेत्रमा प्रत्यक्ष र इन्टरनेटको माध्यम www.onlineannapurna.com त्यस्तै हाम्रो पात्रो नेपाली पात्रो सँगसँगै हाम्रो अफिसियल फेसबुक पेज छ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज र रातोपाटी.com मार्फत एकै साथ विश्वभरि सुनिरहनु भएको छ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ र गण्डकी प्रदेशको यो क्षेत्रमा र सँगसँगै बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँहरूमा तपाईँले एफएम ब्यान्डको 93.4 मेगाहर्ज मार्फत सुनिरहनु भएको छ। ओके, तपाईँलाई स्वागत छ र आज हामी 2083 साल असार महिनाको 9 गते मंगलबारको बसाईमा छौं। अंग्रेजी तारिक अनुसार 2026 जून 23 तारिक रहेको छ। यहाँलाई जानकारी गराउनु पर्छ है त। ल, अब पोखरा आसपासमा मजाले घाम लागिरहेको छ। हिजो दिउँसोतिरबाट पानी पर्यो र बेलुकी पनि भारी मात्रामा वर्षा भयो। त्यसका धेरै ठाउँमा मनसून प्रवेश गरिसकेकाले वर्षा र बाढ़ी पहिरोको सम्भावना छ। कतै निस्कँदै हुनुहुन्छ भने अलिक सतर्क भएर निस्किनु होला। अत्यावश्यक काम बाहेक अब यो वर्षाको बेलामा यताउता गर्ने काम चाहिँ कसैले पनि नगरौं। एक ठाउँमा सुरक्षित बसौं। वर्षा सकिए पछाडि बल्ल यताउता हिँडौंला होइन। दिन पनि गमाइला रमाइला आइहाल्छन् फेरि होइन। त्यो भएर त्यही नै यो कुराहरू अब आज मंगलबारको एपिसोडमा सामान्य ज्ञानका प्रश्नसँगै म तपाईँसँग जोडिने प्रयास गर्नेछु। तपाईँको सहभागिता 0161 5340 0040 मार्फत लिनेछु र सँगसँगै फेसबुक लाइभतर्फ सुन्दै हुनुहुन्छ भने फेसबुक लाइभ हाम्रो रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज भनेर हाम्रो अफिसियल फेसबुक पेज छ। त्यो पेजलाई लाइक पनि गर्न सक्नुहुनेछ र त्यो पेजलाई लाइक गर्नुभयो भने हरेक दिनका कार्यक्रमहरू तपाईँले त्यहाँ भेट्न सक्नुहुन्छ। हाम्रा मुख्य कार्यक्रमहरू हामीले हाम्रो आधिकारिक फेसबुक पेज मार्फत पनि लाइभ गर्दै आइरहेका छौं। लाइभ पनि अहिले त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ है त। ल, ओके, अब यही नै हो। सबैजना आफ्नै आफ्नै काममा व्यस्त हुनुहुन्छ होला होइन। अहिले त सरकारी कार्यालयहरू बिहान 9 बजेबाट नै खुला हुन्छन्। यहाँलाई थाहा नै छ होला, धेरै काम भइसकेको छ। ढिलासुस्तीका कुराहरू यताउता ल्याङल्याङ लुङलुङ गर्न थाल्यो भने त्यो बेलामा चाहिँ तपाईँ सतर्क हुनुहोला होइन। र धेरैजसो ठाउँमा भिडभाडका कुराहरू हुन्छन् होइन। प्रायः जस्तो भिडभाड हुने भनेको मालपोत होइन, अब हस्पिटल, सरकारी हस्पिटल लगायतका विभिन्न ठाउँहरूमा प्रायः जस्तो भिडभाड नै हुने गर्छ। सरकारी कार्यालयहरूमा अलिक सतर्क भएर प्रशासनतिर होइन यी काम ठाउँहरूमा पनि कर्मचारीले पनि त्यही हिसाबले काम गर्नु पर्यो र सेवाग्राही पनि आत्तिनु भएन होइन। त्यही भएर यिनै कुराहरू छन्। अब मनसून प्रवेश गरेकाले गैराती धेरै ठाउँमा ठूलो वर्षा भयो। मनसून प्रवेश गरेका ठाउँहरूमा भारी मात्रामा वर्षा भएको भन्ने खबरहरू आइरहेका छन् र सँगसँगैको वर्षाले अब कतै राजमार्गहरू केही अवरूद्ध छन् कि भन्ने यहाँको मनमा जिज्ञासा हुन सक्छ। हामीलाई सुनिरहनु भएका श्रोताहरू अब घरमै बसेर अथवा कोही खाना खाँदै खाना बनाउँदै के छ कोही गाडीमा हुनुहुन्छ होला, गाडीमा टक्क रेडियो सुन्दै आफ्नो गन्तव्य तय गरिरहनु भएको छ होला होइन। र सँगसँगै अब गाउँघरतिर हो भने यसो काम गर्दै यताउता अब घरमा बसेर यहीँ आफ्नो टोल होइन छर छिमेकतिर के कसो हुँदैछ यसो थाहा पाउनको लागि रेडियो सुन्छु नि त भनेर सुनिरहनु भएको छ होला। र कोही काम गर्दै पनि पसलमा बसेर टक्क रेडियो सुन्दै हुनुहुन्छ होला होइन। तपाईँलाई जिज्ञासा हुनसक्छ कि आज यस्तो ठाउँमा जाने भनेको के होला भन्ने जिज्ञासा हुनसक्छ। राजमार्गहरू के होला भन्ने छ भने पृथ्वी राजमार्ग पोखरा काठमाडौँको यो मार्ग अन्तर्गत पृथ्वी राजमार्ग पनि एकदमै निर्बाध रूपमा सञ्चालनमा छ। गाडीहरू मजाले चलिरहेका छन्, ढुक्कसँग जान सक्नुहुन्छ। त्यस्तै नारायणगढ मुगलिङ सड़क खण्ड पनि एकदमै मजाले सञ्चालनमै आइरहेको छ, ढुक्कसँग जान सक्नुहुन्छ। सँगसँगै पोखरा बागलुङ राजमार्ग पनि एकदमै निर्बाध रूपमा सञ्चालनमा छ। तपाईँ बागलुङ म्याग्दी मुस्ताङतिर जाँदै हुनुहुन्छ भने पनि निर्बाध रूपमा मजाले गाडी चलिरहेका छन्, त्यस्तो कुनै अवरूद्ध छैन। बेनी जोमसुङ सड़क खण्ड पनि पूर्ण रूपमा सञ्चालनमै छ। र सँगसँगै अब सिद्धार्थ राजमार्ग जुन पोखरादेखि स्याङ्जा हुँदै पाल्पा हुँदै यता सिद्धबाबा हुँदै बुटवल भैरवातिर जाने अर्को बाटो पनि छ। यो बाटो हो सिद्धार्थ राजमार्ग। सिद्धार्थ राजमार्ग पनि एकदमै निर्बाध रूपमा गाडीहरू सञ्चालनमा रहिरहेका छन्। यहाँलाई ट्राफिक अपडेट अन्तर्गत रहेर मैले थोरै प्रसंग जोडे, किनकि कोही कतै यात्रा गर्दै हुनुहुन्छ भने के कसो होला भन्ने लाग्न सक्छ नि त होइन। त्यही भएर कार्यक्रम मार्फत नै मैले यहाँलाई भने सहज होला
होइन, किनकि इन्फर्मेसन भनेको मिडियाबाट आएको भनेको ढुक्कै साथ यो हो भनेर भन्न सक्ने अवस्था छ नि त। ओके, त्यही नै हो। अब अरू कुराहरू प्रसङ्गहरू त धेरै नै छन्, अब कर्मैसँग यहाँलाई जोड्दै जानेछु। मनसून प्रवेश गरेका क्षेत्रमा गैराति ठूलो वर्षा भयो। जल तथा मौसम विज्ञान विभागका अनुसार गैराति सबैभन्दा धेरै गण्डकी प्रदेशको लमजुङ जिल्ला, त्यसै स्याङ्जा जिल्ला र कास्की जिल्लामा पनि पानी पर्यो। अब तपाईँले पनि थाहा पाउनुभयो होला, हिजो राति कोशी, बागमती र मध्य प्रदेशका सबै तथा गण्डकी प्रदेशका धेरै जसो र लुम्बिनी प्रदेशका केही ठाउँमा मनसून प्रवेश गरिसकेको छ र विभागका अनुसार अब केही दिन यता नै फेरि गण्डकी प्रदेशमा पनि भारी वर्षा हुन्छ भनेर भनिएको छ। एकछिन पछाडि त्यो डाडाङ डुडुङ हुन पनि सक्छ, होइन, अब सम्भावना हो। अहिले मनसुनी वायुसँगै पश्चिम वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले बदली भइरहेको छ। आज लुम्बिनी सुदूरपश्चिम र प्रदेशका केही तथा तराईका भूभागमा भने तातो हावा चल्न सक्छ भनेर पनि भनिएको छ। यद्यपि गण्डकी प्रदेशका केही ठाउँमा भने भारी मात्रामा वर्षा हुन्छ भनेर भनिएको छ, यो यहाँले थाहा पाइराख्नु होला है त। ल, अब बर्ड फ्लूको जोखिम पनि त्यत्तिकै छ। यो चिडियाखाना पनि बन्द गरिएको छ काठमाडौँमा रहेको, होइन, बर्ड फ्लू संक्रमण फैलिएको समयमा कुखुराको मासु र अण्डा खान हुन्छ भन्ने एउटा प्रश्न छ। म यो विस्तारै जोड्दै जान्छु, कार्यक्रम अन्त्यसम्म सुन्दै गर्नुहोला, होइन, यी कुराहरू छन्। अब अरू कुराहरू त्यस्तै हुन्। भारतीय पर्यटकले पोखराका होटल भरिभराउ भन्ने खबर छ, एकदमै खुशीको कुरा भन्नुपर्छ। पर्यटकको राजधानी पोखरामा भारतीय पर्यटक यति बेला खचाखच छन्। यहाँका होटलहरू भरिभराउ छन्। पोखराको लेक साइडका सड़क र बाराही मन्दिर लगायत अधिकांश ठाउँमा भारतीय पर्यटकको चहल पहल बढ़ेको छ। गण्डकी प्रदेशका प्रमुख धार्मिक पर्यटकीय गन्तव्यहरू विशेष गरी फेवाताल, ताल बाराही मन्दिर, बिन्दावासिनी, होइन, सँगसँगै अब यता शान्ति स्तूपा, त्यस्तै अर्को पुम्दीकोटको शिव मन्दिर, होइन, सराङकोट लगायत मुक्तिनाथ तथा विभिन्न पदयात्रामा भारतीय पर्यटकको संख्या उत्साहजनक रहेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भएको छ। भारतमा यति बेला बढ़दो गर्मीका कारण राहत खोज्न र विदाको सदुपयोग गर्न भारतीय नागरिकले नेपालको पोखरालाई आकर्षक गन्तव्यको रूपमा रोज्दै आएका छन्, यानि कि नेपाललाई आकर्षक गन्तव्य बनाउँदै आएको सुवेदीले बताउनुभयो। पर्यटकको चहल पहल बढ़ेसँगै डुंगा शेयर गर्ने, पदयात्रा तथा अन्य पर्यटन गतिविधि समेत बढ़ेको अध्यक्ष सुवेदीको भनाई छ। फेवातालमा दिनहुँ 4,000 भारतीय पर्यटकले डुंगा शेयर अथवा डुंगा चढ़ने गरेका छन्, जुन जानकारी चाहिँ फेवा डुंगा व्यवसायीका सहसचिव धन बहादुर विकाले बताउनु भएको छ। डेढ महिनादेखि भारतीय पर्यटक उल्लेख्य रूपमा उपस्थित भएपछि फेवातालको मध्य भागमा अवस्थित बाराही मन्दिरमा दर्शन गर्न जाने रूचि राख्ने गरेको पनि बताइएको छ। भारतीय पर्यटकले कोठा भन्दा पनि खानामा बार्गेनिङ गरेको कुरा होटल व्यवसायी पार्वती पाण्डेले बताउनु भएको छ। भारतमा होटलका रूम महँगो हुने भएकाले रूममा उनीहरू खासै बार्गेनिङ गर्दैनन्। पोखरामा होटल भारतीय पर्यटकले धानिने को बताउँदै नेपालका पर्यटकीय तथा धार्मिक क्षेत्रको बारेमा भारतमा प्रचार प्रसार गर्न सकियो भने नेपालमा भारतीय पर्यटक खचाखच हुने भनाइरहेको छ। भारतीय पर्यटकले पोखराका होटल भरिभराउ, यो समाचारहरू आइरहेको छ, यहाँलाई थाहा नै छ, होइन त। ल, ओके, यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम पोखराको लागि, धेरैजनाले सुन्नुहुन्छ। हिजो म महेन्द्रपुलमा मेडिकल लाइनमा एकजना दिदी भनिरहेको थिएँ, अस्ति नै उहाँको बुटिक छ भनेर, उहाँ दिदीले सुनिराख्नु हुँदो रहेछ। हिजो पनि गएको थिएँ म त्यता यसो चिया खानको लागि, होइन, दिदीले एकदमै सुनिराख्छु भाइ, मेरो बारेमा प्रशंसा गर्नु भएको थियो, भन्नुभएको थियो भनेर पनि जोड्नु भएको थियो, एकदम खुसी लाग्यो। नियमित रूपमा सुन्दाखेरि, होइन, आफूले कार्यक्रम चलाएको सुन्दाखेरि खुसी लाग्छ। रिता दिदी, थ्याङ्क यू सो मच, सुरिताज बुटिकको दिदी हुनुहुन्छ, एकदम खुसी लाग्छ कि, होइन, तपाईँको कार्यक्रम म नियमित सुन्छु भन्दाखेरि पनि कहीँ गएर कसैले भन्दाखेरि एकदम खुसी लाग्छ। रिता लिम्बू दिदी हुनुहुन्थ्यो, उहाँले हिजो भेट भयो र नियमित रूपमा सुन्छु भनेर भनेको कुरालाई मैले थोरै जोडेँ। हुन्छ, एकैछिन एउटा गीत सुनौ। अब यो बर्खाको बेला पनि छ, होइन, यो बेलामा हामीले एउटा गीत सुन्नुपर्छ, असारे भाका खिच सुनौ, त्यस पछाडि म सामान्य ज्ञानका प्रश्नसहित उपस्थित हुनेछु है त।

नौ परमेश्वरी यो गैरी खेतका सिने भूमि नागनगिनी देवी देवता सबैले काइलाको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वरी।

0: ओके यो असारे भाका सँगसँगै तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम पोखरा कलिङमा। अब पनि तपाईँको टेलिफोन सहभागिता लिन्छु म, कुराकानीको लागि आउन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर 0165340040 मार्फत यहाँहरूको सहभागिता लिनको लागि यति बेला क्रममा स्टुडियोको टेलिफोन नम्बर मैले खुला गरिसकेको छु। तपाईँ आउन सक्नुहुनेछ भने स्टुडियो घडीमा 11:17 गयो, अब केही समय बाँकी नै छ कुराकानी गर्नको लागि। ढुक्कसँग आउनुहोस्, कुराकानी गरौँ। एउटा प्रश्न सोध्छु म तपाईँलाई, होइन, तपाईँको नलेज, तपाईँको ज्ञान कतिको बढी छ त, होइन, केही नभए तपाईँले अब भए पास नभए अभ्यास भनिन्छ नि, होइन, त्यस्तै त्यस्तै हो। ओके, हामीलाई फेसबुक लाइभ मार्फत सुनेर पनि कमेन्ट गर्ने साथीहरू हुनुहुन्छ यति बेला क्रममा। शिवकुमार विश्वकर्मा, उहाँले लेख्नु भएको छ, पोखरा औद्योगिक क्षेत्रदेखि, कसैले गुड मर्निङ नभने पनि हरेक बिहान सूर्यले मलाई मुस्कुराएर अभिवादन गर्छ। जीवनमा साथ दिने सबै मानिसहरू सधैँ नहुन पनि सक्छन्, तर प्रकृतिले कहिल्यै साथ छोड्दैन। आफ्नो मनलाई सकारात्मक राखौं, हरेक बिहानलाई नयाँ आशा ऊर्जा र नयाँ शुरूआत बनाऊ, र आजको दिन तपाईँको सुखद शान्ति रहोस्, स्वस्थ सफलताले भरिपूर्ण रहोस्। जय श्री गणेशाय नमः। शुभ प्रभात, नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन। सबिन दाईको आवाज सुन्न पाउँदा बडो आनन्द आउने, क्या समय बितेको पत्तै नहुने। हाम्रो सबिन दाईलाई साह्रै गाह्रो छ है, बिहान 6 बजे पनि समाचार भन्नुपर्ने रहेछ, आज त घमाइलो दिन छ है भन्नुभएको छ, के गर्ने बिहानको समाचार नै सुन्नु भएको रहेछ तपाईँले, थ्याङ्क यू सो मच। होइन, अब के गर्ने, यस्तै हो, मिडियाको क्षेत्रमा परिआउँदाखेरि सबै काम गर्नुपर्छ कि यो भन्ने कुरा नै हुँदैन। समाचार पनि पढ्नुपर्छ, कार्यक्रम पनि चलाउनुपर्छ, समाचार लेख्नु पनि पर्छ, होइन, धेरै छन्। अब मिडिया भनिसके पछाडि एउटा माध्यम हो, अब यो माध्यममा पछिल्लो समय आकर्षण पनि कम कम हुँदै गइरहेको छ, त्यो भएर पनि त्यो खालको अवस्था सृजना भएको हो। ठिक छ, थ्याङ्क यू सो मच शिव, सम्झिँदै गर्नुहोला फेरि पनि आगामी दिनमा। यति बेला हामीलाई उहाँले औद्योगिक क्षेत्रदेखि कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ। सूर्य गिरी सर हुनुहुन्छ स्टेप इन योर चोइसबाट, हेलो सर नमस्ते भन्नुभएको छ। नमस्ते सूर्य सर, के छ हालखबर? भेटघाट अस्ति अघि भएको थियो, होइन, केही दिन अगाडि मात्रै भएको थियो। सूर्य गिरी हुनुहुन्छ सफल व्यवसायी, पोखरामा रहेर एकदमै मिठो, उहाँको आवाजको म एकदम फ्यान हो कि, उहाँको त्यस्तो मिठो आवाज छ, त्यो आवाजलाई स्थान दिन पाए अझ गजब हुन्थ्यो भन्ने मलाई लाग्छ। सूर्य ल, यसो सोच बनाउनुहोस् त, एउटा कार्यक्रम चलाउनु पर्यो तपाईँले नि है, पोखरा ट्रेडमलबाट स्टेप इन योर चोइस, तपाईँ पनि त्यो सुटकेसहरू केही आवश्यक पर्छ भने स्टेप इन योर चोइसको हाम्रो सूर्य गिरी सबलाई सम्झिनु होला है त। ओके, थ्याङ्क यू सो मच। यति बेला क्रममा अर्को एकजना साथी शुरूआतमै आउँदै हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। नमस्ते।
1: हेलो, नमस्ते सबैजी,
0: नमस्ते, गुड मर्निङ, के छ? जय श्री गणेशाय नमः।
1: हजुर हजुर,
0: अब
1: भगवान गणेशको पार,
0: त्यहाँ माथि पनि गणेश गुरुङ आइसकेपछि त अब सुनमा सुगन्ध भनेको यही हो कि, ठ्याक्कै
1: त्यही पछि त्यही माथि पहिलो कलर साथी हुन्छ, पहिलो दिन हुन्छु कलर, त्यही माथि आज मंगलबारको दिनमा पहिलो कलर हुन पाइयो,
0: खुसी लाग्यो होइन,
1: खुसी लाग्यो
0: गजब। अनि के छ गणेश, सालखबर, खाना खानुभयो?
1: हजुर, खाना खाएर हजुरको भन्नाले हाम्रो रेडियो अन्नपूर्ण सुनेर बसिरहेको
0: छु। गजब, ल, रेडियो अन्नपूर्ण सुनेर बस्नु भएको छ, बाहिर अलिक गर्मी गर्मी छ होला, होइन,
1: गर्मी छ,
0: पानी त के छ अवस्था?
1: ठिकै छ, राम्रो छ, बेलुका पानी परेको भएर शीतलो शीतलो हुन्छ, पानी परेन भने त फेरि गाह्रो हुन्छ अरे है,
0: अलिक गर्मी गर्मी नै हुन्छ,
1: थाहै छ।
0: ल, भनेपछि अब मेला जाम्ला छैन, खेत रोप्न जाम्ला छैन, होइन, के छ र नेपालीहरू सुखी भयो कि धेरै, छोडेर आइयो, होइन, त्यस्तै छ, त्यस्तै छ, यहाँ अब के गर्ने, होइन, त्यही भएर त अब पहिला पहिलाका बुढाहरू, होइन, अब जस अलिक लामो समयसम्म बाँच्थे कि, अब अहिले त रोगले समातिहाल्ने कि, अब परिश्रम छैन, पसिना आउनु छैन, खाएको कुरा त्यहीँ थन्किएको छ पेटमा, होइन त
1: भोडी
0: सबै कहाँ भोडी पुटुस पुटुस देखिन्छन् होइन. यस्तो छ अवस्था, तपाईँको मात्र होइन कि, मेरो पनि त्यही हो, अर्कोको पनि त्यही छ कि अवस्था होइन. तपाईँको जसरी बाँझो छ गाउँमा, मेरो पनि त्यही छ अवस्था.
1: अब काम साम गरेर एक्सर्साइजहरू हुन्थ्यो, पहिलाको बुढापाकाहरू हजुरले भन्नुभएको
0: थिए,
1: अब घिउ दुध महीहरू खान्थ्यो. अब यहाँको दुध मही, अब
0: यहाँ त अब कोही पाहुना आयो भने ल जान्छु बाबु त्यहाँ गएर दुईटा कुकुर एउटा स्प्राइट लिएर आइयो ठुल्ठुला सिद्धिहाल्यो. यति यति थर्ड क्लास हो नि ती चिज. फेरि तपाईँको बरु पानी खाँदा धेरै राम्रो होइन,
1: सारा पानी हो.
0: तर ती त पुरै चिनीको चिनी नै चिनी हो कि.
1: त्यही कारण फेरि एउटा यो यहाँको अब त्यो अब त्यस्तो के हो अब त्यति राम्रो थाहा छैन. यो पानी पनि यो जारको पानीहरू हुन्छ नि, यो पनि अलि कस्तो हो है, यसको बारे पनि हजुर.
0: अब यो त अप्रशोधित पानी भनेर अनुगमन भइरहेको छ कि, अब त्यस्तो खासै केही देखिएको छैन होइन. पानी त ढुक्कसँग खाँदा नै हुन्छ, प्रशोधितै गरेको. म पनि अब बाहिरको फिल्टर गरेको यताउता खाँदिनँ कि, सिधै जारको बाहेकहरू खाँदिनँ. त्यस्तो खासै पानीमा चाहिँ डराउनु पर्ने अवस्था छैन, पानी प्रशोधित नै हुन् प्राय जसो. त्यो अनुगमन भइरहेको हुन्छ होइन, त्यस्तो भेटिएको अवस्थामा कारवाही पनि भइरहेकै छन् होइन. ढुक्कको साथ खाँदा हुन्छ त्यो चाहिँ. अब अरू कुराहरू त पछिल्लो समय यसो हेर्छु कि मैले बजारमा होइन, त्यो मही आउन थालेछ कि आज भोलि. हजुर मही
1: पाउँछ
0: बत्तलमा पनि मही आउन थालेछ, कस्तो खुसी लाग्यो कि मलाई है. अहिले त विभिन्न कम्पनीहरूले मही निकाल्न थालेछन्, यो कोकको साटामा त मही खाएको धेरै राम्रो.
1: मही
0: खाएको
1: होइन
0: त्यही नै भए, त्यही पनि विकल्प छैन भने एउटा पोको बरु दही ल्याउने, त्यसलाई फेटेर बरु खाने कि होइन. एकदम एकदम राम्रो
1: चिसो बनायो, पातलो बनाएर गरिमा त त्यसले शीतल त दिन्छ होला.
0: त्यही पनि अब यस्तै हो, के गर्ने, बर्खाको बेला टक्क होइन, यो बेलामा हिलामा छुपु छुपु काम गर्दै होइन, टक्क दिउँसोको त्यो खानामा त्यो पहेँलो पहेँलो खालको भात होइन, टक्क तरकारी, चनाको तरकारी, त्यस्तै अब अहिले यो बेला घिरौला लगायत विभिन्न उसको अरू तरकारी, कस्तो मजा हुन्छ कि है.
1: त्यो माथि नै अझै घरमा खानुभन्दा अझै त्यो खेतमा खानु आनन्द लाग्छ कि.
0: पुरै छोडिदिनुहोस्, त्यो अनुभव त तपाईँले पनि भोग्नुभयो होला, मैले पनि भोगेकै हो. छुट्टै हुन्छ कि बेलुकी फेरि त्यो निन्द्रा दिनभरको थकान होइन, ती मिठो निन्द्रा लाग्छ नि. बिहान उठ्छ शरीर कक्रक्क परेको होइन, फेरि भोलिपल्ट बिहान अब उठेर हिँड्ने परिहाल्यो, 9 बजेतिर खाना खाएर फेरि निस्किहाल्नु पर्यो, खोजिहाल्नु पर्यो. अब छुट्टै हुन्छ कि अनुभव है गणेश.
1: यसो अहिले अनुमान गर्दाखेरि किन पोखरा झरिएछ अस्ति लाग्छ क्या, कहिले कहिले
0: हो
1: बरु गाउँमै बसिरहेको.
0: म त बिस्तारै जाने प्लानमा छु गणेश, हेर्नुहोस् होइन, अब
1: गाउँमै ठिक छ क्या. अब अहिले त झन् गाउँमा सिक्लेसमा त सबै मोटर बाटो
0: सबै सबै सुविधा सम्पन्न छ नि.
1: अहिले त आधा बाटोसम्म त्यो छिप्छि गाउँ भन्नेसम्म सुन्नुभएको छ भने पिच पुगेसकेर अब त्यहाँबाट कति किलो कति जति धेरै छैन, अब त धेरै किलोमिटर नै छैन पुग्नलाई.
0: पहिला पहिला अब बाटो थिएन, सुविधा थिएन होइन, के गर्ने कसो गर्ने, बिरामी भए पनि के होला कसो होला भन्ने हुन्थ्यो. अहिले त एक दुई घन्टामा पोखरा झरिहालिन्छ त.
1: आजभोलि त गाउँबाट मान्छेहरू काम परे नि, बिहानै आयो
0: सरेर गयो
1: काम भ्यायो अनि फेरि बेलुका घरै फर्क.
0: आफ्नो एउटा साधन आफ्नै हुने हो भने त यति मजा छ कि गाउँतिर बस्नु,
1: एकदम आनन्द छ गाउँमा.
0: मैले त अब यो
1: पछि पछि त फर्किन्छ होला सबैजना,
0: फर्किन्छन्. अब मैले त के विचार गरेको छु भन्दा, अलिअलि बारी अथवा खेतहरू बाँधेको छ, त्यहाँ एभोकाडो लाउने विचार गर्दैछु कि.
1: आफूले जे सक्छ त्यहाँ गाउँमै जे गरे नि भयो नि, कोदोहरू मकैहरू अब
0: एकदम यस्तै छ.
1: काम पऱ्यो नि बिहानै आयो
0: सरेर गयो
1: काम भ्यायो अनि फेरि बेलुका घरै फर्कियो.
0: आफ्नो एउटा साधन आफ्नै हुने हो भने त यति मजा छ कि गाउँतिर बस्नु,
1: एकदम आनन्द छ गाउँमा.
0: मैले त अब यो

0: ल सामान्य ज्ञानको प्रश्न आठ नम्बरकै राख्नु छ।
1: आठ नम्बर है?
0: हजुर।
1: ल आठ नम्बरमा रहेको प्रश्न तपाईँको लागि ध्यान दिएर सुन्नुहोला। आज सामान्य ज्ञानका प्रश्न छन्।
0: हजुर।
1: तपाईँको लागि प्रश्न यस प्रकार रहेको छ, होइन? नेपालको पहिलो महिला प्रधान न्यायाधीश को हुन्? नाम भन्नुपर्ने हुन्छ यहाँले। नेपालको पहिलो महिला प्रधान न्यायाधीश को हुन्? नाम भन्नुहोला।
0: सुशीला कार्की।
1: सुशीला कार्की हो
0: जस्तो लाग्छ। त्यही नै भने
1: न्यूजमा अहिले अपडेट हुनुभएको रहेछ, जो सही जवाब दिनुभयो यहाँले, धेरै बधाई छ यहाँलाई। न्युजमा अपडेट भएपछि त ठ्याक्कै थाहा भइहाल्छ नि त, होइन सर? र न्युज एकछिन एकचोटि हेऱ्यो भने, सुन्यो भने त के रहेछ भन्ने कुरा थाहा भइहाल्छ नि, होइन त? सम्झिन्छ कि फेरि यस्तो कुराहरू। ल एउटा गीत रोज्नुहोस् गणेश।
0: ल मलाई आज त्यो सुगम पोखरेलको यो साँच ढल्न लाग्यो हेर न भन्ने।
1: सुगम पोखरेलको यो साँच, ओके हुन्छ। यो गीत बज्नेछ, सुन्दै गर्नुहोला है त।
0: हस्
1: नमस्ते। उहाँ हुनुहुन्थ्यो गणेश गुरुङ, हामीलाई माटे पानीदेखि फोन गर्नुभएको थियो। पालो तपाईँसँग कुराकानी गर्ने हो। 0163 543 0040 मार्फत 11:28 गएको छ। कुरा गर्दा गर्दै गर्दा गर्दै गर्दा गर्दै गर्दा गर्दै धेरै अगाडि बढिसकेछ। यहाँ धेरैजना साथीहरूले फेसबुक लाइभ मार्फत पनि सुनिरहनु भएको रहेछ, उहाँहरूले कमेन्ट गरिसक्नु भएको छ। हामीलाई विनोद पहाड़ी सरले पनि कमेन्ट गर्नुभएको रहेछ, उहाँले पहाड़ी विनोद भनेर नाम राख्नु भएको छ। फ्रीडम ट्रेनिङ सेन्टरको संचालक तथा प्रशिक्षक हुनुहुन्छ मेरो प्रिय मित्र, भेटघाट नै हुन पाएको छैन, हुन्छ छिट्टै नै है। तपाईँको कमेन्ट, हेलो सर नमस्कार, सुन्दैछु है, भेटघाट नै भएन है सर, लौन भन्नुभएको छ। भेटघाट हुन्छ, म थोरै आफ्नै प्रब्लमले गर्दाखेरि है विनोद सर, एकदम हृदयदेखि सम्झिरहेको छु। अहिलेको लागि अर्को एकजना साथी हुन्छ टेलिफोन लाइन मार्फत, उहाँलाई स्वागत गरौँ। नमस्ते।
2: हजुर सायराम भाइ। सायराम
1: सायराम जमुना दिदी।
2: हजुर
1: आरामै हुनुहुन्छ?
2: एकदम आराम छु, भन्न त अलिक ठिकै
1: हो र लौन के भयो त्यस्तो?
2: त्यस्तो जस्तो ठुलो सम्झे ठुलै, सानो सम्झे सानै,
1: गीत गाएको
2: छ त्यही खुट्टाको प्रब्लम छ, खासै त्यस्तो गएको कि ज्वरो भन्ने छैन, हल्का खुट्टा दुखेर हिँड्न गाह्रो
1: भइरहेको छ। त्यसो भए ल अनि
2: हजुरहरूको गफ गफ सुने मलाई पनि बालापनको
1: अब त्यो बेला होइन कुराहरू यसो गर्दै जाँदाखेरि, कुरा खोल्दै जाँदाखेरि आउँछ कि यो बेला, बर्खाको बेला पनि भयो होइन, मानो खाएर मुरी उब्जाउने बेला।
2: त्यही त अब 9 बजे अहिले बाबु नानीहरूलाई भन्दा दाना दिए जस्तो हुन्छ होइन, हामीले त भोगियो नि अब 9 बजे कम्तीमा पनि ढिलो भनेको 10 बजे त निस्कनु पर्थ्यो हामी अब
1: मेला
2: दिदी बहिनी मेलामा। अब बिहान अब घरमा त आमाले खाना साना ठिक्क पार्नुहुन्थ्यो, खाजा अहिले त सधैँ खाजा नि बोकेर जानु पर्थ्यो के मेलामा निस्किँदा, अनि बिहान घाँस काटेर आयो, अनि त्यसपछि फेरि दिनभरि रोपाइमा, अनि ती खाजाको कुरा गर्दा पनि कति आयो आयो अहिले यो नमिठो नमिठो भनिन्छ,
1: त्यो बेला सबै मिठो होइन दिदी।
2: हुन्छ, हामी बाटोमा लामा चोर गएको एकजना बिरमा छन्ताल भन्ने साथी हुनुहुन्छ मेरो, ए हामीले पहिला जे पनि मिठो हुन्थ्यो सायद, म अहिले त घरमा बसिराखेर होला नि, यो नमिठो ऊ नमिठो भन्ने पहिला त गाउँघरमा त अब फर्सीका मुन्टाहरू बाटोमा हिँड्दाखेरि देखिन्छ नि, अब त्यस्तो त्यस्तो इस्कुसहरू देख्दाखेरि पहिले गाउँघरमा टमाटर यस्तो नराखे पनि मिठै हुन्थ्यो, अहिले जति बिराखेर पकाए मिठै हुनु, अनि अब सबभन्दा भोजन मिठो कि भोक मिठो अन्न भोकै मिठो
1: अन्न,
2: अनि त्यस्तो कुरा गर्दै हिँड्छौँ क्या हामी पनि अहिले। आज पनि हजुरहरूले त्यस्तै कुरा गर्दाखेरि झनै बालापनको भनौँ न युवा अवस्थाको
1: त्यही त
2: याद आयो।
1: अब होइन कस्तो भयो भने अब के छ त नि, काम भन्दा केही पनि छैन भनेर भनि होइन, गाउँघरतिर भएको भए यतिखेर खेतमा होइन बारीमा काम गर्दै हुँदाको त्यो बेला त्यो छेड सम्झने त हो नि, अब अरू के छ र उपाय भन्ने कुराले जोडियो कि।
2: हजुर हजुर
1: ल,
2: अनि अर्को कुरा यो भारतीय के अरे यो पर्यटकहरू आमा आमा

0: मन कामना जाओ तिले बयालिस त्रिचालिस जाना तिले आफ्नो आफ्नो पार्टी घुसाउने भने चिच्या छन् होइन लाइनमा कति हो कति हो नभ अगाडि दुई तिन सय हुँदा तिमीहरू बयालिस त्रिचालिस जना थिए बढी तिनै थिए नेपालीहरू भन्दा नि भारतीय यस्तो यो वैशाखको यस्तो 22-23 हो क्या हामी मनकामना जाँदा अनि अरू अरू जुन मन्दिर पशुपति गएपछि यस्तै लाइनभित्र भुवाएर दर्शन गर्दै नपाउने जहाँ तिनै मात्रै भरिएका
1: हुन्थे
0: अहिले जहाँ पनि मन्दिरमा प्राय जसो भारतीय नै छन् के धर्म कर्म गरेको त राम्रै हो
1: राम्रै हो
0: धर्म कर्म कति नगर्ने मान्छेहरू पनि त छन् नि
1: छन्
0: घरबाट बाहिर ननिस्कने त्यस्तो पनि छन् अब त्यो धर्म कर्म गरेको त राम्रै हो तर जहाँ जाँदा नि एकदम भिडभाड बढी तिमीहरू नै हुन्छन् क्या जुनसुकै मन्दिरमा गए पनि
1: ल ठिक छ दिदी एकदम खुसी लाग्यो अब फेरि फेरि पनि कुरा गर्दै राखौँ ल अहिलेको लागि हामी प्रश्नतर्फ लागौँ है त सात नम्बरमा रहेको प्रश्न तपाईँको लागि है त राष्ट्रिय गान यहाँलाई थाहा छ होला नेपालको राष्ट्रिय गान रचना कसले गरेका हुन्
0: राष्ट्रिय गान त थाहा छ थोरै रचना कसले गर भन्ने कुरा
1: थाहा भएन है
0: ठ्याक्कै थाहा भएन है
1: ल ठिक छ यसको केही प्रयास गर्नुहुन्छ दिदी
0: राष्ट्रिय गान
1: नेपालको राष्ट्रिय गान होइन होइन अलिक मिलेन यसको सही जवाफ हो ब्याकुल माइला है त
0: अब त नामै
1: ब्याकुल माइला अहिलेसम्म राष्ट्रिय गान त सुन्नुभएको थियो होला अब तर
0: हजुर राष्ट्रिय गान त अब स्कुलमा नि हामीले अब सानोमा पढ्दाखेरि राष्ट्रिय गान
1: त्यो राष्ट्रिय गान त अलिक फरक भयो अब अहिले त अलिक अर्कै
0: अहिलेको फेरि अर्कै छ हामी सानो हुँदाको अर्कै थियो
1: अर्कै थियो त्यो राजाको पालाको थियो होला होइन
0: हजुर
1: अहिले फरक छ ल ब्याकुल माइला हो यसको सही जवाब फर्स्ट छुटौँ है दिदी
0: एउटा गीत सुनौ न
1: ल भन्नुहोस् त
0: असारे गीत त बजिसक्यो है
1: ल भन्नुहोस्
0: सुरु एकदम भाइरल हुन्छ पछि हराउँछ क्या यो के अरे कस्तो चलचित्रको गीत कस्तो भन्नै आएन क्या मलाई
1: के गीत होला ल भनिहाल्नुहोस् त
0: नयाँ गीत हो कस्तो अघि आएको थियो अहिले भन्नै आएन क्या कहिले कहीँ आउँदैन यो
1: ल जमुना तामाङ हामीलाई दिपबाट फोन गर्नुभएको थियो 11:35 गइसकेको छ विज्ञापन राख्ने बेला भइसक्यो फेरि मलाई यहाँबाट लखेर्छन् विज्ञापन राखिने हो नि त होइन धेरैजना साथीहरू हुनुहुन्छ कार्यक्रम सुन्ने विनोद सर हुनुहुन्छ हामीलाई फ्रिडम ट्रेनिङ सेन्टर सृजना चोकदेखि कार्यक्रम सुन्दै हुनुहुन्छ उहाँ कुशल प्रशिक्षक पनि हो जसले उद्घोषण भाषण कला तथा यो विभिन्न तालिमहरू दिनुहुन्छ तपाईँलाई पनि यो कार्यक्रम चलाउने के कसो होइन यताउता यो उद्घोषण गर्ने कसरी बोल्ने कलाको कसरी विकास गर्ने भन्ने केही तालिमहरू आवश्यक छ भने फ्रिडम ट्रेनिङ सेन्टर भनेर फेसबुकमा सर्च गर्नुहोस् गुगलमा खोज्नुहोस् भेटिहाल्छ त्यहाँबाट हाम्रो विनोद सरले यति बेला सुनिरहनु भएको छ हेलो सर नमस्ते सुन्दैछु है भन्नुभएको छ थ्याङ्क यू विनोद सर भेट छिट्टै हुन्छ है त सृजना चोकदेखि हामीलाई सम्झिनु भएको थियो फ्रिडम ट्रेनिङ सेन्टर सृजना चोकबाट बच्चाहरूको लागि पनि एकदमै उपयोगी कार्यक्रमहरू ल्याउनु भएको छ एकदम खुसी लाग्छ विनोद सर छिट्टै भेट हुन्छ सुषमा श्रेष्ठले पनि नमस्कार सर म पनि सुन्दैछु है पोखरा मियापाटनदेखि भन्नुभएको छ थ्याङ्क यू सो मच सुषमा बुद्धिसागर पौडेलले नमस्ते गुड मर्निङ सबिन सर सिसुवादेखि सुन्दैछु हजुर भन्नुभएको छ नमस्कार बुद्धिसागर के छ हालखबर यसो आउनुहोस् फोनबाट कुराकानी गरौं कृष्ण परियारले नमस्कार नमस्कार हजुर उही पाखाबाट सुनिरहेको छु पानी पर्ने मेसोमा छ यतातिर त भर्खर खाना खाएर बसेको भनेर नौडाँडाको शिला टेलरदेखि कृष्ण परियार हुनुहुन्छ तरकारी नभए पनि जताततै मजाले टिपेर खान पाइन्छ गाउँघरतिर भन्नुभएको रहेछ है यस्तै छ गाउँघरतिर पुरो गरेपछि कृष्णलाई एकदम खुशी लाग्छ कि होइन कृष्ण थ्याङ्क यू सो मच नौडाँडाको सिला टेलरदेखि हुनुहुन्छ कृष्ण परियार धीरबहादुर गुरुङले गणेश भाइसँग कुराकानी गर्दा म धेरै हाँसे र बच्चा बेलाको याद आयो इन्जोय लिए सानो हुँदा हाम्रो घरमा तीन चारवटा भकारी भरि धान मकै हुन्थ्यो तर आजकल घरमा पूजा गर्दा एक माना धानको लागि खोज्न जानुपर्ने के गर्ने दुःख लाग्छ हुन त यो भागीदार स्वयं आफै भएकोले खेतबारी छोडेर बजार आइयो खुशी लाग्यो सधैँ पोखरा कलिनमा गणेश भाइले नै बुनी गर्नुहुन्छ सुन्दैछु है भाइ म पनि भनेर हामीलाई धीरबहादुर गुरुङले हामीलाई मध्यम पथ लामाचौरदेखि सुनिरहेको जानकारी दिनुभएको छ कमर्सियल ब्रेकको पालो भएको छ ब्रेक पछाडि आउँछु सुन्दै गर्नुहोला
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
4: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
5: होम केयर सेवा होम केयर सेवा
6: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
5: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
5: सुत्केरी नवजात शिशुको हेरचाह
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
6: डाक्टर ल्याब सेवा
5: औषधि डेलिभरी सेवा
6: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-89-77
4: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98-434-032-29 98-028-59-321 061-581-871
7: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हर्ले
8: हर्ले
7: गर्मीमा नयाँ ट्रिक रिफ्रेशमेन्ट पाउ न्युट्रिसन मिक्स चिसो हर्ले
6: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
6: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध उपलब्ध छ।
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउँ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।

0: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560 19218 9028 57 710।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: थाहा छ थाहा छ,
3: सल्लाहकार के अरे के बच्चे
2: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: Hello, Pokhara calling.
1: Okay, commercial breakfast. Hari, yalle fir pani swagat chha. Karyakram Pokhara calling suniraunu bhayeko chha. FM band ko 93.4 megahertz. Sangsangai hamro online madhyam marfat hami ke sath live ma chhau. स्टुडियो को घड़ी में 11:46 गई कुराकानी गर्नको लागि तपाई आउन सक्नुहुनेछ 0160543040 मार्फत आज यसो तपाईसँग कुराकानी सँगसँगै जोड़ने प्रयास अन्तर्गत रहेर केही सामान्य ज्ञान का प्रश्न मैले राखिरहेको छु। यो भनेको एउटा तपाई हामी बीचको हैन गफ गर्न आउने माध्यम हो के हैन त्यही भएर अहिलेको लागि गीत राखौं कि भन्ने थियो तर एकजना साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ। म उहाँलाई स्वागत गर्दैछु। है त नमस्ते।
2: नमस्कार।
1: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म पोखरा राम बजार 15 सुमन गुरुङ।
1: ए सुमन
2: हजुर, तपाईँको गाउँले?
1: गाउँले होइन त, हामी एउटै नगरवासी।
2: नगरवासी
1: अनि के छ हालखबर सुमनको?
2: ठिकै छ, खाना खाएँ। हजुरले खानुभयो भने हजुरको पेट पर्छ गाउँले।
1: मैले खाइसकेँ।
2: खाएरै आउनुहुन्छ है डेली?
1: कहिले काहीँ खाइँदैन, नभए जस्तो प्रायः जसो खाइन्छ। अब आफूले खेती नगरे नि खाना त पाइएको छ अहिलेसम्म?
2: एउटा दुई तिनवटा कुरा भन्छु। बालापनको कुरा होइन अघि होइन जमुना बहिनीले?
1: ए अँ अँ,
2: त्यो बालापन छ हाले के बालेन्द्र भन्नु बालापन बालकै छ, सिक्दैछु सिक्दैछु भन्छ अरे। अरूले 35 वर्ष गरे भन्दै भन्दै 5-10 वर्ष म सिक्दैछु सिकै म हामी भन्ने भन्दा भन्दै 35 वर्ष कटाउने हो कि यो बालापन साहले काठमाडौँमा त्यो प्रधानमन्त्री निवास कार्यालय के हो नि त्यहाँ चाहिँ मिनरल वाटरहरू नरेल नखाने अरे, धाराको पानी मेलाम दिएको खाने अरे उनले।
1: ल ठिक छ। अनि तपाईँलाई मैले सोधेँ, तपाईँ त अब गाउँतिरै हुर्किनु भयो होला होइन पहिला त?
2: छोटकटमा भन्छ है, म 7 कक्षा भगरा पढे, 8 कक्षा 9 कक्षा 10 कक्षा जनज्योति मावि खाल्टे
1: खाल्टेमा पढ्नुभयो होइन?
2: बिहान एक दोको घाँस काटेर पातो चाहिँ त्यो सागको आटो मही खाएर दोकुर्दै जाने हस्पिटल चाहिँ फेरि हाम्रो खोलेबासको थियो भट्टसर नेपाली पढाउने अनि बिचमा खाल्टे खोला छ नि त्यहाँ पौडी सौडी जाने गर्ने हस्पिटलको हस्पिटल लासा लासा पौडी फेरि हाजिर चाहिँ गरिदिने उहाँले भट्टसर आइपुग्यो भने गुरु गुरु भन्दै हामीले
1: उहाँ मेरो आफन्त पढ्नुहुन्छ, उहाँको घर यहीँ राम बजारमै छ, थाहा छ तपाईँलाई?
2: खोइ थाहा होइन भट्ट सर, हाम्रो पालामा हेड टिचर चाहिँ शोभाकान्त
1: शोभा पन्त हुनुहुन्थ्यो, शोभा पन्त होला,
2: शोभा भक्त,
1: शोभा भक्त पन्त होइन?
2: उहाँको दिदी हो कि बहिनी छ के भन्ने पिएन क्याम्पस पढाउनुहुन्थ्यो त्यति बेला कम्पलसरी इङ्ग्लिस मैले पिएनमा पनि पढेँ, उहाँको दिदी हो कि बहिनी मार्फत
1: पिएनमा
2: कम्पलसरी इङ्ग्लिस पढाउनुहुन्थ्यो पन्तहरू।
1: ओ तपाईँले जुन एकजना गुरु भट्ट गुरु भनिन्थ्यो उहाँलाई होइन, उहाँको घर यहीँ राम बजारमै छ कि त्यो सेन्ट म्यारिजतिर जाने बाटो छ नि यता यो घलेचोकबाट हो त्यहाँनिर छ कि, उहाँको छोराहरू अहिले हुनुहुन्छ, उहाँहरू त उतै बस्नुहुन्छ।
2: मैले 8-9-10 वर्ष त्यसरी पढेको 3 वर्ष उकाली ओह्राली, अहिले भरमै ऊ प्लस टू भयो के अनि मावि भएर नि प्लस टू भयो अनि चाहिँ यो वृद्ध अवस्थाहरूको होइन। मेरो आमा चाहिँ 2018 साल जेठको 10 गते जन्म, मेरो आमा 73-74 कति भयो अहिले, मेरो आमा यहीँ हुनुहुन्छ, उहाँलाई कहाँ काम गर्दै गर्ने, अहिले बारीमा चाहिँ खोले सागहरू फल्या छ अनि लहरा उसले चाहिँ यताउति चिलाउने क्या आमालाई काम क्या, आमाको काम हो पङ्खा चलाएर नभयो नि त्यो फेसबुकहरू यताउति नहेर्ने अलिअलि हेर्ने उसले सागहरू ध्यान अनि बोडीहरू लगाएको छ बारीमा, फेरि त्यो घरको पछाडि क्या अलिकति एउटा घरेटी पनि छ पछाडि धेरै छ क्या
1: जग्गा
2: अनि त्यो बोडीहरू पाकेछ अनि त्यहाँ लगाएर गरेपछि यसो कुटु कुटु कुटु कुटु।
1: अनि तपाईँको त्यो तल भगराको तल एकदम ठुलो फाँड छ नि
2: त्यो सिरबारीको
1: सिरबारीको फाँड, त्यहाँ तपाईँको जानु भएन काम गर्नु?
2: त्यहाँ गइएन, त्यहाँ गइएन,
1: एकदम ठुलो फाँड छ नि होइन त्यो खोलाको यतापट्टि खोलो छ
2: त्यहाँ मगरहरू छन्, एउटाले बगरमै होटल गरेरै बगरमै अब तिन तला घर किन्यो, बलि थापा यो एम भन्ने छ धौलागिरी मामा प्यानको अगाडि, उसले पनि लामो जन्म घर बनायो, त्यही मामा पसल गरेरै हो घर बनायो, साढे दुई तला बनायो, उहाँको बलले भन्ने यहाँ थ्री स्टार मामा छ, एक दिनमा 250 प्लेट मामा काठमाडौँ मामा भन्ने है त्यो पार्कलेन हस्पिटलको आरम्भ छ,
1: ए एकदम खुसी लाग्यो,
2: सिग्रेट पनि म सिग्रेट पनि म गर्छु धेरै वर्ष अगाडि
1: एक क्याबमा काम गर्नुभयो, हजुर
2: अन्नपूर्ण कन्जर्भेसन एरिया प्रोजेक्ट भोलिन्टियरमा हामी काम गर्छ, सिग्नेसहरू माथि घामहरू छुम्रुङहरू धेरै उसरी एक क्याब पहिला महेन्द्र किङ महेन्द्र टस हो, पर्वती प्रकृति संरक्षण भन्ने आएछ जुद्ध गुरुङ हाम्रो पर्वतीतिरको अहिले
1: ल एकदम खुसी लाग्यो। अब हामी अन्त्यम अन्त्यमा छौँ, सुमन एउटा नम्बर रोज्नुहोस् त,
2: गीत त जाउन नपर्ने रोजी सक्नुभयो,
1: गीत अहिले नजर नम्बर रोज्नु
2: अब प्रश्न न अब पाँच भइनी रहेछ करे नमिले पनि खेल नहुने रहेछ करे सामान्य ज्ञानमा,
1: ल भन्नुहोस् त कति नम्बर
2: पाँच भइहाल्छ करे नमिले पनि नजाने भने पाँच भइ
1: पाँच हुन्छ ल नम्बर भन्नु तीन नम्बर ल तीन नम्बरमा रहेको प्रश्न तपाईँको लागि है त
2: हजुर,
1: मनोकामना मन्दिरमा कुन जातिका व्यक्ति पुजारी हुने प्रचलन छ,
2: नेपालमा कति जाति छ होला, नेपालमा कुन जनजातिहरू
1: मनोकामना मन्दिरमा कुन जातिका व्यक्ति पुजारी हुने प्रचलन छ, ल
2: मगर भने सर मैले
1: मगर ल एकदम सही जवाब दिनुभयो, यहाँलाई धेरै धेरै बधाई छ, कार्यक्रम सुन्दै गर्नु होला है त,
2: ल मेरो एउटा सर मेरो एउटा कुरा यो सामान्य ज्ञान छ नि माइन्ड माइन्ड डेभलप पनि हुन्छ,
1: उखान
2: टुक्काएर गाउँ खाने त्यो भयो नि माइन्ड डेभलप हुन्छ क्या दिमागिलो होइन जिके हो भने यो पनि एउटा
1: हस् हस् छुटो है त ल ओके, उहाँ हुनुहुन्थ्यो सुमन गुरुङ हामीलाई राम बजारदेखि फोन गर्नुभएको थियो, अब यो यस्तो हो कि उहाँ गाउँले होइन अब गाउँतिरको ठ्याक्कै त्यो कुराकानी जोडिहाल्यो कि म पनि उदैको होइन फलेवासतिरको त्यो भएर अब कुराकानी त जोडिहाल्छ नि होइन त, ल 0165340040 मार्फत अब भने सहभागिता लिन सक्ने अवस्था छैन, यहाँ गीत रोजिसकिएका छन्, दुईवटा गीत छन्, अब एउटा गीत मात्र भर्ने अवस्था छ, 53 मिनट गइसकेको छ स्टुडियो घडीमा, अब गणेशले रोजेको गीत मात्र बज्ने भयो, जमुना दिदीले अर्को गीत भन्नुभएको थियो, एउटा उकाली ओह्राली भन्नुभएको थियो, त्यो गीत फेरि हामी कुनै दिन सुनौला, आजको लागि कार्यक्रमबाट छुट्नुभन्ने हुन्छ, फोन गर्नुभयो तीनजना साथीसँग कुराकानी गर्दा गर्दै पनि समय एकदम द्रुत गतिमा बित्यो, फेरि भोलिको दिन छ कुराकानी गर्नको लागि, आज फोन गर्नुभयो गणेश गुरूङ माटेपानीबाट, जमुना तामाङ दिपबाट, सुमन गुरूङ राम बजारबाट हुनुहुन्थ्यो, उहाँहरू सबैजनालाई धन्यवाद, आज मैले सामान्य ज्ञानका प्रश्नहरू सोधे र केही गफगाफ पनि भयो होइन, यो बर्खाको बेलामा कुराकानी गर्दै जाँदाखेरि कता कता कता कता कता जान्छ कि त्यो भएर पनि यस्तै हो, अब दुई घण्टा समय भएको भए अझ धेरै गफ गरिन्थ्यो होला होइन, यस्तै हो कहिले फेरि त्यही समय बिताउनै गाह्रो हुन्छ, ल थ्याङ्क यू धीरबहादुर गुरुङ हुनुहुन्थ्यो कमेन्ट गर्ने, कृष्ण परियार त्यस्तै, बुद्धिसागर पौडेल सिसुवाबाट हुनुहुन्थ्यो त्यस्तै, सुषमा श्रेष्ठ त्यस्तै, विनोद पहाडी सर, सूर्यगिरी सर, शिवकुमार विश्वकर्मा सबै सबैलाई थ्याङ्क यू सो मच भन्छु यहाँहरूको यो साथ सहयोगको लागि, यता विश्वकपको रौनक उत्तिकै छ, तपाईँहरूले पनि हेर्दै हुनुहुन्छ होला होइन त, ल अघिसम्म थियो खेल अब अहिले भने सकिसकेका छन्, अब फेरि बेलुकाबाट सुरु हुन्छन्, यस्तै छ गुनासो यस्तै छ ऊ भने जस्तै होइन, धेरै छन् कुराहरू, फेरि भोलिको दिन छँदैछ कुराकानी गर्नको लागि, यहाँहरूको आजको दिन शुभ रहोस्, जय होस्।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-06-11.
1: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला मध्याह्नको 12 बजेको छ।
4: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
6: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।

0: रामुदाई परिवार लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
1: यसो बसी बियालो पनि हुन्छ डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
0: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
2: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
0: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
4: सम्पर्क मोबाइल 9556019218 9028857710
5: लौ न नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
6: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो
7: हाम्रो वन हाम्रो धन डरेलो बाटो जोगाउन गरौँ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं वन जोगिए मात्र हामी जोगिन्छौ
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
9: ओहो नासर बे कति छ्याब डिजाइन बे मारेकन खिनानी खनि तोला
10: खनाई दिवा नासर बे रूपा कोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुलारी तोला
9: ए नै छ्याब मार दोकान पो मोना नै पेसोलाई नि छ्याब चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसेनारी बेल्ले छ्याब पोपिम ओछे
10: हजुर किने झोको लाइनी छ्याबा मारे डिजाइन गहना सैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
9: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
10: समुदाय रवा ताक्रिवा जाल जाति क्रिवा छतैरा नत खैमा बिलन चन्नै यामो
9: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 0161580815 9855358 प्रोप्राइटर दशरथ सुनार
10: छतैरा त तान नि भिम्द
11: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
12: डिजिटल ठगीबाट बचौं
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन् बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला
12: ध्यान दिनुहोला बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन
1: वित्तीय सचेतनाका लागि डेवलपमेंट बैंक को पहल

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032929 98028951 0161581 871.
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
3: सल्लाहकार के
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
2: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
5: अनी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
6: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
5: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
6: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
7: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9857000536।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मम्मी गर्मी भयो के चिसो पिउन
2: पिउनलाई चिसो उठाउ हर्ले
3: हर्ले गर्मीमा नयाँ ट्रिक
2: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
3: चिसो हर्ले
4: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
5: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ
5: ई सेवा सबै सधैँ सँगै

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: महिन्द्रा ब्रान्ड का कुनै पनि गाड़ी खरीद बिक्री तथा एक्सचेन्ज का लागि विश्वासिलो एउटा नाम अग्नि आस्था प्राली। अग्नि आस्थामा गाड़ी बिक्री गर्दा पाइनेछ वैज्ञानिक मूल्यांकन विधि र बिना कुनै झन्झट बिक्री प्रक्रिया अनि उत्कृष्ट मूल्यांकन र तुरन्तै भुक्तानी। यदि तपाई आफ्नो महिन्द्राको पुरानो गाड़ी बेच्ने योजनामा हुनुहुन्छ र कहाँ बेच्दा राम्रो फाइदा हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने अग्नि आस्थामा ढुक्क भएर सम्पर्क गर्न सक्नुहुनेछ। साथै अग्नि आस्थामा गाड़ी बिक्रीसँगै महिन्द्राको गाड़ी खरिद समेत गर्न सकिनेछ। गाड़ी खरिदमा तपाईँले पाउनुहुनेछ थप वारेन्टी, निशुल्क सर्भिसिङ, सजिलो फाइनान्सिङ, दक्ष प्राविधिकद्वारा 200-point चेक जाँच भएको, मिटर छेडछाड नभएको र जेन्युन स्पेयर पार्ट सहितको नयाँ जस्तै गाड़ी। अग्नि आस्था प्राली तपाईँको सहज यात्राको सारथी। थप जानकारीका लागि सम्पर्क नम्बर 061-41-16-05, 98-20-114-952। अग्नि आस्था, विजयपुर पोखरा, अग्नि ग्रुप।

0: व्यापारमा आबद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हर्ने
2: गर्मीमा नयाँ ट्विस्ट
1: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
2: चिसो हर्ने।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 5 53 8 34।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भन्या, ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
5: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
5: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98-560-0536।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फेस्टल आयुर्वेद केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
2: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871।
4: डिजिटल ठगीबाट बचौ।
5: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
4: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
5: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध। शब्द रहेको छ। साधारण एमआरआई होइन, ट्रिटी एमआरआई नै गराऊ, समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा ट्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-027-29।

0: ज्येष्ठ नागरिक को उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
1: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
2: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ
3: हरेक
2: रिफ्रेसमेन्टमा न्युट्रिसन मिट चिसो हरेक।

0: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
1: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: It's a goal! Hipstar Goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
2: हिमस्टार फर अ कम्प्लिट होम
3: खुट्टू खुट्टू पियो या सिप मरमायो
4: अब कर दे लाइकी चीज को हॉली
5: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
6: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
7: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
9: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
10: उपचार हुने रोगहरू
9: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार
11: खुट्टाको रगतको नसा सम्बन्धी
9: भेरिकोस भेन्सको उपचार
10: गाइनेको मास्टियाको उपचार वा सर्जरी
11: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
10: अपरेसन पश्चात दुखाइ कम हुने
11: उपचार गरेपछि छिटो निको हुने
10: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
11: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरा
12: फोन 061-590-162-590-163
13: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
14: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई सर्वजीको परिवार सबैले डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील

0: हजुरहरु सुन्नुस् त, खुशीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
3: सल्लाहकार
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
2: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप।
1: मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
0: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
0: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-585-536, मोबाइल 98560-536।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
0: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
6: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिप नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
0: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
6: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
7: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
5: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
1: होम केयर सेवा, होम केयर सेवा,
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिक्लेढुङ्गा पोखरा निभागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98560-89-2।

0: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
1: मुहान वरपरका रुख नकटाऊ र सफा राखौं, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि संचय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं, स्वच्छ पानी सबैको पहुँच।
2: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
2: थाहा छ
3: सल्लाहकार के रे के वचल
4: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
1: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठीक ठाक।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।

0: मम्मी गर्मी भाई के ची सो
1: प्यूना लाई चिसो उठाओ हटे
2: हले गर्मी मनाया से
1: रिफ्रेशमेंट बार न्यूट्रिशन मीट
2: चिसो हले
3: लो नानी दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
4: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो
5: हाम्रो वन हाम्रो धन डढेलो बाटो जोगाउन गरौं जतन वनमा डढेलो लगाउनु कानूनी अपराध हो डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं वन जोगिए मात्र हामी जोगिन्छौ
6: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
7: ओहो नासर बे कति छ्याब डिजाइन बे मारेगा न किन नि खनि तोला
8: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलादी तोला
7: ए नै छ्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याब कोपिङ ओछे
8: हजुर किमे झोको लाइ नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुबल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै चार मोहै
7: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
8: समुदाय रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा दिलन चन्न यामो
7: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061580815 98565315 प्रोप्राइटर दशरथ सुनार
8: छतैरा त तान नि भिम्द
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
10: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
11: होम केयर सेवा होम केयर सेवा
12: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
11: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
12: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
11: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
12: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
11: सुत्केरी नवजात शिशुको हेरचाह
12: क्यान्सर सर्जरी राहतकारी हेरचाह
11: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
12: डाक्टर ल्याब सेवा
11: औषधि डेलिभरी सेवा
12: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 98560972 77
13: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30
1: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम

मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: छैन रिफ्रेशमेन्ट सँगै न्यूट्रिशन दिन आयो मौसम
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: मम्मी गर्मी भयो के चिसो पिउना
7: पिउनालाई चिसो उठाउ हर्ले
6: हर्ले गर्मी मनाया फ्रेश
7: रिफ्रेशमेन्ट पा न्युट्रिसन मिस
6: चिसो हर्ले।

0: घरेको भए होइन, गरिहाल्नुस् ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिटको सुव्यवस्था, अब घरमा पठाउनुहोस् पैसा,
2: हटाउनुहोस् चिन्ताको अवस्था,
1: राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईँको परिवारको खाँचो हामीले बुझ्यौ रीति, सदरमुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँ ठाउँमा, तपाईँको पैसाको यात्रा हामीले देखाउने बाटो, राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो,
2: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा।
2: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061411777, मोबाइल 98560977।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-2729।

0: कोलगेट मैक्स पे निंद्रा भगाओ, ताजगी जगाओ।
1: ठंडू बाप तेरा हरी बाप, दुर्गा को कीटाओं को दुखना चिन्मय दुर्गा ने। ठंडू बाप
0: एक बाप तीन काम, ठंडू बाप
1: दुर्गा को कीटाओं को दुखने चिन्मय आरा। ठंडू बाप
2: अब ठंडू बाप रेगुलर र अल्ट्रा बाजार में उपलब्ध छ।
1: ठंडू बाप
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
8: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
9: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
10: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
9: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
10: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
9: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
10: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
9: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
3: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।
4: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा,
5: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
7: कस्तो मिठो सुगन्ध, आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
8: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
9: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
10: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
11: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
10: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
11: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
12: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
10: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
11: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
10: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
13: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6089, 452-715।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
14: उपचार हुने रोगहरू
1: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
14: गाइनेकोमास्टियाको उपचार वा सर्जरी,
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
14: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
14: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
15: 93.4

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।

0: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: कोलगेट मैक्स फ्रेश मिंत्रा भगाओ ताजगी जगाओ।
1: रामु दाई परिवार लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजीब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
0: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9856019218 9808557710। होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856099277।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 9834320239, 9808259321, 061581.
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
7: हेलो
8: हजुर, नमस्कार।
7: हेलो
8: नमस्कार काका, सुन्नु भएन?
7: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
8: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
7: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
8: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
8: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
7: अनि कति बेला बस्छ डाक्टर?
8: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
7: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
9: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
10: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
9: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
10: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एउटा राम्रो होला?
12: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
11: किन एएसी लाइट ब्रिक नै?
12: यो हल्का, मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
11: वाह, मैले खोजेको जस्तो रहेछ।
12: स्ट्रङ, लाइट एन्ड स्मार्ट, एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ। फोन 01-591-35-96-98-012-35-444।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज। पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: छैन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-007-29।

0: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस फाइव नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौं वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हर्ले
5: हर्ले
4: गर्मीमा नयाँ ट्विस्ट रिफ्रेशमेन्ट पा न्युट्रिसन मिक्स चिसो हर्ले
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ केवाईसी अपडेट हुनुपर्नेछ आदि
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163। होम केयर सेवा होम केयर सेवा
8: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
7: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
7: सुत्केरी नवजात शिशुको हेरचाह
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
8: डाक्टर ल्याब सेवा
7: औषधि डेलिभरी सेवा
8: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98569927।

0: राष्ट्र बैंक बाट इजाजत प्राप्त ग वर्ग को वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा
2: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
3: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई
4: शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ
3: रेडियो सुन्दै गर्नुस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
5: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
6: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
7: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
8: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: थाहा छ थाहा छ, सल्लाहकार रुपियाँ रे के अचेल।
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाई कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरा।
8: फोन 061 590 162 590 163।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 266 र 553 8 34।

0: ए बुढा, हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
1: होइन, कसले भन्यो?
0: ल, गाउँभरि हल्ला चलिरहेछ त।
1: अरे, हल्लाको पछि लागेर नि हुन्छ कै? कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त? एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफ्नालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
0: कस्तो मन छाने कुरा गर्यो बुढा। खोला तरेपछि लौर बिर्सन त भएन नि, हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
1: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
0: हो नि, अब यो कुरा सबैले बुझ्नुपर्छ।
2: सदस्य बनाऊ, बचत गरौं, कर्जा लिऊ, समयमै तिरौं र असल नागरिकको पहिचान बनाऊ।
3: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
2: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।
4: मम्मी, गर्मी भयो के? चिसो पिउन पिउनलाई चिसो उठाउ हर्ले
5: हर्ले गर्मीमा नयाँ ट्विस्ट,
4: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हर्ले।
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईको पहिलो रोजाइ।
8: खुट्टु खुट्टु पियो या सिप परमायो,
5: अब गर्मी लागि चिसो हर्ले, चिसो हर्ले।
4: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसो हर्लेको।
9: डिजिटल ठगीबाट बचौ,
7: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
9: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
7: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
10: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
7: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
11: अरू होइन, AAC लाइट ब्रिक नै रोज्नुहोस्।
7: किन AAC लाइट ब्रिक नै?
11: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
7: वाह, मैले खोजेको जस्तो रहेछ।
11: स्ट्रङ, लाइट एन्ड स्मार्ट, AAC लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ। फोन 01-591-3596-98-012-35-444।
7: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
12: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
7: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
12: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैंगिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौं।
13: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
14: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
15: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
16: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
17: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
16: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
17: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
13: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
17: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
13: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
17: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
13: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-027-29।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: भर्ना खुल्यो।
2: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ।
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
3: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि फोन 061554198877 98560209।
5: माइला दाई पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
5: धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी

0: छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: वरिष्ठ न्युरो फिजिसियन पोखरामा,
2: काठमाडौँ वीर हस्पिटल का न्युरो विभाग प्रमुख, डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला, नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 266 र 553 8 34।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: मम्मी गर्मी भयो के चिसो पिउना
3: पिउनालाई चिसो उठाउ हर्ने
2: गर्मीमा नयाँ स्विच
3: रिफ्रेसमेन्टमा न्युट्रिसन मिक्स
2: चिसो हर्ने
4: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
3: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम।

Royal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा। आज पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
1: Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: 100, 200 हजार यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति ढेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति कहिले करोडपति
1: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
2: नेपाल आदिवासी जनजाति महासंघ
4: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
4: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
4: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
4: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2 77
6: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्

0: ऑयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061 587 2 66 र 553 8 34।

0: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

नमस्कार, साँझ छ बजेको अनुपन हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanapurna.com हाम्रो पात्रको एप र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम। सरकारले राहत स्वरूप 25,000 रूपियाँ र 3 महिनाको घरबाट ब्याङ्क खातामा उपलब्ध गराउने। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको बन्द सत्र शुरू। नयाँ नेतृत्व छान्नको लागि भोलि चुनाव हुँदै। रूपा गाउँपालिकाको 55,38,00,000 बजेट प्रस्तुत। कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकता। होटल संघ पोखराको जाउँवाई पोखरा अभियानको यस वर्षको यात्रा सम्पन्न। 3 दिनसम्म पर्यटन व्यवसायी र सरकारवालासँग अन्तर्क्रिया र छलफल आयोजना। उच्च तापक्रमका कारण हुने तनाव अर्थात हिट स्ट्रेस विश्वव्यापी रूपमा बढ़दै। डलरको तुलनामा जापानी ऐन झण्डै 40 वर्ष यताकै न्यून बिन्दुमा। र विश्वकप 2026मा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दै। खेलाड़ी द्वय उमेश मास्के र सन्दीप लामिछाने सम्मानित। सरकारले किर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूलाई 5 दिनभित्र भवन खाली गर्न भनेको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आउँदो शुक्रबारसम्म भवन खाली गर्न भन्दै हिजो सूचना टाँसेको हो। होल्डिङ सेन्टरमा 68 परिवारका 203 जना बस्दै आएका छन्। सरकारले उनीहरूलाई राहत स्वरूप 25,000 रूपियाँ र 3 महिनाको घरबाट बैंक खातामा उपलब्ध गराउने जनाएको छ। 3 महिनाका निम्ति तोकिएको घरबाट रकम मासिक रूपमा किस्ताबन्दीमा बैंक खातामा उपलब्ध गराइने सूचनामा उल्लेख छ। गएको वैशाख 12, 13, 18, 19 र 20 गते काठमाडौँ उपत्यकाका नदी किनाराका जोखिमयुक्त बस्तीहरू हटाइएको थियो। बस्तीहरू हटाइएपछि 2,608 जनाले नाम दर्ता गराएका छन्। यो सूचनापछि होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी चिन्तित बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाको प्रथम महाधिवेशनको बन्द सत्र शुरू भएको छ। बन्द सत्र आज दिउँसोबाट शुरू भएको हो। सभापति रवि लामिछानेले बन्द सत्रको शुरूआत गरेका थिए। बन्द सत्रमा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह बालेन उपस्थित हुनुभएको छैन। अन्य पदाधिकारी र धेरैजसो प्रतिनिधि हलमा हुनुहुन्छ। बन्द सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफूहरूलाई नागरिकले विश्वास गरेको बताउँदै परिणाम दिनुपर्नेमा जोड़ दिनुभयो। राज्यसभाको नयाँ नेतृत्व छान्नको लागि भोलि चुनाव हुँदैछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्द सत्रपछि चुनावको प्रक्रिया अगाडि बढ़नेछ। मतदानमा 80 विद्युतीय उपकरणको प्रयोग हुने राज्यसभाले जनाएको छ। महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि राज्यसभाको आफ्नै एपबाट मतदान गर्ने व्यवस्था छ। एक सभापति र 900 जना केन्द्रीय सदस्य छान्न मतदान हुने प्रमुख केसीले जानकारी दिनुभएको छ। कुनै उम्मेद्वारको प्रस्तावक र समर्थक उम्मेद्वार हुन पाउने छैनन्। रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष 83-84 लागि 55,38,01,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष मालसुब्बा गुरूङले मंगलबार आयोजित गाउँसभा बैठकमा बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय उत्पादन, रोजगार, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उपाध्यक्ष गुरूङले प्रस्तुत गरेको बजेटमा स्थानीय स्रोत साधनको अधिकतम उपयोग, उत्पादन र उत्पादकत्व वृद्धि, सिपमूलक तालिम मार्फत मानव संसाधन विकास तथा आर्थिक गतिविधि विस्तारलाई केन्द्रमा राखिएको उल्लेख गरिएको छ। बजेटले रूपाको पहिचान सबै क्षेत्रमा समृद्धिको अभियान भन्ने दीर्घकालीन सोचलाई साकार पार्ने लक्ष्य लिएको छ। चालू आर्थिक वर्ष 82-83 50,08,97,000 रूपियाँको संशोधित बजेटमध्ये हालसम्म 42,08,19,000 रूपियाँ आमदानी भएको तथा कुल लक्ष्यको 84.01% राजस्व संकलन भएको जानकारी दिइएको छ। आर्थिक विकासतर्फ 4,40,00,000 रूपियाँ विनियोजन गरिएको छ। कृषि तथा पशुपालन क्षेत्रमा आत्मनिर्भरता बढ़ाउन, बेरोजगार युवालाई कृषि पेशामा आकर्षित गर्न तथा एकीकृत कृषि विकास कार्यक्रम सञ्चालन गर्न 1,80,00,000 रूपियाँ छुटाइएको छ। साथै कृषि क्षेत्रका विभिन्न कार्यक्रमको लागि कुल 2,05,00,000 रूपियाँ विनियोजन गरिएको छ। पशुपालन क्षेत्रको लागि 78,80,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। यस अन्तर्गत उत्पादनमा आधारित अनुदान, निशुल्क पशु बीमा, नस्ल सुधार, खोप कार्यक्रम तथा साइलेज उद्योग सञ्चालन जस्ता कार्यक्रम सञ्चालन गरिनेछन्। रूपाताल क्षेत्रको पर्यटन सम्भावनालाई उपयोग गर्न रोयल ट्रेक, जलदेवी क्षेत्र,
होमस्टे प्रवर्धन तथा वडा नम्बर छ बंगारा स्थित झरना विकासको सम्भावित अध्ययन लगायतका कार्यक्रम अगाडि बढ़ाइने भएका छन्। सिंचाई सुविधाको विस्तारको लागि संघ र प्रदेश सरकारसँग समन्वय गरी आवश्यक कार्यक्रम संचालन गरिने जनाइएको छ। सामाजिक विकास क्षेत्रको लागि 19,43,20,000 रूपियाँ विनियोजन गरिएको छ। स्वास्थ्य सेवातर्फ 3,43,00,000 रूपियाँ बजेट छुट्याइएको छ। यसबाट विशेषज्ञ सहितको स्वास्थ्य सेवा, स्वास्थ्य बीमा अनुदान, पाठीघरको मुखको क्यान्सर परीक्षण, एम्बुलेन्स सेवा तथा क्षयरोग नियन्त्रण कार्यक्रम संचालन गरिनेछ। शिक्षा क्षेत्रको लागि 15,24,17,000 रूपियाँ विनियोजन गरिएको छ। नमूना विद्यालय संचालन, शैक्षिक क्षमता विकास, प्राविधिक शिक्षा, छात्रवृत्ति तथा शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रम कार्यान्वयन गरिने बताइएको छ। त्यसै गरी लैंगिक समानता तथा सामाजिक समावेशीकरणको लागि 56,00,000 रूपियाँ विनियोजन गरिएको छ। रूपाकी छोरी कार्यक्रम संचालन गर्न 7,00,000 रूपियाँ छुट्याइएको छ। पूर्वाधार विकास क्षेत्रका लागि 11,18,51,000 रूपियाँ बजेटमा विनियोजन गरिएको छ। शिवचण्डी मोटर बाटो कालोपत्री गर्न 2,00,000 रूपियाँ, स्याक्लुङ कोट रामकोट काउने पोखरी रामदी मोटर बाटो निर्माणको लागि 2,10,00,000 रूपियाँ तथा फेदी रामदी माउडाँडा फैचोक सड़कको लागि 1,40,00,000 रूपियाँ छुट्याइएको छ। यस्तै धारापानी निबुवा सुहारा पोल्याङ सड़कका लागि 1,00,000 रूपियाँ, गाउँपालिकाको प्रशासकीय भवनको फिनिशिङ तथा कम्पाउण्डिङको लागि 1,50,00,000 रूपियाँ र ब्यास नगरपालिका संघको साझेदारीमा विमलादे खोला पुल निर्माणको लागि 50,00,000 रूपियाँ विनियोजन गरिएको छ। काम गरी कमाऊ स्वदेशमै रमाऊ अभियान अन्तर्गत रोजगार सेवा केन्द्र सुदृढीकरण, कृषि पूर्वाधार, पदमार्ग, फोहोर व्यवस्थापन तथा सामुदायिक सम्पत्ति निर्माणमा जोड़ दिइने भएको छ। वन्यजन्तु व्यवस्थापन, बाँदर नियन्त्रण, डडेलो रोकथाम तथा स्वच्छ खानेपानी व्यवस्थापनका कार्यक्रमको लागि पनि बजेट विनियोजन गरिएको छ। प्रत्येक वडामा एक वडा एक पोखरी योजना संचालन गरिने उल्लेख गरिएको छ। आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनको लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान 7,78,00,000, राजस्व बाँडफाँड 7,59,00,000, सशर्त अनुदान 29,29,00,000 रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै प्रदेश सरकारबाट समानीकरण, राजस्व बाँडफाँड, समपूरक तथा विशेष अनुदान मार्फत रकम प्राप्त हुने तथा गाउँपालिकाको आन्तरिक स्रोतबाट 1,27,00,000 रूपियाँ संकलन हुने अपेक्षा गरिएको छ। उपाध्यक्ष गुरूङले प्रस्तुत बजेटले स्थानीय उत्पादन वृद्धि, रोजगार सृजना, सेवा प्रवाहमा सुधार तथा समावेशी विकास मार्फत रूपा गाउँपालिकाको समृद्धिको यात्रालाई थप गति दिने विश्वास व्यक्त गर्नुभयो। यसैबीच रूपा गाउँपालिकाले आर्थिक वर्ष 83-84 लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक आजै गरेको हो। गाउँपालिकाको 15 गाउँसभामा गाउँपालिका अध्यक्ष नवराज ओझाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, पशुपालन, पर्यटन, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ। कार्यक्रम अनुसार गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमा विशेष जोड़ दिएको छ। किसानलाई प्रत्यक्ष सेवा प्रदान गर्न रूपा किसान एप संचालन गरिने, दूध उत्पादन वृद्धि गर्न किसानलाई प्रति लिटर प्रोत्साहन अनुदान उपलब्ध गराइने तथा कृषि एम्बुलेन्स संचालन गरिने योजना अगाडि सारिएको छ। साथै बाँझो जमीनको उपयोग बढ़ाउन भूमि ब्याङ्क स्थापना गर्ने नीति लिइएको छ। स्वास्थ्य क्षेत्रतर्फ विद्यालय र ज्येष्ठ नागरिकको लागि स्वास्थ्य परीक्षण कार्यक्रम संचालन, विशेषज्ञ सहित दन्त सेवा विस्तार, स्वास्थ्य बीमामा छूटको व्यवस्था तथा मोबाइल स्वास्थ्य शिविर संचालन गरिने भएको छ। मधुमेह, उच्च रक्तचाप तथा कुपोषण नियन्त्रणका कार्यक्रमलाई पनि निरन्तरता दिइने जनाइएको छ। शिक्षा क्षेत्रमा विद्यालयको गुणस्तर सुधार, पढ्दै कमाउँदै कार्यक्रमलाई निरन्तरता, सूचना प्रविधि मैत्री शिक्षण प्रणालीको विकास तथा गरीब तथा जेहेन्दार विद्यार्थी कोष स्थापना गर्ने नीति समावेश गरिएको छ। पूर्वाधार विकास अन्तर्गत रामकोट रामदी सड़क, देउराली फेदी रामदी सड़क लगायत विभिन्न सड़क आयोजनालाई निरन्तरता दिइने तथा सड़क मरमत सम्भारको लागि द्रुत प्रतिक्रिया टोली परिचालन गरिने भएको छ। गाउँपालिकाले नयाँ सड़क ट्र्याक नखोल्ने र विद्यमान सड़कको स्तरोन्नतिलाई प्राथमिकता दिने नीति पनि लिएको छ। पर्यटन प्रवर्धनको लागि रूपाताल क्षेत्र, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, होमस्टे प्रवर्धन, नयाँ पर्यटकीय गन्तव्यको खोजी तथा बहुद्देशीय पदमार्ग निर्माणलाई प्राथमिकतामा राखिएको छ। गाउँपालिकाले समृद्ध, आत्मनिर्भर र रोजगारमुखी स्थानीय अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याएको जनाएको छ। पोखरा 26 रहेको अमरज्योति माध्यमिक विद्यालयको जग्गा नक्कली सुकुम्बासी खड़ा गरेर हिनामिना गरेको अभियोगमा विशेष अदालतले 6 दोषी ठहर गरेको छ। कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी सहितका व्यक्तिहरूलाई अदालतले जनै 6 कैद र 30,000 रूपियाँ जरिवाना गर्ने फैसला सुनाएको हो। विशेष अदालतका न्यायाधीशहरू सुदर्शन देव भट्ट, हेमन्त राउल र दिल्ली रत्न श्रेष्ठको इजलासले सोमबार उक्त निर्णय गरेको हो। दोषी ठहर हुनेमा कास्की मालपोतका पूर्व प्रमुख अधिकारी सहित
भूमि आयोगका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोखरेल, सदस्यहरू आशबहादुर गुरूङ, उमाकुमारी थापा र सोमकुमारी नेपाली रहेका छन्। यस्तै नक्कली सुकुम्बासी बनेका भीमबहादुर विकलाई पनि अदालतले सजाय सुनाएको छ। अम्बरज्योति माविको तीन रोपनी तीन आना जग्गा कृत्य गरी व्यक्तिलाई हस्तान्तरण गरिएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यस प्रकरणमा गत वर्ष पुष 18 गते मुद्दा दायर गरेको थियो। सरकारी र सार्वजनिक जग्गा जोगाउनुपर्ने दायित्व भएका मालपोतका कर्मचारी र भूमि आयोगका पदाधिकारीहरू नै जग्गा हडप्ने प्रपञ्चमा संलग्न भएकाहरूलाई अदालतले सजाय ठहर गरेको हो। नेपालीहरू पनि पर्यटक हुन् भन्ने सोच र संस्कृतिको विकास गर्ने उद्देश्यले शुरू भएको जाउँ है पोखरा अभियानको यस वर्षको यात्रा सम्पन्न भएको छ। होटल संघ पोखरा नेपालले आयोजना गरेको यो तीन दिने प्रवर्धन यात्रा सौराहा, भैरवा र पाल्पा पुगेर टुंगिएको हो। अभियानका क्रममा ती क्षेत्रका पर्यटन व्यवसायी र सरकारवालासँग अन्तर्क्रिया र छलफल गरिएका छन्। भैरवामा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले पर्यटन प्रवर्धनको लागि सकारात्मक कुराहरूको प्रचार गर्नुपर्ने बताउनुभयो। पोखरा जस्तै भैरवाले पनि पर्यटनका कार्यक्रमहरू अगाडि बढ़ाउनुपर्ने उहाँको धारणा थियो। उहाँले पर्यटनमा नकारात्मक कुराभन्दा सकारात्मक पक्षलाई सबैले फैल्याउनुपर्नेमा जोड़ दिनुभयो। होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले यस अभियानको सफलताको बारेमा रोचक तथ्याङ्क सुनाउनुभयो। उहाँले यो अभियान शुरू हुनु अघि पोखरा आउने आन्तरिक पर्यटकको हिस्सा मात्र 3% रहेको जानकारी दिनुभयो। अहिले सो संख्या बढ़ेर 50% पुगेको उहाँले बताउनु भएको छ। नेपाली पनि पर्यटक हुन् भन्ने कुराको शुरूआत यसै अभियानले गरेको हो, सुवेदीले स्मरण गर्नुभएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा, चितवन र लुम्बिनीलाई जोडेर पर्यटकीय त्रिगुणात्मक प्रवर्धन गरिने बताउनुभयो। उहाँले यी तीन मुख्य क्षेत्रका बीचमा पर्ने अन्य पर्यटकीय स्थलहरूलाई पनि क्रमशः प्रवर्धन गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो। यस्तै होटल संघ नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले भारतीय पर्यटकले सीमा क्षेत्रमा भोग्नु परेको समस्याबारे चिन्ता व्यक्त गर्नुभयो। भारतीय पर्यटकलाई सुरक्षाकर्मीले पैसाको विषयमा दुःख दिने गरेको भन्दै उहाँले यस्तो कार्य रोकिनुपर्ने माग गर्नुभयो। भैरवाको कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विष्णु शर्मा, सिद्धार्थ सञ्जाल रूपन्देहीका अध्यक्ष अनिल गेवाली र लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले पर्यटनका विविध पक्षमा बोल्नुभएको थियो। नाटा लुम्बिनीका अध्यक्ष चन्द्रबहादुर थापा, होटल तथा रेस्टुरेन्ट एसोसिएशन रूपन्देहीका अध्यक्ष राजेश महोत्ता र नेपाल भारत मैत्री संघ रूपन्देहीका अध्यक्ष श्रीचन्द्र गुप्ताले पनि पर्यटन विकासको लागि सहकारी जरूरी रहेको बताउनुभयो। पाल्पामा आयोजित कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले पाल्पा सुन्दर गन्तव्य भए पनि प्रचारमा पछि परेको स्वीकार गर्नुभयो। उहाँले यहाँका मठ मन्दिर र धार्मिक क्षेत्रको उचित प्रचार गर्न नसक्दा ओझेलमा परेको बताउनुभयो। अब पर्यटन र कृषिलाई जोडेर आफूहरू अगाडि बढ़न खोजेको उहाँले सुनाउनु भएको थियो। होटल संघ पाल्पाका अध्यक्ष जयन्त भूषालले पाल्पा र तानसेन कुनै ट्रान्जिट मात्र नभएर आफैमा महत्वपूर्ण गन्तव्य भएको दावी गर्नुभयो। उहाँले जिल्लामा घुम्न र रमाउनको लागि धेरै आकर्षक स्थलहरू रहेको जानकारी दिनुभयो। यस्तै ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल थान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरा साहसिक पर्यटन र अग्ला हिमालको प्रवेशद्वार भएको बताउनुभयो। पाल्पा जस्तो ऐतिहासिक ठाउँ किन पछि पर्यो भन्ने बारे गम्भीर समीक्षा हुनुपर्ने उहाँको सुझाव थियो। पाल्पाको छलफलमा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समीर मान सिंह, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की र नाटा पाल्पाका अध्यक्ष राजीव कुमार शाहले पर्यटन प्रवर्धनका उपायबारे चर्चा गर्नुभएको थियो। तानसेन नगरपालिका वडा नम्बर 6 का वडा अध्यक्ष सागरमान महर्जनले पनि आफ्नो भनाई राख्नु भएको थियो। सम्पूर्ण कार्यक्रमको

निर्देशक डाक्टर उमेश दाहालले प्रेस विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा बर्ड फ्लू देखिएको जनाउनु भएको छ। विभागका अनुसार गत चैत 4 गते मोरङमा बर्ड फ्लू देखिएको थियो। त्यसैता देशका 11 जिल्लामा संक्रमण देखिएको छ। हाल झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकका 82 स्थानमा बर्ड फ्लू देखिएको विभागका महानिर्देशक डाक्टर दाहालले जानकारी दिनुभएको छ। विभागका अनुसार कोशी प्रदेशका 3 जिल्ला झापा, मोरङ र सुनसरीमा बर्ड फ्लू देखिएको थियो। अहिले बारा, महोत्तरी, चितवन र नवलपरासीमा संक्रमण आइसकेको विभागले जनाएको छ। त्यस्तै काठमाडौँ उपत्यकाका 3 जिल्लामा बर्ड फ्लूको संक्रमण देखिएको छ। केही दिन अघि मात्रै ललितपुरको जाउलाखेल स्थित सदर चिडियाखानामा समेत बर्ड फ्लू देखिएको थियो। अहिले चिडियाखाना बन्द रहेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: दुर्गाको किटाउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम। दुर्गाको किटाउको दुख्ने छिनमै आराम झन्डु बाम।
2: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ। झन्डु बाम
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
9: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
9: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
10: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन।

0: रजिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फैकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
1: साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। गण्डकी प्रदेशमा असारको पहिलो सातासम्म करिब 14.5% धान रोपाई सम्पन्न भएको छ। गण्डकी प्रदेशमा असार 5 गतेसम्म 14.35% मात्र धान रोपाई सकिएको गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास महाशाखाले जनाएको छ। अघिल्लो वर्ष पनि यो समयमा 14% नै रोपाई भएको थियो। गण्डकीमा 93,606 हेक्टर जमिन धान रोपाई गर्न योग्य रहेकोमा हालसम्म 13,430 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको महाशाखाको कृषि प्रसार अधिकृत बिना पराजुलीले जानकारी दिनुभएको छ। गण्डकीमा बागलुङमा सबैभन्दा धेरै र नवलपुरमा सबैभन्दा कम धान रोपाई भएको छ। बागलुङमा 35% र नवलपुरमा 4% धान रोपाई भएको पराजुलीले जानकारी दिनुभएको छ। उहाँका अनुसार कास्कीमा 25%, म्याग्दीमा 22%, पर्वतमा 16% र स्याङ्जामा 12% रोपाई सम्पन्न भएको छ। लम्जुङमा 6.05%, तनहुँमा 4.79% र गोर्खामा 4.3% रोपाई सम्पन्न भएको पराजुलीले बताउनु भएको छ। मनसूनको ढिलाइले गण्डकीमा रोपाई कम भएको उहाँले बताउनु भएको छ। मनसून ढिला भित्रिँदा त्यसको प्रभाव रोपाईमा परेको हो उहाँले भन्नुभएको छ। पराजुलीले पछिल्ला वर्षहरूमा रोपाईको समय पनि पछि सर्दै गएको बताउनु भएको छ। जलवायु परिवर्तनले पनि रोपाईमा प्रभाव पार्ने गरेको उहाँको भनाइरहेको छ। गण्डकीका 11 जिल्लामध्ये हिमालपारीका जिल्लाहरू मनाङ र मुस्ताङमा भने धान खेती हुँदैन। सरकारले मेडिकल शिक्षामा अध्ययनको लागि विदेशी विद्यार्थीको कोटा बढ़ाउने तयारी गरेको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले नेपालमा मेडिकल शिक्षा अध्ययनको लागि विदेशी विद्यार्थीको आकर्षण रहेकोले कोटा थपको लागि नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको जानकारी दिनुभएको छ। उहाँले नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउनेहरूको लागि विद्यार्थी भिजामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुरा भइरहेको बताउनुभयो। सचिव पौडेलका अनुसार विभिन्न देशका झण्डै 1,400 जना विद्यार्थीले नेपालका विश्वविद्यालयमा अध्ययन गरिरहेका छन्। तीमध्ये सबैभन्दा धेरै आकर्षण मेडिकल शिक्षामा रहेको उहाँको भनाइ छ। यस्तै सचिव पौडेलले विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्नको लागि आउँदो आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना रहेको बताउनुभयो। विद्यालय तहमा देखिएको शिक्षकको दरबन्दीको समस्या पनि यो ऐन आएपछि स्वतः हल हुने उहाँले दावी गर्नुभयो। शेयर बजार आज दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्ची आज 26.16 अंकले घटेर 2675.48 बिन्दुमा झरेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन तथा प्रशोधन समूहको सूचक 1.92% ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.44 अर्ब कारोबार भएकोमा आज 353 कम्पनीको 1,40,000 कित्ता शेयर 4.36 अर्ब रूपियाँमा किनबेच भएको छ। अन्नपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय प्रसंग। जलवायु परिवर्तनको कारणले पछिल्लो आधा शताब्दीमा विश्वभर उच्च तापक्रमका कारण हुने तनाव अर्थात हिट स्ट्रेसको सामना गर्नुपर्ने मानिसको संख्या अत्याधिक बढ़ेको छ। अत्याधिक तापक्रम, आर्द्रता र अन्य कारणले शरीरमा तातो जम्मा भएर हुने तनावलाई हिट स्ट्रेस भनिन्छ। गर्मी मौसमले मानिसलाई प्रभावित गर्ने सामान्य तरिका मध्ये हिट स्ट्रेस पनि रहेको एक अध्ययनले देखाएको छ। नेचर क्लाइमेट चेन्ज जर्नलमा प्रकाशित नयाँ अध्ययनले सन् 1970 दशकदेखि सन् 2024 हिट स्ट्रेस कसरी बढ़्यो भन्ने अध्ययनमा रेकर्ड गरिएको छ। रातमा विशेष गरी कमजोर व्यक्तिका लागि जब बढ़ेको तापक्रमबाट राहत मिल्दैन र शरीरको तापक्रम घटाउन सक्दैन त्यो मानिसको स्वास्थ्यको लागि अत्यन्तै खतरनाक हुने अध्ययनले देखाएको छ। यस अध्ययनका प्रमुख लेखक रेबेका एमर्टनले हरेक महादेशमा हिट स्ट्रेसको समस्या बढ़िरहेको भए पनि पछिल्लो समयमा युरोपमा तीव्र गर्मीको लहरबाट पीड़ित बनिरहेको बताउनु भएको छ। साथै स्पेन, पोर्चुगल, इटाली र फ्रान्स जस्ता केही देशहरूमा अहिले महसुस गरिने तापक्रम सन् 1970 दशकको तुलनामा 5 डिग्री सेल्सियससम्म बढ़िरहेको एमर्टनले बताउनु भएको छ। अमेरिकी डलरको तुलनामा जापानी मुद्रा ऐन झण्डै 40 वर्ष यताकै न्यूनबिन्दुमा झरेको छ। मध्यपूर्व तनाव, अमेरिका र जापान बीचको ब्याजदर अन्तर तथा दीर्घकालीन मौद्रिक नीतिको कारण ऐनमाथि लगातार दबाव बढ़दै गएको समाचार संस्था एपीले जनाएको छ। डलर कमजोर बन्दै गएपछि जापान सरकारले विदेशी विनिमय बजारमा पुनः हस्तक्षेप गर्न संकेत दिएको छ। अर्थमन्त्री सात्सुकी कातायामाले आवश्यक परे दृढ़ कदम चाल्न तयार रहेको बताउनु भएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसँगको वार्तापछि कातायामाले जापान र अमेरिकाबीच आवश्यक परे निर्णायक कदम चाल्ने विषयमा समान समझदार रहेको उल्लेख गर्नुभयो। जापानले गएको महिना मात्रै एनलाई समर्थन गर्न 70 अर्ब डलर भन्दा धेरै खर्च गरिसकेको छ। दुई देशका अर्थमन्त्रीबीच वार्ता भएको समाचार प्रकाशित भएपछि डलरको तुलनामा 161.93 ऐनसम्म झरेको जापानी मुद्रा केही सुधार भई प्रति डलर झण्डै 161.60 ऐनमा कारोबार भएको थियो। यो सन् 1996 डिसेम्बरपछि देखिएको सबैभन्दा कमजोर विनिमय दर मध्ये एक हो। सन् 2011 भने 1 डलर बराबर झण्डै 75 ऐनसम्म पुगेको थियो। कमजोर ऐनले ऊर्जा र कच्चा पदार्थ आयातमा निर्भर जापानको लागि आयात खर्च बढ़ाएको छ। विशेष गरी डलरमा कारोबार हुने पेट्रोलियम पदार्थ महँगो हुँदा घरेलु अर्थतन्त्रमा थप दबाव परेको छ। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह किएको यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा हुनेछ। प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन्। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो। यस्तै उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। पोर्चुगलका स्टार खेलाड़ी क्रिस्टियानो रोनाल्डोले यसपालिको विश्वकपमा गोल गर्न बाँकी नै छ। आजको खेल 41-वर्षीय रोनाल्डोको लागि आफ्नो प्रदर्शनलाई लिएर उठेका प्रश्नहरूको जवाफ दिने मौका हुनेछ। फुटबल इतिहासमा पोर्चुगल र उज्बेकिस्तान पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअगाडि यी दुई टोलीबीच कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण वा आधिकारिक खेल भएको छैन। फिफा वरियतामा पोर्चुगल 9 र उज्बेकिस्तान 54 स्थानमा छ। विश्वकपमा राति पाउने 2 बजे समूह एलका इंग्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पनामालाई 1-0 हराएको थियो। फिफा वरियतामा इंग्ल्याण्ड 4 र घाना 65 स्थानमा छ। विश्वकपमा भोलि बिहान पाउने 5 बजे समूह यलका पनामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पनामा 40 स्थानमा छ। विश्वकपमा बिहान पाउने 8 बजे समूह केको कोलम्बिया र डीआर कंगो खेल्दैछन्। यो खेल मेक्सिको ग्वाडालाजारा रंगशालामा हुनेछ। फिफा वरियतामा कोलम्बिया 12 र डीआर कंगो 43 स्थानमा छन्। बक्सिङका उमेश मास्के र क्रिकेटका सन्दीप लामिछाने स्वर्गीय शरदचन्द शाह खेलकुद सम्मानबाट सम्मानित हुनुभएको छ। नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै शरद चन्द्र शाह मेमोरियल फाउण्डेशनले मंगलबार उहाँहरूलाई सम्मान गरेको हो। सम्मानित मास्के र लामिछानेले जनै 2,50,000 रूपियाँ प्राप्त गर्नुभएको छ। बक्सर मास्केले सन् 1982 एसियन्स गेम्स 1984 ओलम्पिक र 100 वर्ष नेपालमा भएको पहिलो दक्षिण एसियाली खेलकुद समेत खेल्नु भएको थियो। सम्मानित भएपछि मास्केले स्वर्गीय शाह सदस्य सचिव हुँदा खेलाड़ीको लागि गरेको योगदानलाई सम्झाउनुभयो। अग्रज र अनुज खेलाड़ीलाई एकै स्थानमा सम्मान गर्दै आएको फाउण्डेशनले वर्तमान राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई सम्मान गरेको हो। सन्दीप हाल व्यवसाय खेलको लागि इंग्ल्याण्डमा हुनुहुन्छ। नेपाली टोलीका पूर्व कप्तान समेत रन भएका सन्दीपले ओडीआईमा 150 विकेट लिँदै विश्व कीर्तिमान बनाउनु भएको थियो। टी20आईमा सर्वाधिक छिटो 100 विकेटको कीर्तिमान समेत आफ्नो नाममा गर्नुभएको थियो। सम्मान कार्यक्रममा उपस्थित नहुनुभएका लामिछानेले भिडियो सन्देश मार्फत फाउण्डेशनलाई धन्यवाद दिनुभएको थियो। फाउण्डेशनले हरेक वर्ष ओलम्पिक डेको दिनमा अग्रज र अनुज गरी 2 खेलाड़ीलाई सम्मानित गर्दै आएको छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम। सरकारले राहत स्वरूप 25,000 रूपियाँ र 3 महिनाको घरबाट बैंक खातामा उपलब्ध गराउने। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको बन्द सत्र शुरू। नयाँ नेतृत्व छान्नको लागि भोलि चुनाव हुँदै रूपा गाउँपालिकाको 55,38,00,000 बजेट प्रस्तुत। कृषि शिक्षा र पूर्वाधारलाई प्राथमिकता। होटल संघ पोखराको जाउँवाई पोखरा अभियानको यस वर्षको यात्रा सम्पन्न। 3 दिनसम्म पर्यटन व्यवसायी र सरोकारवालासँग अन्तर्क्रिया र छलफल आयोजना। उच्च तापक्रमको कारण हुने तनाव अर्थात हिज स्ट्रेस विश्वव्यापी रूपमा बढ़दै डलरको तुलनामा जापानी ऐन झण्डै 40 वर्ष यताकै न्यून बिन्दुमा। र विश्वकप 2026मा जराती पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दै खेलाड़ी द्वय उमेश मास्के र सन्दीप लामिछाने सम्मानित। अवस्त साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल। माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165773163582844, वेबसाइट www.lagrandi.edu.np।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0165901625913।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
5: छाला, यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
5: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
5: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
4: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज,
5: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
4: फोन 0165-72648-5789।
6: हेलो,
7: हजुर नमस्कार।
6: हेलो
7: नमस्कार काका, सुन्नु भएन?
6: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
7: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
6: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
7: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
7: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
7: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
8: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 0163-433-42-433-640।
9: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
10: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
11: हाम्रो वन हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन, वनमा डरेलो लगाउनु कानूनी अपराध हो, डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं, वन जोगिए मात्र हामी जोगिन्छौ।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
2: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल

0: आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
3: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
2: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
3: शशिधर, अनि तिमी नि?
4: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
3: त्यो पनि एनटी एजेन्सीमा छ नि।
2: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
3: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरा पाटन, पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 98560-27-29।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: ভক্তগণ, বাকসালিয়া পোখারা ক্লিনিক, নিউ রোড, পোখারা। ফার্টিলিটি হোপলাইন 01-597-06-11।
1: होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
1: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाह कर्ता, घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-9972-77।
3: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 01-586-536, मोबाइल 98-560-0536।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो ब्यागमा गएर आइहालौँ।
2: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्रपुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्रपुल मोबाइल टावर, मोबाइल 98-560-48-082, 98-461-48-082।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 01-562-7426-537-526।

0: फोन पॉइंट संग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपालस नम्बर वन ब्रांड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा
5: सम्पूर्ण ओपीडी सेवा
4: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
4: रेटिना सम्बन्धी जाँच एवं उपचार
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
5: आँखा छर्केको सिधा पार्ने सर्जरी
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
5: लेजर सर्जरी सम्बन्धी सेवा
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै 40 ओपीडी सेवा
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
4: दृष्टि त जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
5: स्वस्थ आँखा स्वच्छ दृष्टि
7: ए हेर्नुस् त यो समाचार त कस्तो असम्मको छ शेयर गर्दिम कि क्या हो
8: पख्नुस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं
1: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौं भ्रमबाट बचौं जिम्मेवार संचार संस्कृति अपनाऊ
7: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपालस नम्बर वन ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: टाइम चेक
4: यति बेला साँझको 7 बजेको छ
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
7: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
9: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834
10: फ्रिस्टाइल आइबिएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
11: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
10: किन आत्तिनु पर्यो फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
11: साँच्चै हो र
10: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
11: हो त
10: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टेल आइबिएफ केन्द्र फिस्टेल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-0084-46-525
12: सुवर्ण अवसर
13: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
12: उपचार हुने रोगहरू
13: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
12: गाइनेको मास्टियाको उपचार वा सर्जरी
13: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
12: अपरेसन पश्चात दुखाइ कम हुने
13: उपचार गरेपछि छिटो निको हुने
12: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
13: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
14: फोन 061-590-162 590-163
15: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
13: माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
16: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
17: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
13: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপলাইন 01-597-06-11
1: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78 551-33 र 576-458

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
3: हिमस्टार गोल हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन, दिव्येश्वरी ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
7: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
8: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल नम्बर वन ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
7: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार,
4: खुट्टाको रगतको नसा सम्बन्धी
3: भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेसन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-590-162-590-163।
6: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
7: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
10: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
11: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
10: नेपाल आदिवासी जनजाति महासंघ।
12: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
13: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन् मिठो हुन्छ।
12: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
13: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
5: राष्ट्रीय वाणिज्य बैंक तपाईको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
14: हेलो
15: हजुर, नमस्कार।
14: हेलो
15: नमस्कार काका, सुन्नु भएन?
14: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
15: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
14: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
15: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
14: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
15: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
14: अनि मेसै पाउँदिन?
15: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जता

0: भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
1: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ। ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: पॉइंट सँग सधैं रिवार्डेड।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारभटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
5: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा। होम केयर सेवा, होम केयर सेवा।
7: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
0: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा,
6: तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिग्लेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-2-77।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाव र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: বাগসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9855312, 9844676887।
4: तन्ना आजै फेरि हाल्नुहोस्
5: रेडियो अन्नपूर्ण 93.4।
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
7: टाइम चेक,
8: यति बेला रातिको 8 बजेको छ।
9: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
11: 93.4। के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
12: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
12: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165773163582844, वेबसाइट www.lagrandi.edu.np।
11: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
13: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
11: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
13: शशिधर, अनि तिमी नि?
14: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
13: त्यो पनि एनटीएचएमसीमा छ नि।
11: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
13: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 0165078551533 र 5674458।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165746558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो,
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्छन् त डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
9: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
10: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि, हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
11: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032239, 98028-59321, 061-581-871।
12: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
13: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव, आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025030।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ.
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला. काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला. पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा. ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 9853555928. विजिट www.landmarknepal.com.
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा.
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ.
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म.
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा. फोन 061-587-266 र 553-834.
6: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
7: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न.
6: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
7: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ. सम्पूर्ण उपचार सेवा एकै ठाउँमा. काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ.
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा. फोन 061-586-536. मोबाइल 9956-00536.

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: बुकिङ गर्न, सिट छान्न, टिकट काट्न इजी, न लाइन बस्नु पर्ने न त कुर्नै पर्ने, मोबाइलमै टिकट डिजिटल नै मिल्ने, माइक्रोबस वा हायर्स सबै आफ्नो चोइस, अब जानै पर्दैन टिकट काउन्टर, बस टिकट काट्न ई सेवा नै बेटर, अब झन्झट लिनै पर्दैन, ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस्, बस टिकट अब सजिलै ई सेवाबाटै, ई सेवा सबै सधैँ सँगै।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न ICU सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ECG, EEG, PTA,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
2: फोन 061-572-648, 572-849।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
6: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
5: नेपाल आदिवासी जनजाति महासंघ।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
8: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा,
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
11: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
12: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
13: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
14: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
15: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
14: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
15: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
14: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेख साइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेख साइड पोखरा, फोन 061-454-689, 452-715।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
6: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
7: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 98568-4082, 98461-4082।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा पूर्व मन्त्री पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति,
1: जरुरी पक्राउपछि स्वीकृत भए आज पहिलो पटक सात दिन चाहिँ म्याद थप्ने गरी आदेश भएको छ। अहिले चाहिँ पौडेललाई नै हिरासतमा राख्न पठाइएको छ।
0: रेबिजको खोपको अभावका सम्बन्धमा के भन्छन् स्वास्थ्य मन्त्रालयका अधिकारी?
2: भण्डारमा थोरै मात्रामा छन्। अबको टेन्डर प्रक्रिया टुङ्गिएर आउँदाखेरिसम्म पुग्ने गरी व्यवस्थापन गरेका छौँ। हामीले शून्य नै बनाएको छैन।
0: र बाल बालिकालाई निशाना बनाएर इजरायलले गाजामा नरसंहार गरेको राष्ट्रसंघको एउटा आयोगको निष्कर्ष। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: फडिन र दाहालबाट सुन्नुहोस्। लेबनानको सरकारी संचार माध्यमले देशको दक्षिणी नगर नबटियामा सड़क सफा गरिरहेको बुलडोजर नजिकै उभिएका मानिसहरूको समूहमाथि इजरायली सैनिकले गोली चलाउँदा दुईजना मारिएको बताएको छ। यसअघि तीन दिनसम्म युद्धविराम कायम थियो र अप्रेल यता पहिलो पटक मानिसहरूले ज्यान गुमाएका विवरण आएका थिएनन्। इजरायली सेनाले आफूले तत्कालै खतरा निम्त्याउन सक्ने सशस्त्र आतंकवादीलाई निशाना बनाएको बताएको छ, तर त्यही घटनालाई इंगित गर्दै उसले त्यस्तो बताएको हो वा होइन प्रष्ट छैन। हिजबुल्लाले इजरायलले युद्धविरामको ठाडो उल्लंघन गरेको आरोप लगाएको छ। संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरूले इजरायलले नियोजित रूपमा प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर आम नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको बताएका छन्। राष्ट्रसंघको आयोगको एउटा प्रतिवेदनमा इजरायली सुरक्षाकर्मीहरूले जानाजान बालबालिकाको हत्या गरेको, उनीहरूलाई घाइते बनाएको र लाखौं प्यालेस्टिनी बालबालिकामाथि मानसिक चोट पुर्याएको आरोप लगाइएको छ। गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्ने भरपर्दो आधार आफूहरूसँग रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। इजरायलले पूर्ण रूपमा प्रतिवेदन अस्वीकार गर्ने भन्दै उक्त झुटा रिपोर्टले आफ्नो मानहानि गरेको प्रतिक्रिया दिएको छ। पश्चिम युरोपमा घातक उष्ण लहरको प्रभाव देखिरहँदा संयुक्त राष्ट्रसंघका प्रमुखले तापमान वृद्धिलाई सीमित तुल्याउन अझ तीव्र आपतकालीन कदम विश्वले चाल्नुपर्ने बताएका छन्। लन्डनमा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, जलवायु भद्रगोल हाम्रै आँखा अगाडि तीव्र भइरहेको छ। हामीले अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा गर्मी 11 वर्षहरू भर्खरै झेलेका छौं। संयुक्त राष्ट्रसंघका महासचिव फ्रान्सले करिब 80 वर्ष अघि तथ्याङ्क राख्न थालिए यताकै सर्वाधिक तातो रात अभिलेखीकृत गरेको छ। इटलीले 15 शहरहरूमा उच्च सतर्कता घोषणा गरेको छ। केन्याले अमेरिकी नागरिकहरूलाई लक्षित एउटा इबोला उपचार केन्द्रको निर्माण तत्कालै बन्द गर्न आदेश दिएको छ। मंगलबार अदालतमा उपस्थित भएका स्वास्थ्य मन्त्री एडेन डुवालेले अदालतको आदेश स्वीकार गर्नका लागि एयरफोर्सको बेस नजिकै निर्माणको काम रोकिएको बताए। अफगानिस्तानको तालिबान सरकारले आफ्नो एउटा प्रतिनिधि मण्डलले ब्रसल्समा आप्रवासनबारे छलफल गर्न युरोपेली संघका अधिकारीहरूलाई भेटेको बताएको छ। यूले औपचारिक रूपमा तालिबानलाई मान्यता दिएको छैन र अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे यता 5 पहिलो पटक यूले तालिबान सदस्यहरूलाई छलफलमा डाकेको हो। बेल्जियमका एक प्रवक्ताले प्रतिनिधि मण्डललाई बेल्जियममा एक दिन मात्रै यात्रा गर्ने गरी भिजा दिइएको बताए। र भारतमा आइफोनका पार्ट पूर्जाहरूको प्रमुख उत्पादक टाटा इलेक्ट्रोनिक्सले आफू साइबर सुरक्षा हमलामा परेको बताएको छ, तर टाटाले उक्त घटनाले आफ्नो काम कारवाहीमा कुनै प्रभाव नपर्ने जनाएको छ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
0: साझापखमा पुनः स्वागत छ। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सात दिन थुनामा राख्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ। विभागले जारी गरेको पूर्जीका आधारमा उनी हिजो सुर्खेतबाट पक्राउ परेका थिए। यद्यपि विभागका अधिकारीहरूले उनीमाथि कुन प्रसंगमा अनुसन्धान भइरहेको हो भन्ने प्रश्न पारेका छैनन्। एक रिपोर्ट। पार्टीको कार्यक्रममा गएका बेला सुर्खेतबाट पक्राउ परेका पौडेललाई अनुसन्धानका लागि म्याद माग्दै आज अदालतमा पेश गरिएको थियो। अदालतले उनलाई सात दिन थुनामा राख्ने अनुमति दिएको सूचना अधिकारी पार्वती हितानले बीबीसीलाई बताइन्।
1: मनी लाउन्डरिङ मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विश्वप्रसाद पौडेललाई विभागबाट जरूरी पक्राउ पुजी स्वीकृति र अनुसन्धान प्रयोजनका लागि म्याद थप गर्नुपर्छ भनेर अनुरोध गर्नुभएको थियो। जरूरी पक्राउ पुजी स्वीकृत भए आज पहिलो पटक सात दिन चाहिँ म्याद थप हुने गरी आदेश भएको छ। सदस्य मान्य न्यायाधीश चयन प्रसाद पौडेल, सदस्य मान्य न्यायाधीश हेमन्त रावल र सदस्य मान्य न्यायाधीश उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो। आदेश बमोजिम अहिले चाहिँ हेमन्त प्रसाद पौडेललाई नै हिरासतमा राख्न पठाइएको छ।
0: उनका अनुसार विभागले 20 दिन हिरासतमा लिएर अनुसन्धान गर्न माग गरेको थियो। विशेष अदालतमा बहस गर्दै पौडेल पक्षका वकिलहरूले उनी भागेर जाने अवस्था नभएको भन्दै परिवार वा कानून व्यवसायीको जिम्मामा रिहा गर्न माग गरेका थिए। यसैबीच एमाले संसदीय दलको बैठकले पार्टी उपाध्यक्ष पक्राउ परेको घटनाको निन्दा गरेको छ। उक्त बैठकका निर्णयबारे एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बीबीसीसँग भनिन्,
4: छानबिनसित जोडिएका कुरामा हाम्रो केही हुँदैन। कोही व्यक्तिमाथि छानबिन गर्नु पर्यो भने तथ्यमा उभिएर प्रमाणमा उभिएर छानबिन गर्ने, छानबिन गर्दाखेरि दोषी देखियो भने कारवाही गर्ने हो। अहिले छानबिन गर्नु पूर्व नै कारवाही गर्ने हिसाबले जसरी आयो यो सरकारको गलत रवैया हो। अब गिरफ्तारी भइसकेको सन्दर्भमा बिना पूर्वाग्रह सत्य तथ्यमा बसेर प्रतिशोध नसान्ने गरी छानबिन होस्, राजनीतिक प्रतिशोध तान्ने गरी दुःख दिने काम नहोस् भन्ने कुरामा सरकारको ध्यान आकर्षित गर्छ।
0: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएको भन्दै अनुसन्धानका लागि पौडेललाई पक्राउ गरेको विवरण आएका छन्। तर बीबीसीको जिज्ञासामा विभागका महानिर्देशक निर्मल ढकाल र निर्देशक उत्तम कुमार घिमिरेले अनुसन्धानको विषय भन्दै उनलाई पक्राउ गरिएको कसुरबारे बताउन अस्वीकार गरे। हिजो सुर्खेतमा पक्राउ गरिएका 66 वर्षीय पौडेललाई आज मध्याह काठमाडौँ ल्याइएको थियो। स्थापनाको 4 वर्षमै सहज बहुमत सहित सरकारको नेतृत्व गर्ने जनमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत बन्द सत्र सम्पन्न भएसँगै निर्वाचन प्रक्रिया शुरू भएको छ। महाधिवेशनमा 2 चरणमा निर्वाचन सम्पन्न हुने बताइएको छ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन गरिनेछ भने त्यसपछि बाँकी पदाधिकारी चयनका लागि मतदान हुनेछ। यस सन्दर्भमा थप जानकारी दिन हाम्रा चितवन संवाददाता ईश्वर जोशी यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा छन्। ईश्वरजी, आज दिनभर के भयो र अहिले त्यहाँ के भइरहेको छ?
5: आइतबार उद्घाटन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सोमबार दिनभरि पनि बन्द सत्र हुन नसकेपछि आज दिनभरि पनि अब अन्यल बीच प्रतिनिधिहरूको नावले निर्भर गरिसकेपछि बन्द सत्र शुरू भयो। सभापति रवि लामिछाने र सोनी विभागले लगायतले चाहिँ प्रस्तुत गरेका प्रतिवेदनहरू चाहिँ पारित भएको छ। अब अहिले चाहिँ निर्वाचनको प्रक्रिया अगाडि बढेको छ।
0: अब कसरी र कहिलेसम्म सत्तारूढ दलले नयाँ नेतृत्व पाउने देखिन्छ?
5: मैले केही बेर अगाडि रासोपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीसँग कुरा गरेको थिएँ। अब हामी निर्वाचनको प्रक्रिया अगाडि बढ्छ भनेर उनले बताएका थिए। मनोनयन पत्र दर्ताको काम चाहिँ भइरहेको छ र भोलि बिहानमा चाहिँ मतदान गर्ने भन्ने कुरै कार्यक्रम रहेको छ। सभापतिको हकमा चाहिँ अन्य कसैले पनि अब उम्मेदवारी नदिने भन्ने किसिमको चाहिँ सहमति भइसकेको छ। रवि लामिछानेको विरुद्धमा चाहिँ कुनै उम्मेदवारी पर्ने चाहिँ अहिलेसम्म देखिएको छैन।
0: यो अब देशको ठूलो दल र त्यसमा पनि पहिलो महाधिवेशन भएकोले धेरैको चासो देखिन्छ। यो महाधिवेशनको सबैभन्दा रोचक पक्ष चाहिँ अहिलेसम्म के देख्नुहुन्छ तपाईँ?
5: जुन उत्साहले चाहिँ प्रतिनिधिहरू आएको देखिन्थ्यो सिदनको यो गर्मीमा, उनीहरूले सबै चिज समयमा नै हुन्छ होला भन्ने जुन आकलन गरेको थियो त्यो हुन सकेन। बन्द सत्रको क्रममा कतिपयको खर्च वर्ष पनि सकिएको भन्ने कुरा आएपछि सम्बोधनको क्रममा चाहिँ सभापति रवि लामिछानेले आर्थिक अभावका कारण चाहिँ कोही पनि रोकिन नपरोस्, त्यस्तो छ भने तपाईँले बुझाउनु भएको 5,000 रुपियाँ चाहिँ फिर्ता लिन सक्नुहुन्छ प्रक्रिया पुऱ्याएर भनेर पनि उनले बताए।
0: हस्, धेरै धन्यवाद। बीबीसीका चितवन संवाददाता ईश्वर जोशी। अब अर्को विषय, पछिल्ला केही दिनदेखि सरकारी स्वास्थ्य केन्द्रहरूमा रेबिज विरूद्धको खोप अभाव भएको विवरण सार्वजनिक भइरहेका बेला स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने उपलब्ध स्रोत र विकल्पहरूको प्रयोग गर्दै बिरामीलाई खोप उपलब्ध गराइरहेको दावी गरेका छन्। खरिद प्रक्रियामा भएको ढिलाइका कारण देशका विभिन्न अस्पतालमा खोपको आपूर्ति प्रभावित हुँदै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर मणि अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा खोपको उपलब्धताको स्थिति अहिले कस्तो छ भनेर सोधेका छौं।
6: अहिले रेबिज भ्याक्सिन पुरै अनुपलब्ध भएको अथवा अभाव रहेको भन्ने अवस्था छैन। हामीसँग अस्पतालहरूमा र भण्डारणहरूमा केही मात्रा भ्याक्सिनहरू छन्, अस्पतालहरू प्रयोग पनि भइरहेको छ। हाम्रो नियमित रूपमा खरिद गर्ने प्रक्रिया र जुन मूल्य लागत मूल्यहरूको कारणले गर्दा हामीले पटक पटक टेन्डर गरिराख्नुपर्ने, व्यवसायहरूले आवेदन नगर्ने कारणले हामी तेस्रो चोटि टेन्डर गरेको अवस्थामा छौँ। यो पनि अन्तिम चरणमा पुगेका छ।
0: तर
7: तपाईँले त्यसो भनिराख्दाखेरि चाहिँ कतिपय संचार माध्यममा भ्याक्सिन नपाइएका कारण सर्वसाधारणको ज्यान गएको सम्मका विवरणहरू आएका छन्, त्यो चाहिँ के त फेरि
6: यसमा बुझ्नुपर्ने प्राविधिक पक्ष भनेको के हो भने त्यो भ्याक्सिन नहुँदैमा रेबिज भइहालेको भन्दा पनि रेबिजको रोकथामका लागि भ्याक्सिन हो, रेबिजको उपचारका लागि भ्याक्सिन होइन। रेबिजको उपचार व्यवस्थापन त संसारमा केही पनि छैन, तर रोकथामका लागि हामीसँग खोप सँगसँगै अरू धेरै उपायहरू छन्। हामीले सबै उपायहरू सँगसँगै अवलम्बन गर्दै जानुपर्ने हुन्छ। हामीले अस्पतालहरूमा अभाव हुने स्थिति सिर्जना नहुनका लागि वैकल्पिक उपायहरू गरेर सोझै खरिद गरेर अस्पतालले खोपको व्यवस्थापन गर्न सक्ने गरी बजेट विनियोजनको कुरा, त्यसका लागि सहजीकरण गर्ने कुराहरू हामीले गरेका छौँ। ठूलो मात्रामा धेरै मूल्यमा खरिद गर्ने कुरा चाहिँ सार्वजनिक खरिद ऐन अनुसारको व्यवस्था गर्नका लागि चाहिँ बोलपत्र आह्वान गर्नुपर्ने, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर व्यवस्थापन गर्नुपर्ने, ती कुराहरूले गर्दाखेरि चाहिँ त्यसमा समस्या भएको मात्रै हो।
7: अहिले कुनै सरकारी स्वास्थ्य संस्थामा कोही भ्याक्सिनको लागि गयो भनेदेखि चाहिँ उसले सहजै त्यो भ्याक्सिन पाउँछ भन्ने हो तपाईँको भनाइ?
6: मैले यो भनिरहँदाखेरि कुनै अस्पतालमा भ्याक्सिन नभएको अवस्था अथवा कम भएको अवस्था, त्यहाँनिर अलिक बढी खपत हुने अवस्था हुँदाखेरि नजिकको अस्पतालसँग पैँचो लिएर व्यवस्थापन गर्ने व्यवस्थाहरू चाहिँ भएको छ, र आकस्मिक रूपमा अस्पतालले सोझै खरिद गर्ने र हामीले विश्व स्वास्थ्य संगठनसँग पनि माग गरेर आकस्मिक व्यवस्थापन गरेका छौँ। काठमाडौँभित्र हामीसँग सुखराज अस्पतालमा खोप अहिले छ, हामीसँग शून्य भइसकेको अवस्था छैन। अस्पतालले खरिद गरेर व्यवस्थापन गरेको छ भने हामीले विश्व स्वास्थ्य संगठनसँग लिएको खोपहरू आज भोलि नै आइपुग्ने अवस्थामा पनि छप्छन्। त्यसले व्यवस्थापन हुन्छ भने अर्को हप्ताबाट हाम्रो नियमित रूपमा जुन हामीले खरिद गर्नेछौँ, वार्षिक रूपमा हामीले 5 लाख हाराहारी भाइल खोप खरिद गर्छौँ, त्यो खोपहरूको टेन्डरको खोल्ने मिति भनेको 16 गतेलाई छ। हामी त्यतिखेरसम्म त्योवटा प्रक्रियामा जान्छ र व्यवस्थापन हुन्छ। कुनै अस्पतालमा अहिले खोप सकिहालेको अवस्था छ भने पनि हामीले पत्लयामा रहेको स्टोरमा, काठमाडौँमा रहेको स्टोरमा केही मात्रामा खोपहरू पनि छन्, त्यसै अनुसार हामीले सहजीकरण गर्छौँ, त्यसै अनुसार उपलब्ध पनि गराउँछौँ, र अस्पतालहरूले सोझै खरिद गरेर व्यवस्थापन गर्न सक्ने पनि प्रावधान छ, त्यसमा पनि सहजीकरण गर्छौँ, त्यसै अनुसार गरेका छौँ।
0: उनी थिए स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर मणि अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघको एउटा जाँच आयोगले गाजा स्ट्रीटमा जानाजान प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर इजरायलले नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको आरोप लगाएको छ। उक्त नयाँ प्रतिवेदनमा इजरायली अधिकारी र सुरक्षाकर्मीहरूले 10 लाख बालबालिकालाई मानसिक चोट दिएको र त्यसले अक्टोबरमा भएको युद्ध विरामपछि पनि निरन्तरता पाएको जनाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: उक्त आयोगले गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्न भरपर्दो आधार आफूसँग रहेको उल्लेख गरेको छ। इजरायलको विदेश मन्त्रालयले आफूले पूर्ण रूपमा आयोगको प्रतिवेदन अस्वीकार गर्ने भन्दै त्यो झुटो र मानहानि हुने किसिमको रहेको उल्लेख गरेको छ। सन् 2023 अक्टोबर 7 हमासले दक्षिण इजरायलमा गरेको भीषण आक्रमणमा झण्डै 1200 मारिएका थिए भने 251 जना बन्धक बनाइएका थिए। संयुक्त राष्ट्रसंघले पनि विश्वसनीय मान्ने गरेको हमासले सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार त्यस यताको इजरायली आक्रमणमा गाजामा 73,000 भन्दा बढी मारिएका छन्। त्यसमा 21,200 भन्दा बढी बालबालिका छन्। अधीनस्थ प्यालेस्टिनी भूभाग र इजरायल बारेको उक्त स्वतन्त्र जाँच आयोग अन्तर्राष्ट्रिय मानवीय र मानवाधिकार कानून उल्लंघनका आरोपबारे छानबिन गर्न मानव अधिकार परिषदले स्थापना गरेको थियो। उक्त आयोगका विज्ञ सदस्यहरूले औपचारिक रूपमा राष्ट्रसंघको मत व्यक्त गर्दैनन्। अघिल्लो सेप्टेम्बरमा सो आयोगले इजरायलले प्यालेस्टिनीहरू विरूद्ध गाजामा नरसंहार गरिरहेको आरोप लगाएको थियो। एउटा प्रतिवेदनमा आयोगले सन् 1948 नरसंहार सम्बन्धी महासन्धि अन्तर्गत परिभाषित 5 मध्ये 4 नरसंहार इजरायली अधिकारी र सुरक्षा फौजहरूले गरिरहेको औचित्यपूर्ण आधार रहेको जनाएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: तपाईं यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले अनि जस्तो गहना किन्न जाउँ रूपाको।
10: टाइम चेक।
11: यति बेला रातिको 9 बजेको छ।
12: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
13: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। राष्ट्रपतिले सामाजिक लोकतन्त्रलाई मूल राजनीतिक सिद्धान्त बनाउने प्रस्ताव, पुराना दलमाथि तीव्र प्रहार। राष्ट्रपति महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित, भोलि बिहान पहिलो चरणको निर्वाचन हुने। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा पक्राउ परेका विष्णु पौडेललाई 7 दिन हिरासतमा राख्न अनुमति। एमाले विष्णु पौडेल पक्राउ विरूद्ध संसदमा सशक्त प्रतिवाद गर्ने। 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम, सरकारले राहत स्वरूप 25,000 रूपियाँ र 3 महिनाको घर भाड़ा बैंक खातामा उपलब्ध गराउने। रूपा गाउँपालिकाको 55,38,00,000 बजेट प्रस्तुत, कृषि शिक्षा र पूर्वाधारलाई प्राथमिकता। पौडेल होटल संघ पोखराको जाउँहै पोखरा अभियानको यस वर्षको यात्रा सम्पन्न, 3 दिनसम्म पर्यटन व्यवसाय र सरकारवालासँग अन्तर्क्रिया र छलफल आयोजना। उच्च तापक्रमको कारण हुने तनाव अर्थात हिट स्ट्रेस विश्वव्यापी रूपमा बढ़दै, डलरको तुलनामा जापानी ऐन झण्डै 40 वर्ष यताकै न्यून बिन्दुमा, र विश्वकप 2026 आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दै, खेलाड़ीद्वय उमेश मास्के र सन्दीप लामिछाने सम्मानित। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनले पार्टीको वैचारिक, राजनैतिक र सांगठनिक दिशालाई स्पष्ट पार्दै सामाजिक लोकतन्त्रलाई पार्टीको मूल राजनैतिक सिद्धान्तका रूपमा प्रस्ताव गरेको छ। प्रतिवेदनमा राष्ट्रपतिले नेपालको परम्परागत राजनैतिक संरचनाको आलोचना गर्दै आफूलाई सुशासन, पारदर्शिता, विधिको शासन र सामाजिक न्यायको पक्षमा उभिएको वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गरेको छ। प्रतिवेदनमा लामिछानेले नेपालको लोकतान्त्रिक आन्दोलन सहित र विभिन्न सामाजिक आन्दोलनका योगदानको सम्मान गर्दै राष्ट्रपा कुनै पनि राजनैतिक बलिदानको अपमान नगर्ने बताउनु भएको छ। उहाँले 2007 सालको क्रान्तिदेखि 2062-63 को जनआन्दोलन तथा महिला, दलित, मधेसी, जनजाति लगायतका आन्दोलनको ऐतिहासिक योगदानलाई स्वीकार गर्दै त्यसको उत्तराधिकारीको रूपमा पार्टी अघि बढ़ने उल्लेख गर्नुभएको छ। प्रतिवेदनमा राष्ट्रपाको स्थापना र उदयको कथा पनि समेटिएको छ। परम्परागत राजनैतिक पृष्ठभूमि नभएका विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरू मिलेर पार्टी स्थापना गरेको उल्लेख गर्दै लामिछानेले राज्य संरचना सुधार गर्न बाहिरबाट दबाव सिर्जना गर्नु पर्याप्त नभएकोले राजनैतिक प्रणालीभित्र प्रवेश गर्ने निर्णय गरिएको बताउनुभएको छ। स्थापना भएको 5 महिनामै झण्डै 12,00,000 लोकप्रिय मत प्राप्त गर्दै देशकै चौथो ठूलो दल बन्न सफल भएको दावी प्रतिवेदनमा गरिएको छ। राष्ट्रपाले सरकारमा सहभागी हुँदा सार्वजनिक सेवा प्रवाह सुधार, भ्रष्टाचार नियन्त्रण र विधिको शासन सुदृढीकरणको लागि काम गरेको दावी गरेको छ। प्रतिवेदनमा पार्टीले सरकारमा रहँदा पारदर्शिता, जवाफदेहिता र संस्थागत सुधारका नयाँ अभ्यास शुरू गरेको उल्लेख गरिएको छ। साथै संसदमा आफ्ना सांसदहरूले सुशासन, नागरिक अधिकार र जवाफदेही शासनको पक्षमा प्रभावकारी भूमिका खेलेको दावी गरिएको छ। प्रतिवेदनको महत्वपूर्ण भाग लामिछानेमाथि लगाइएको सहकारी प्रकरण लगायतका आरोपसँग सम्बन्धित छ। एमाले कांग्रेस गठबन्धन सरकार बनेपछि राष्ट्रपति तथा आफ्नो नेतृत्व विरूद्ध राजनैतिक प्रतिशोध शुरू भएको दावी गर्दै उहाँले राज्यका 3 अंगको दुरूपयोग गरिएको आरोप लगाउनु भएको छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाहरूलाई राजनैतिक उद्देश्यले अघि बढ़ाइएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा जेएनजी विद्रोहलाई दशकौंदेखि सञ्चित असन्तुष्टि, भ्रष्टाचार, दण्डहीनता र अवसरको अभाव विरूद्धको युवा विस्फोटका रूपमा व्याख्या गरिएको छ। राजनैतिक दलहरू पारदर्शी, जवाफदेही र परिणाममुखी शासन दिन असफल हुँदा युवामा निराशा बढ़ेको र त्यसको अभिव्यक्ति आन्दोलनका रूपमा देखिएको विश्लेषण प्रतिवेदनमा गरिएको छ। प्रतिवेदनमा राष्ट्रपतिले विभिन्न वैकल्पिक राजनीतिक समूह, सामाजिक न्यायका आन्दोलन, विवेकशील अभियान, नयाँ शक्ति लगायतका धारासँग सहकार्य र समायोजन गरेको उल्लेख छ। यसले पार्टीको सामाजिक आधार र वैचारिक दायरा विस्तार भएको दावी गरिएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसँगको सहकार्यले समेत वैकल्पिक राजनैतिक धारालाई बल दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। महाधिवेशनमा प्रस्तुत प्रतिवेदनको सबैभन्दा महत्वपूर्ण प्रस्ताव राष्ट्रपतिले संवैधानिक समाजवादको अवधारणाबाट अघि बढ़दै सामाजिक लोकतन्त्रलाई आफ्नो मूल राजनैतिक सिद्धान्त बनाउने घोषणा हो। संविधान आफै विचाराधीन विचारधारा नभई राज्य सञ्चालनको दस्तावेज भएकोले पार्टीले लोकतान्त्रिक मूल्य, प्रतिस्पर्धात्मक अर्थतन्त्र, बलिया संस्था, उत्तरदायी शासन र समावेशी समाजमा आधारित सामाजिक लोकतन्त्रलाई आफ्नो वैचारिक आधार बनाउने निष्कर्ष निकालेको प्रतिवेदनमा उल्लेख छ। राष्ट्रपतिले प्रस्ताव गरेको सामाजिक लोकतन्त्र पाँच आधार स्तम्भमा आधारित रहने जनाइएको छ। प्रतिवेदनमा राष्ट्रपतिले निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख इन्जिन मान्दै सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र सामाजिक बजार अर्थव्यवस्थाको पक्षमा रहेको स्पष्ट पारेको छ। आर्थिक वृद्धि र त्यसको लाभको न्यायोचित वितरणलाई राज्यको जिम्मेवारी मानिएको छ। महाधिवेशनमा प्रस्तुत यो प्रतिवेदनले राष्ट्रसभाको आगामी राजनैतिक मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ। पार्टीले आफूलाई परम्परागत वाम दक्षिण ध्रुवीकरण भन्दा बाहिर रहेको सुशासन सामाजिक न्याय र संस्थागत सुधारमा केन्द्रित आधुनिक राजनैतिक शक्तिका रूपमा स्थापित गर्ने प्रयास गरेको देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाको प्रथम महाधिवेशनको तेस्रो संशोधित निर्वाचन कार्यतालिका प्रकाशित गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले मंगलबार महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो। आजै राति 10 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने राति 11:45 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ। त्यसपछि मौन अवधि शुरू हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। उहाँको अनुसार बुधबार बिहान पहिलो चरणको निर्वाचन पार्टी सभापति र केन्द्रीय सदस्यको हुनेछ। मतदान सम्पन्न भएको 2 घण्टापछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा गरिनेछ। दोस्रो चरणको उम्मेद्वारी तथा अन्य थप निर्वाचन कार्यतालिका पछि प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा पक्राउ पर्नुभएका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई 7 दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। मंगलबार विशेष अदालत काठमाडौँले पहिलो पटकको लागि 7 दिन हिरासतमा राख्न सम्पत्ति शुद्धिकरण विभागलाई अनुमति दिएको हो। विभागले भने 20 दिन हिरासतमा राख्न अनुमति मागेको थियो। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले हिरासतमा राख्नका लागि अनुमति दिएको हो। अदालतको आदेशमा भनिएको छ, सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट जरूरी पक्राउ पूर्जी स्वीकृति एवं अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि अनुरोध भएकोमा जरूरी पक्राउ पूर्जी स्वीकृत भए पहिलो पटक 7 दिन म्याद थप भएको छ। पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेललाई विभागको अनुरोधमा जिल्ला प्रहरीकारले सुर्खेतको टोलीले सोमबार पक्राउ गरेको थियो। उहाँलाई मंगलबार काठमाडौँ ल्याएर अदालतमा उपस्थित गराइएको थियो। उहाँमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। पौडेललाई पक्राउ गर्नु अघि विभागको टोलीले भैँसीपाटी स्थित उहाँको घरमा छापा मारेको थियो। नेकपा एमाले पार्टीका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सरकारले गैर न्यायिक ढंगले पक्राउ गरेको भन्दै संसदमा सशक्त प्रतिवाद गर्ने बताएको छ। पार्टी मुख्यालय चासलमा आज बसेको संसदीय दलको बैठकले सरकार तानाशाही स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको निष्कर्ष निकालेको प्रमुख सचेतक ऐनबहादुर महरले बताउनुभएको छ। सरकारले संविधान लोकतन्त्र र राष्ट्रिय हित विरूद्ध काम गरिरहेको उहाँको आरोप छ। उहाँले भन्नुभयो, सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा हिँडिरहेको छ, सरकार अधिनायकवादी बाटोमा हिँडिरहेको छ, सरकार विधिको शासन र कानूनी राज्यको बर्खिलाफ रहेको छ, सरकार संविधान लोकतन्त्र र राष्ट्रकै विरूद्धमा रहेको छ। सरकारको कार्यशैलीले विधिको शासन कमजोर बनाएको तथा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा समेत प्रभावित भएको प्रमुख सचेतक महरको दावी छ। सरकारले किर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीलाई 5 दिनभित्र भवन खाली गर्न भनेको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आउँदो शुक्रबारसम्म भवन खाली गर्न भन्दै हिजो सूचना टाँसेको हो। होल्डिङ सेन्टरमा 68 परिवारका 203 जना बस्दै आएका छन्। सरकारले उनीहरूलाई राहतस्वरूप 25,000 रूपियाँ र 3 महिनाको घरबाट बैंक खातामा उपलब्ध गराउने जनाएको छ। 3 महिनाका निम्ति तोकिएको घरबाट रकम मासिक रूपमा किस्ताबन्दीमा बैंक खातामा उपलब्ध गराइने सूचनामा उल्लेख छ। गएको वैशाख 12, 13, 18, 19 र 20 गते काठमाडौँ उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्तीहरू हटाइएको थियो। बस्तीहरू हटाइएपछि 2,608 जनाले नाम दर्ता गराएका छन्। यो सूचनापछि होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी चिन्तित बनेका छन्। रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष 83-84 लागि 55,38,001,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष लाल सुब्बा गुरूङले मंगलबार आयोजित गाउँसभा बैठकमा बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय उत्पादन, रोजगार, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ। उपाध्यक्ष गुरूङले प्रस्तुत गरेको बजेटमा स्थानीय स्रोत साधनको अधिकतम उपयोग, उत्पादन र उत्पादकत्व वृद्धि, सिपमूलक तालिम मार्फत मानव संसाधन विकास तथा आर्थिक गतिविधि विस्तारलाई केन्द्रमा राखिएको उल्लेख गरिएको छ। बजेटले रूपाको पहिचान, सबै क्षेत्रमा समृद्धिको अभियान भन्ने दीर्घकालीन सोचलाई साकार पार्ने लक्ष्य लिएको छ। चालू आर्थिक वर्ष 82-83 50,08,97,000 रूपियाँको संशोधित बजेटमध्ये हालसम्म 42,08,19,000 रूपियाँ आमदानी भएको तथा कुल रक्षेको 84.01% राजस्व संकलन भएको जानकारी दिइएको छ। आर्थिक विकासतर्फ 4,40,00,000 रूपियाँ विनियोजन गरिएको छ। कृषि तथा पशुपालन क्षेत्रमा आत्मनिर्भरता बढ़ाउन बेरोजगार युवालाई कृषि पेशामा आकर्षित गर्न तथा एकीकृत कृषि विकास कार्यक्रम संचालन गर्न 1,80,00,000 रूपियाँ छुट्याइएको छ। साथै कृषि क्षेत्रका विभिन्न कार्यक्रमको लागि कुल 2,05,00,000 रूपियाँ विनियोजन गरिएको छ। पशुपालन क्षेत्रका लागि 78,80,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। यस अन्तर्गत उत्पादनमा आधारित अनुदान, निशुल्क पशु बीमा, नस्ल सुधार, खोप कार्यक्रम तथा साइलेज उद्योग संचालन जस्ता कार्यक्रम संचालन गरिनेछन्। रूपाताल क्षेत्रको पर्यटन सम्भावनालाई उपयोग गर्न रोयल ट्रेक, जलदेवी क्षेत्र, होमस्टे प्रवर्धन तथा वडा नम्बर 6 भंगरा स्थित झरना विकासको सम्भावित अध्ययन लगायतका कार्यक्रम अगाडि बढ़ाइने भएका छन्। सिंचाई सुविधाको विस्तारको लागि संघ र प्रदेश सरकारसँग समन्वय गरी आवश्यक कार्यक्रम संचालन गरिने जनाइएको छ। सामाजिक विकास क्षेत्रको लागि 19,43,20,000 रूपियाँ विनियोजन गरिएको छ। स्वास्थ्य सेवातर्फ 3,43,00,000 रूपियाँ बजेट छुट्याइएको छ। यसबाट विशेषज्ञ सहितको स्वास्थ्य सेवा, स्वास्थ्य बीमा अनुदान, पाठेघरको मुखको क्यान्सर परीक्षण, एम्बुलेन्स सेवा तथा क्षयरोग नियन्त्रण कार्यक्रम सञ्चालन गरिनेछ। शिक्षा क्षेत्रको लागि 15,24,17,000 रूपियाँ विनियोजन गरिएको छ। नमूना विद्यालय सञ्चालन, शैक्षिक क्षमता विकास, प्राविधिक शिक्षा, छात्रवृत्ति तथा शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रम कार्यान्वयन गरिने बताइएको छ। त्यसै गरी लैंगिक समानता तथा सामाजिक समावेशीकरणको लागि 56,00,000 रूपियाँ विनियोजन गरिएको छ। रूपाकी छोरी कार्यक्रम सञ्चालन गर्न 7,00,000 रूपियाँ छुट्याइएको छ। पूर्वाधार विकास क्षेत्रको लागि 11,18,51,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। शिवचण्डी मोटर बाटो कालोपत्री गर्न 2,00,00,000 रूपियाँ, स्याक्लुङकोट रामकोट काउने पोखरी रामदी मोटर बाटो निर्माणको लागि 2,10,00,000 रूपियाँ तथा फेदी रामदी माउडाँडा फैचोक सड़कका लागि 1,40,00,000 रूपियाँ जुटाइएको छ। यस्तै धारापानी निबुवा सुवारा पोल्याङ सड़कको लागि 1,00,00,000 रूपियाँ, गाउँपालिकाको प्रशासकीय भवनको फिनिशिङ तथा कम्पाउण्डिङको लागि 1,50,00,000 रूपियाँ र व्यास नगरपालिकासँगको साझेदारीमा विमलादे खोला पुल निर्माणको लागि 50,00,000 रूपियाँ विनियोजन गरिएको छ। काम गरी कमाऊ, स्वदेशमै रमाऊ अभियान अन्तर्गत रोजगार सेवा केन्द्र सुदृढीकरण, कृषि पूर्वाधार, पदमार्ग, फोहोर व्यवस्थापन तथा सामुदायिक सम्पत्ति निर्माणमा जोड़ दिइने भएको छ। वन्यजन्तु व्यवस्थापन, बाँदर नियन्त्रण, डडेलो रोकथाम तथा स्वच्छ खानेपानी व्यवस्थापनका कार्यक्रमका लागि पनि बजेट विनियोजन गरिएको छ। प्रत्येक वडामा एक वडा एक पोखरी योजना सञ्चालन गरिने उल्लेख छ। आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनको लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान 7,78,00,000, राजस्व बाँडफाँड 7,59,00,000, सशर्त अनुदान 29,29,00,000 रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै प्रदेश सरकारबाट समानीकरण, राजस्व बाँडफाँड, समपूरक तथा विशेष अनुदान मार्फत रकम प्राप्त हुने तथा गाउँपालिकाको आन्तरिक स्रोतबाट 1,27,00,000 रूपियाँ संकलन हुने अपेक्षा गरिएको छ। उपाध्यक्ष गुरूङले प्रस्तुत बजेटले स्थानीय उत्पादन वृद्धि, रोजगार सृजना, सेवा प्रवाहमा सुधार तथा समावेशी विकास मार्फत रूपा गाउँपालिकाको समृद्धिको यात्रालाई थप गति दिने विश्वास व्यक्त गर्नुभएको छ। यस अगाडि रूपा गाउँपालिकाले आर्थिक वर्ष 83-84 लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो। गाउँपालिकाको 15 गाउँसभामा गाउँपालिका अध्यक्ष नवराज ओझाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, पशुपालन, पर्यटन, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ। कार्यक्रम अनुसार गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमा विशेष जोड़ दिएको छ। किसानलाई प्रत्यक्ष सेवा प्रदान गर्न रूपा किसान एप सञ्चालन गरिने, दूध उत्पादन वृद्धि गर्न किसानलाई प्रति लिटर प्रोत्साहन अनुदान उपलब्ध गराइने तथा कृषि एम्बुलेन्स सञ्चालन गरिने योजना अगाडि सारिएको छ। साथै बाँझो जमीनको उपयोगलाई बढ़ाउन भूमि ब्याङ्क स्थापना गर्ने नीति लिइएको छ। पोखरा 26 रहेको अमरज्योति माध्यमिक विद्यालयको जग्गा नक्कली सुकुम्बासी खड़ा गरेर हिनामिना गरेको अभियोगमा विशेष अदालतले 6 जनालाई दोषी ठहर गरेको छ। कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी सहितका व्यक्तिहरूलाई अदालतले जनै 6 महिना कैद र 30,000 रूपियाँ जरिवाना गर्ने फैसला सुनाएको हो। विशेष अदालतका न्यायाधीशहरू सुदर्शन देव भट्ट, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले उक्त निर्णय गरेको हो। दोषी ठहर हुनेहरूमा कास्की मालपोतका पूर्व प्रमुख अधिकारी सहित भूमि आयोगका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोखरेल, सदस्य राजबहादुर गुरूङ, उमा कुमारी थापा र सोम कुमारी नेपाली रहेका छन्। यसले नक्कली सुकुम्बासी बनेका भीमबहादुर विकला पनि अदालतले सजाय सुनाएको छ। अमरज्योति माविको 3 रोपनी 3 आना जग्गा कृत्य गरी व्यक्तिलाई हस्तान्तरण गरिएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यस प्रकरणमा गत वर्ष पुष 18 गते मुद्दा दायर गरेको थियो। सरकारी र सार्वजनिक जग्गा जोगाउनुपर्ने दायित्व भएका मालपोतका कर्मचारी र भूमि आयोगका पदाधिकारी नै जग्गा हडप्ने प्रपञ्चमा संलग्न भएकाहरूलाई अदालतले सजाय ठहर गरेको हो। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ। यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाजुपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख, डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-8-34।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, नेपालीहरू पनि पर्यटक हुन् भन्ने सोच र संस्कृतिको विकास गर्ने उद्देश्यले शुरू भएको जाउँ है पोखरा अभियानको यस वर्षको यात्रा सम्पन्न भएको छ। होटल संघ पोखरा नेपालले आयोजना गरेको यो 3 दिने प्रवर्धन यात्रा सौराहा, भैरवा र पाल्पा पुगेर टुङ्गिएको हो। अभियानका क्रममा ती क्षेत्रका पर्यटन व्यवसायी र सरोकारवालासँग अन्तर्क्रिया छलफल गरिएका छन्। भैरवमा आयोजित कार्यक्रममा सिद्धार्थ नगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले पर्यटन प्रवर्धनको लागि सकारात्मक कुराहरूको प्रचार गर्नुपर्ने बताउनुभयो। पोखरा जस्तै भैरवाले पनि पर्यटनका कार्यक्रमहरू अगाडि बढ़ाउनुपर्ने उहाँको धारणा थियो। उहाँले पर्यटनमा नकारात्मक कुराभन्दा सकारात्मक पक्षलाई सबैले फैल्याउनु पर्नेमा जोड़ दिनुभयो। होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले यस अभियानको सफलताका बारेमा रोचक तथ्याङ्क सुनाउनुभयो। उहाँले यो अभियान शुरू हुनु अघि पोखरा आउने आन्तरिक पर्यटकको हिस्सा मात्र 3% रहेको जानकारी दिनुभयो। अहिले सो संख्या बढ़ेर 50% पुगेको उहाँले बताउनु भएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख बणीराज लामिछानेले पोखरा, चितवन र लुम्बिनीलाई जोडेर पर्यटकीय त्रिगुणात्मक प्रवर्धन गरिने बताउनुभयो। उहाँले यी 3 मुख्य क्षेत्रका बीचमा पर्ने अन्य पर्यटकीय स्थलहरूलाई पनि क्रमशः प्रवर्धन गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो। यस्तै होटल संघ नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले भारतीय पर्यटकले सीमा क्षेत्रमा भोग्नु परेको समस्याबारे चिन्ता व्यक्त गर्नुभयो। भारतीय पर्यटकलाई सुरक्षाकर्मीले पैसाको विषयमा दुःख दिने गरेको भन्दै उहाँले यस्तो कार्य रोकिनुपर्ने माग गर्नुभयो। भैरवको कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विष्णु शर्मा, सिद्धार्थ सञ्जाल रूपन्देहीका अध्यक्ष अनिल गेवाली र लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले पर्यटनका विविध पक्षमा बोल्नुभएको थियो। नाटा लुम्बिनीका अध्यक्ष चन्द्रबहादुर थापा, होटल तथा रेस्टुरेन्ट एसोसिएशन रूपन्देहीका अध्यक्ष राजेश महोत्रा र नेपाल भारत मैत्री संघ रूपन्देहीका अध्यक्ष श्रीचन्द्र गुप्ताले पनि पर्यटन विकासको लागि सहकार्य जरूरी रहेको बताउनुभयो। पाल्पामा आयोजित कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले पाल्पा सुन्दर गन्तव्य भए पनि प्रचारमा पछि परेको स्वीकार गर्नुभयो। उहाँले त्यहाँको मठ मन्दिर र धार्मिक क्षेत्रको उचित प्रचार गर्न नसक्दा उजेलमा परेको बताउनुभयो। अब पर्यटन र कृषिलाई जोडेर आफूहरू अगाडि बढ़न खोजेको उहाँले सुनाउनुभयो। होटल संघ पाल्पाका अध्यक्ष जयन्त भूषालले पाल्पा र तानसेन कुनै ट्रान्जिट मात्र नभएर आफैमा महत्वपूर्ण गन्तव्य भएको दावी गर्नुभयो। उहाँले जिल्लामा घुम्न र रमाउनको लागि धेरै आकर्षक स्थलहरू रहेको जानकारी दिनुभयो। यस्तै ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरा साहसिक पर्यटन र अग्ला हिमालको प्रवेशद्वार भएको बताउनुभयो। पाल्पा जस्तो ऐतिहासिक ठाउँ किन पछि पर्यो भन्ने बारे गम्भीर समीक्षा हुनुपर्ने उहाँको सुझाव थियो। पाल्पाको छलफलमा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समीर मानसिंह, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की र नाट्या पाल्पाका अध्यक्ष राजीव कुमार शाहले पर्यटन प्रवर्धनका उपायबारे चर्चा गर्नुभयो। तानसेन नगरपालिका वडा नम्बर 6 का वडा अध्यक्ष सागरमान महर्जनले पनि आफ्नो भनाइ राख्नु भएको थियो। सम्पूर्ण कार्यक्रमको सञ्चालन होटल संघ पोखराकी सचिव पार्वती पाण्डेले गर्नुभएको थियो। गण्डकी प्रदेशमा असारको पहिलो सातासम्म करिब 14.5% धान रोपाई सम्पन्न भएको छ। गण्डकी प्रदेशमा असार 5 गतेसम्ममा 14.35% मात्र धान रोपाई सकिएको गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास महाशाखाले जनाएको छ। अघिल्लो वर्ष पनि यो समयमा 14% नै रोपाई भएको थियो। गण्डकीमा 93,606 हेक्टर जमीन धान रोपाई गर्न योग्य रहेकोमा हालसम्म 13,430 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको महाशाखाको कृषि प्रसार अधिकृत बिना पराजुलीले बताउनु भएको छ। पोखराका फोटो पत्रकार सुदर्शन रंजितले काठमाडौँमा यूनिभर्सिटी बेस्ट क्यामेरा पर्सन अवार्ड 2026 प्राप्त गर्नुभएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा रंजितलाई उक्त अवार्ड प्रदान गरिएको हो। उक्त कार्यक्रममा फोटो पत्रकार रंजितलाई नगद 50,000 रूपियाँ सहित अवार्डले सम्मान गरिएको हो। समर्पणको सम्मान, उत्कृष्टताको उत्सव भन्ने मूल नाराका साथ आयोजना भएको कार्यक्रममा खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको छ। काठमाडौँको ठमेली स्थित होटल अलुफटमा भएको कार्यक्रममा उत्कृष्ट खेलाड़ी महिला पुरूष, उत्कृष्ट खेल संघ, पत्रकारिता अवार्डतर्फ छापा, भिडियो जर्नालिस्ट, अनलाइन मीडिया, बेस्ट क्यामेरा पर्सन सहित खेलाड़ी प्रशिक्षकलाई सम्मान गरिएको थियो। सरकारले मेडिकल शिक्षामा अध्ययनको लागि विदेशी विद्यार्थीको कोटा बढ़ाउने तयारी गरेको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले नेपालमा मेडिकल शिक्षा अध्ययनको लागि विदेशी विद्यार्थीको आकर्षण रहेकाले कोटा थपका लागि नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको जानकारी दिनुभयो। उहाँले नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउनेहरूको लागि विद्यार्थी भिजामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुरा भइरहेको बताउनुभयो। सचिव पौडेलका अनुसार विभिन्न देशका झण्डै 1,400 जना विद्यार्थीले नेपालका विश्वविद्यालयमा अध्ययन गरिरहेका छन्। तीमध्ये सबैभन्दा धेरै आकर्षण मेडिकल शिक्षामा रहेको उहाँको भनाइ छ। यस्तै सचिव पौडेलले विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्नको लागि आउँदो आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना रहेको बताउनुभयो।
शेयर बजार आज दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 26.1 अंकले घटेर 2675.48 बिन्दुमा झरेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.44 अर्ब कारोबार भएकोमा आज 353 कम्पनीको 1.40 करोड कित्ता शेयर 4.36 अर्ब रूपियाँमा किनबेच भएको छ। जलवायु परिवर्तनको कारणले पछिल्लो आधा शताब्दीमा विश्वभर उच्च तापक्रमको कारण हुने तनाव अर्थात हिट स्ट्रेसको सामना गर्नुपर्ने मानिसको संख्या अत्याधिक बढ़ेको छ। अत्याधिक तापक्रम, आर्द्रता र अन्य कारणले शरीरमा तातो जम्मा भएर हुने तनावलाई हिट स्ट्रेस भनिन्छ। गर्मी मौसमले मानिसलाई प्रभावित गर्ने सामान्य तरिका मध्ये हिट स्ट्रेस पनि रहेको एक अध्ययनले देखाएको छ। नेचर क्लाइमेट चेन्ज जर्नलमा प्रकाशित नयाँ अध्ययनले सन् 1970 दशकदेखि सन् 2024 हिट स्ट्रेस कसरी बढ़्यो भन्ने अध्ययनमा रेकर्ड गरिएको छ। अमेरिकी डलरको तुलनामा जापानी मुद्रा ऐन झण्डै 40 वर्ष यताकै न्यून बिन्दुमा झरेको छ। मध्यपूर्व तनाव, अमेरिका र जापान बीचको ब्याजदर अन्तर तथा दीर्घकालीन मौद्रिक नीतिको कारण ऐनमाथि लगातार दबाव बढ़दै गएको समाचार संस्था एएफपीले जनाएको छ। डलर कमजोर बन्दै गएपछि जापान सरकारले विदेशी विनिमय बजारमा पुनः हस्तक्षेप गर्न सक्ने संकेत दिएको छ। अर्थमन्त्री सात्सुकी कातायामाले आवश्यक परे दृढ़ कदम चाल्न तयार रहेको बताउनुभएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसँगको वार्तापछि कातायामाले जापान र अमेरिका बीच आवश्यक परे निर्णायक कदम चाल्ने विषयमा समान समझदारी रहेको उल्लेख गर्नुभएको छ। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह केको यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा हुनेछ। प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन्। पोर्चुगलले पहिलो खेलमा जीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो। यस्तै उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। पोर्चुगलका स्टार खेलाड़ी क्रिस्टियानो रोनाल्डोले यसपालिको विश्वकपमा गोल गर्न बाँकी नै छ। आजको खेल 41 वर्षीय रोनाल्डोको लागि आफ्नो प्रदर्शनलाई लिएर उठेका प्रश्नहरूको जवाफ दिने मौका हुनेछ। फुटबल इतिहासमा पोर्चुगल र उज्बेकिस्तान पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअगाडि यी दुई टोलीबीच कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण वा आधिकारिक खेल भएको छैन। फिफा वरियतामा पोर्चुगल 9 र उज्बेकिस्तान 14 स्थानमा छन्। विश्वकपमा राति पाउने 2 बजे समूह यलका इंग्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पनामालाई 1-0 हराएको थियो। फिफा वरियतामा इंग्ल्याण्ड 14 र घाना 65 स्थानमा छ। विश्वकपमा भोलि बिहान पाउने 5 बजे समूह यलमा पनामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पनामा 40 स्थानमा छन्। बक्सिङका उमेश मास्के र क्रिकेटका सन्दीप लामिछाने स्वर्गीय शरदचन्द शाह खेलकुद सम्मानबाट सम्मानित हुनुभएको छ। नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै शरदचन्द शाह मेमोरियल फाउण्डेशनले उहाँहरूलाई सम्मान गरेको हो। सम्मानित मास्के र लामिछानेले जुनै 2,50,000 रूपियाँ प्राप्त गर्नुभएको छ। बक्सर मास्केले सन् 1982 एसियन्स गेम्स, 1984 ओलम्पिक र 100 वर्ष नेपालमा भएको पहिलो दक्षिण एसियाली खेलकुद समेत खेल्नुभएको थियो। सम्मानित भएपछि मास्केले स्वर्गीय शाह सदस्य सचिव हुँदा खेलाड़ीको लागि गरेको योगदान सम्झाउनुभयो। अग्रज र अनुज खेलाड़ीलाई एकै स्थानमा सम्मान गर्दै आएको फाउण्डेशनले वर्तमान राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई पनि सम्मान गरेको हो। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। राष्ट्रपतिले सामाजिक लोकतन्त्रलाई मूल राजनीतिक सिद्धान्त बनाउने प्रस्ताव, पुराना दलमाथि तीव्र प्रहार। राष्ट्रपति महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित, भोलि बिहान पहिलो चरणको निर्वाचन हुने। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा पक्राउ परेका विष्णु पौडेललाई 7 दिन हिरासतमा राख्न अनुमति। एमाले विष्णु पौडेल पक्राउ विरूद्ध संसदमा सशक्त प्रतिवाद गर्ने। 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम। सरकारले राहत स्वरूप 25,000 रूपियाँ र 3 महिनाको घर भाड़ा बैंक खातामा उपलब्ध गराउने। रूपा गाउँपालिकाको 55,38,00,000 बजेट प्रस्तुत, कृषि शिक्षा र पूर्वाधारलाई प्राथमिकता। होटल संघ पक्राको जाउँही पक्रा अभियानको यस वर्षको यात्रा सम्पन्न, 3 दिनसम्म पर्यटन व्यवसाय र सरोकारवालासँग अन्तर्क्रिया र छलफल आयोजना। उच्च तापक्रमको कारण हुने तनाव अर्थात हिट स्ट्रेस विश्वव्यापी रूपमा बढ़दै डलरको तुलनामा जापानी एन झण्डै 40 वर्ष यताकै न्यून बिन्दुमा र विश्वकप 2026 आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दै खेलाड़ीद्वय उमेश मास्के र सन्दीप लामिछाने सम्मानित। हवस् त यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा
प्राविधिक मित्र आर्यन सँगै राजारामलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनात्मक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू:
0: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
1: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
0: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
1: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
0: न्युरो सर्जरी सेवा,
1: बाल रोग,
0: नाक कान तथा घाँटी रोग,
1: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
1: छाला, यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
1: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
0: फोन 061-572-648-5728-49।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि
1: गण्डकी प्रदेश, पोखरा।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै

0: बैंक इन्स्योरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 0615674558597903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस नेपालको नम्बर वन ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
2: नेपालीको गौरव
3: नेपालीको पहिचान
2: पालिखे ढाका टोपी
3: जसले शिरको शोभा बढाउँछ
2: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
4: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
2: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526483
3: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
2: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434-032-29 98028-59-321-061-581-871 मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
6: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817
2: नेपालीको गौरव
3: नेपालीको पहिचान
2: पालिखे ढाका टोपी
3: जसले शिरको शोभा बढाउँछ
2: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
4: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
2: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526483
3: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
2: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
8: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
9: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।

0: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: किन्नुस अब ढुक्कले सुनका गहना आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
2: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू।
1: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
2: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
1: यी गरगहना बिक्री वा साथ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दुकानको प्रतिबद्धता।
2: फोन 5308 15
1: 5308 15
2: मोबाइल नम्बर 9852280171 महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको।
4: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
5: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
6: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
5: नेपाल आदिवासी जनजाति महासंघ।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, पत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
9: काममा अलि सघाउँछ कि भनेर नि।
8: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: हेलो।
12: हजुर नमस्कार।
11: हेलो
12: नमस्कार काका, सुन्नु भएन?
11: हेलो हेलो
9: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
12: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
9: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
12: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
12: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
9: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
12: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
9: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
13: आईएनएफ नेपाल हरियो खर्का अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
14: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
13: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: OSR Digital, entertaining the nation.
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला रातिको 10 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।